0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: सीआईएन को साझा खबर हो। दीपक आचार्य सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल असोज 18 गते आइतबार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको अष्टमी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: नौलपरासीको दाउन्नेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिँदा मुगलिन नारायण घाट यात्रा कष्टकर। बेली ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
3: कांग्रेस 15 महाधिवेशन आज उद्घाटन हुँदै स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने कानून बन्दै।
2: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
3: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति। मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस।
2: र बीसौं एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रसंग।
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। 2 जनालाई भने कुनै चोटपटक लागेको छैन। बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ। कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावस्तोत स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ। बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय नुरजुङ खत्री, बाँके कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुरकै 55 वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ। घाइते मध्ये असमा भगवानको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो। यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ यात्रा कष्टकर बनेको छ। मुगलिन नारायणगढ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो। दशैं नजिकिँदै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी 1 दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरम्मत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरम्मत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ।
2: अब राजनीतिक प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ। गत पुसमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो। तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन। ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएमसँग बताउनुभयो।
5: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरवा देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ, किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
2: उद्घाटन सत्रमा करिब 50,000 सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाण्डु आउने क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ। बन्द सत्रमा सभापति उपसभापति महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट एक महिला सहित दुईजना र खुलामा 7 निर्वाचित हुनेछन्। विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ। नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन, तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 निर्वाचित हुँदैछन्। अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट 1 निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम 1 केन्द्रीय कार्य समितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमलिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी लाजोम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ़ गर्न नेता सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मध्ये र रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
3: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्य सहित भवन तेस्रो संशोधन ऐन 2083 विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055 संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना डिजाइन निर्माण मर्मसम्हार विपद उत्थानशीलता जलवायु अनुकूल र परम्परागत सिप तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मरमत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
2: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने, बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगाना भन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छनृ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
1: सायद अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
2: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेएनजीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको 6 महिनाको अवधिमा सरकारले 100 बुँदे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रश्न हुने देखिन्छ। खास गरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समय सीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएका छन्।

0: हैं प्रदेश कार्यालय में समायोजन भाई पी को इस पद्धति अनुसार को पेंशन पत्र बन सकें यो समस्या धीरे कर्मचारी भोगी रहते सैनिक समय सरकारी कार्यरत रहे प्रदेश के स्थानीय तह में समायोजन भाई अवकाश भाग 2600 जना कर्मचारी को स्तर वृद्धि अनुसार को पेंशन पत्र बन सकते जिसका कारण विभिन्न समस्या भैया
1: इसबीच काठ आयात
0: प्रतिस्थापन करने कार्य योजना शीर्षक में कारोबार बैंक को भित्री पृष्ठ में लिखी कृषि वन तथा पर्यावरण मंत्री गीता चौधरी ने स्वदेशी काठ का उत्पादन तथा उपाय बढ़ाकर विदेशी काठ को आयात प्रतिस्थापन करने सरकार ने कार्य योजना निर्माण बताने कपिल वस्तु को साझेदारी बहुत अनुगमन का क्रम में कुरा बताने भाग हो इसबीच औद्योगिक कॉरिडोर को उद्योग उत्पादित खाद्य वस्तु को गुणस्तर वृद्धि में प्रश्न उठे निरज पीठापटी दीर्घ खबर लिख्भ दीर्घ पत्री औद्योगिक कॉरिडोर में उद्योग उत्पादित खाद्य वस्तु को गुणस्तर में प्रश्न उठे प्रभावकारी अनुगमन और कार्यान्वयन कार्यवाही होना सकते अनुगमन कार्यवाही होना न सकता खाद्य वस्तु को गुणस्तर में प्रश्न उठे उपभोक्ता को स्वास्थ्य संग प्रत्यक्ष जोड़ वस्तु को गुणस्तर परीक्षण करी मुद्दा तैयार करिए न्याय कार्यवाही होने कार्यवाही में होने समस्या देखी दोषी उद्योगी संरक्षण करने प्रयत्न भैर वर्षा बारह में उद्योग उत्पादित खाद्य वस्तु में तस्ता समस्या देखी इसीबीच भूपत्र द्वारा को भित्री पृष्ठ में बाहरी मनसून शीर्षक में नेपाल के पश्चिमी भूभाग
1: इस वर्ष को मनसून बाहरी खबर लेखी
0: रसुआ को भोटी को समुद्र को विनाशकारी बाढ़ी के कारण क्षेत्र विक्षेद बने के सड़क संदर्भ में बेली ब्रिज पुनर्गठन भएसँगै इस क्षेत्र को जनजीवन विस्तार सहज बन्दै गएको शीर्षकमा
1: गोरखा पत्र को भित्री पृष्ठ में खबर लेखिएको छ। त्यसैगरी भैरहवा में थपियो आयात को चाप शीर्षक में गोरखा पत्र दैनिक को अर्थ बजार पृष्ठ में लेखी उत्तरी नाकाबाट हुने आयात सड़क अवरोध का कारण प्रभावित भएपछि भारत तर्फबाट सामान भित्राउने क्रम बढ़ता रूपन्देही को भैरवा भन्सार नाका में मालवाहक सवारी को चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबान का कारण देश का विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
2: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस नर्सिङ बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनु पर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमिन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमिन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दबाव शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभएको नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरि घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो, विनियोजित बजेट 1 अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा, 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवडाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
3: युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाइ दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि वंशरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोयटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रश्न पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया वंशरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्य सहित उडान बारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समयअनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो र सिनेट फ्लावरिया बोल्सरले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जैर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगतै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रोच जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा 1 शरणार्थी सहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1 छत्र राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यसपटक 1 स्वर्ण सहित 2 पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थानमा रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा दुई पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको चौथो विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
3: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन। तर सिन्धुपाल्चोकका दुई दिदी बहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा एक हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
6: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामोसागो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म दुई दिदी बहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगी संचालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ छान्ने सोच विरूद्धको संघर्ष र जवाफ पनि हो। जन्मजात शारीरिक अपाङ्गता भएकी उषाको खुट्टाले साथ दिँदैन। 2072 सालको भूकम्पमा 5 तले घर भत्किँदा दिव्या पनि गम्भीर घाइते हुनुभयो। उपचारका क्रममा उहाँको एउटा हात काट्नु पर्यो, खुट्टामा समेत समस्या थपियो, बुबाको मृत्यु भयो, आमा समेत पक्षघातबाट प्रभावित भएपछि परिवारमाथि दुःखको पहाड़ थपियो। दिदी बहिनी अहिले भने अरूलाई समेत रोजगारी दिने उद्यमी बनेका छन्। अपाङ्गता समस्या होइन, अवसर पाए क्षमतामा बदल्न सकिन्छ भन्ने सोच सहित दिदी बहिनीले नयाँ बाटो खोज्न थाले। त्यही क्रममा सप्रोस नेपालको सहयोग र बलेफी गाउँपालिकाको समन्वयमा उनीहरूले साबुन बनाउने तालिम लिए। तालिमपछि साबुन उत्पादनमै सम्भावना देखेपछि घरबाटै उद्योग सञ्चालन गर्ने निर्णय गरे। करिब 5 लाख रूपियाँ लगानीमा शुरू गरिएको उद्योगले राम्रो उत्पादन मात्रै गरेको छैन।

0: गुणस्तर राम्रो भएकै कारण ग्राहकले उत्पादन खोज्न थालेको दिदी बहिनीको भनाइ छ। उद्योगले उनीहरूलाई आत्मनिर्भर बनाएको मात्रै छैन, स्थानीय दुईजनालाई रोजगारी समेत दिएको छ।
1: यहाँ चाहिँ अब हामी दुईजना छौँ, उहाँहरूले चाहिँ हामीलाई त्यस्तै अपाङ्ग भए पनि हामीलाई कामहरू रोजगार दिनु भएको छ अनि राम्रो छ।
0: दिव्या र उषाको लक्ष्य उद्योगलाई थप विस्तार गर्ने र आफू जस्तै अवसरको खोजीमा रहेका अरूलाई समेत रोजगारी दिने हो। शरीरमा आएको कठिनाई भन्दा ठूलो अवसर खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्या र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
3: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाषिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर, डेलिभरी जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
2: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन, स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा, विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
3: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव, अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै, चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
2: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति, मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन, इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको बारेमा विश्वव्यापी बहस।
3: र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जसको उद्घाटन आज हुँदैछ, तर पूर्व सभापति शेरबहादुर देउवा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डू छ र नजिकै पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत भन्नुहुन्छ, गगनतिर गएकाहरू हामीतिरै आउँछन्, अनि नजिकै रहेका पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति जसको देब्रे हातमा अर्को एउटा त्यहाँ केटली जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, बाबु प्रकाश घिउ कति थपौ।
3: हवस् त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, दीपक आचार्य विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ, फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरूषतर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रू 1,15,015 कप मेडल र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
5: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रूपियाँ कप मेडल र प्रमाण पत्र,
6: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र।

0: टीम दर्ता शुल्क 2500 प्लस 500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाड़ी संख्या 7 प्लस 3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गरे टीमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-34821 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। लमजुङ सदरमुकाम बेसी शहरको माइक्रो काउन्टर अगाडिको सड़क जीर्ण, दुर्घटनाको जोखिम बढ़्यो, आवश्यक मरमत सम्भार गर्न माग। कुलासुथर गाउँपालिकाद्वारा पोखरामा संचालित एकीकृत सेवा प्रवाह शिविर सम्पन्न, अन्तिम दिन 40 सेवाग्राही लाभान्वित। लमजुङको संयुक्त भोपु सैनिक सहकारीको 13 वार्षिक साधारण सभा सम्पन्न, ऋण लगानीमा ब्याज बाहेक कुनै शुल्क नलिने। दशैं तिहार लक्षित गर्दै लमजुङको मर्स्याङदी गाउँपालिका 2 भित्र ग्रामीण मोटर बाटो सफा गर्ने वृहत अभियान तीव्र। र दोर्दीमा श्रम संस्कृति पार्टीको तदर्थ समिति गठन तथा सदस्यता वितरण कार्यक्रम हुँदै।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउन बुढी, घर गहना जस्तो कुरो जा पाए।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्बा छेउलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076, संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइ सभा हुने मिति, समय र स्थान।
3: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे, स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे, लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शिवनीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे, भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनाश दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे, स्थान हातेमालो साकुसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www. हातेमालोसाकोस.com.nb मा हेर्नुहोला।

0: नेपाल परिवार सचिव सञ्चालक समिति।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढाथोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
4: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
5: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा।

0: ओइ हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ
1: होइन है केटा के को खास कुछ हो यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
2: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको
0: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
2: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल लमसुङ सम्पर्क फोन नम्बर 0665203040 9840674363 र 9841188608
3: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
2: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र, के पाइन्छ?
2: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमसुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465444 र 98467915।
5: किन हाँस्या नि बुढा? टुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
6: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसीसहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोप्राइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
4: निशुल्क स्वास्थ्य शिविर निशुल्क स्वास्थ्य शिविर
5: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 06652000004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भए मौकाको फाइदा उठाउनुहोस्
6: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुटुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फुर्ती नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा
5: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 06652000004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्स रे सुविधा पनि उपलब्ध छ।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौ। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सु।
1: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: आइसा, के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आउ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
2: हाम्रा सेवाहरू, मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो लमजुङ, प्रोप्राइटर विवश बुढा थोकी। सम्पर्क मोबाइल नम्बर 98560 45779।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60299।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8, भीमसेन स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच प्रभाव पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात, मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।

0: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी तालबारा डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलाई फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबारामै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसीसहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981
3: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ याद राखौ रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायण स्थान चौकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
7: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
5: सम्पर्क फोन नम्बर 9816685520 9806662162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ
3: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ पुरुष तर्फ का पुरस्कार हरू, प्रथम पुरस्कार नगद रू 115,015 कप मेडल र प्रमाण पत्र।
8: द्वितीय पुरस्कार नगद रू 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रू 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रू 10,000 प्रति टीम। दर्ता शुल्क 8,000 प्लस 1,000।
3: महिला तर्फ का पुरस्कार प्रथम पुरस्कार नगद 20,020 रुपया कप मेडल र प्रमाण पत्र।
8: द्वितीय पुरस्कार नगद रू 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खिलाड़ी नगद रू 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रू 1,000 ट्रफी र प्रमाण पत्र।
3: टीम दर्ता शुल्क 2,500 प्लस 500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
8: खेलाड़ी संख्या 7 प्लस 3 10 जना। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98467800 98458220018 98464321 र 97475015083। खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ। खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाउ।

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुंगालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालकोट कस्तुरी टोल चितवन।
3: कार्यक्रम स्वास्थ्य सरोकार।
4: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
3: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
4: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर चिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अण्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 चिउरीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
4: सम्पर्क मोबाइल नम्बर 98565 41141 र 98636 52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: दाइको बिहे आउन लागिसक्यो, तर कपालको हालत हेरि साध्य छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
7: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि, कपाल काट्न कहाँ जाने होला भनेर।
6: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
7: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
6: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
8: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98271177482 र 98467 44245।
9: दोस्ती हेयर कटिङ, तपाईँको

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: हार्दिक निमन्त्रणा हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म समय बिहान 10 बजेदेखि स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 9841064 घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 9846 56 6 4।
0: नोट मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
2: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बासभूज भने भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङ।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाइ सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाइ सभाहाल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकुसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
2: गोपाल परियार, सचिव संचालक समिति।
3: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मित्रा लमजुङको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 115,015 कप मेडल र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
3: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
3: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
1: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
3: थप जानकारी का लागि सम्पर्क नम्बर 98468098 98452218 98475183 खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्राल लम्जुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्राल लम्जुङ प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्जुङ सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्जुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्राल जाउँ फुटबल प्रतियोगितामा रमाऊ

0: कैसे भी रहे।
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्गा हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रौसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ
1: निशुल्क अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।

0: को सुरक्षित मार्गदर्शन का साथ आज सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारी का लागि लमजुङ एजुकेशन सेन्टर बेचेसहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्नु भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652425, 06652475, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: नाति, ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
5: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी सहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
4: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी सहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
5: कर्पूरेश्वर फर्निचर, के पाइन्छ त्यहाँ?
4: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
6: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8, सेरा चोक, लमजुङ। प्रोपाइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 98650567719।
6: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर।
7: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
4: किन चिन्ता गर्छे छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
7: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
4: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
7: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
4: डोको, थुन्से, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
7: यस माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरैसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
4: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल, विश्व नगरपालिका 7, त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोपाइटर माया देवी आचार्य। सम्पर्क नम्बर 98604449 र 97464045।
8: Thank you. शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुंगानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004 यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युन्ने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युन्ने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छेउलिङ बौद्ध गुम्बा मर्सङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61454 घन पोखरा लामा।

0: अहिले बिहानको नौ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मंचमा उद्घाटन। नेतृत्व पुस्तान्तरणदेखि नीति र पार्टी एकतासम्मको बहस। विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 वटा निर्माण कम्पनी कालो सूचीमा। यस वर्षको मनसून बाहिरिन थाल्यो। आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने। हावाहुरीका कारण फेवातालमा फँसेका 7 जनाको सकुशल उद्धार। भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्कदै। अक्टोबर 10 दिल्लीमा हुने ठूलो आन्दोलन गर्ने सीपीसीको घोषणा। र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। महाधिवेशन उद्घाटन समारोह खुला मंचमा दिउँसो 2 बजे हुनेछ। महाधिवेशनका लागि देशभरबाट 7,000 भन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेशन शुल्क 3,500 रूपियाँ तोकिएको छ। महाधिवेशनमा विदेशी प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। उद्घाटन समारोहपछि महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रमहरू भोलि र पर्सि हुनेछन्। त्यसपछि असोज 21 र 22 नेतृत्व चयनका लागि चुनावी कार्यक्रम राखिएको छ। 15 महाधिवेशनको मुख्य आकर्षण कांग्रेसको नयाँ नेतृत्व चयन हो। गएको पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले नियमित महाधिवेशन गर्न लागेको हो। महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदाधिकारीसँगै केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुनेछ। सहमहामन्त्रीका 11 पदमा पनि विभिन्न नेताहरूले दावी प्रस्तुत गर्न थालेका छन्। महाधिवेशनले 240 सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्ने व्यवस्था गरिएको छ। विधान अनुसार 171 जना पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचनबाट आउने र बाँकी 61 जना केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था रहेको छ। विधान संशोधन मार्फत 35 वर्ष मुनिका युवाको केन्द्रीय प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेत अघि सारिएको छ। 15 महाधिवेशन कांग्रेसभित्रको आन्तरिक विवादका बीच हुन लागेको हो। पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तन र त्यससँग जोड़िएका निर्णयमाथि असहमति जनाउँदै कानूनी प्रक्रिया समेत अघि बढ़ाएको थियो। तर नियमित महाधिवेशनको प्रक्रिया अघि बढ़िसकेको अवस्थामा देउवा समूहले पनि आफ्नो संगठनात्मक तयारीलाई तीव्रता दिएको छ। अति विपन्न परिवारले सुरक्षित घर बनाउँदा न्यूनतम 75,000 रूपियाँ सरकारी अनुदान पाउने गरी कानून बनाइँदैछ। पूर्वाधार विकास मन्त्रालयले भवन विधेयक दोस्रो संशोधन 2083 अस्ति शुक्रबार संसदमा दर्ता गराएको छ, जसमा संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 अनुदान दिनुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित पालिकाले अति विपन्न भनेर सिफारिश गरेका परिवारले यो सुविधा पाउने विधेयकमा उल्लेख छ। तर यस्तो सुविधा लिनको लागि नेपालभित्र अन्यत्र ठाउँ सुरक्षित घर नभएका परिवार मात्र योग्य हुने विधेयकमा उल्लेख छ। यसका अतिरिक्त संघ, प्रदेश र पालिकाले अन्य नगद तथा जिन्सी सहयोग उपलब्ध गराउन सक्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विधेयक मार्फत नागरिकलाई आवासको सुनिश्चितता गरेको बताउनु भएको छ। त्यस्तै विपद प्रभावित तथा जोखिमयुक्त ठाउँमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको ग्यारेन्टी गर्ने प्रस्ताव गरिएको छ। भोटेकोशी बाढ़ीले रोसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा हजारौं परिवार प्रभावित भएका छन्। विधेयक मार्फत नक्सा स्वीकृत नगरी वा मापदण्ड विपरीत घर बनाएमा 10 लाख रूपियाँ जरिवाना हुने व्यवस्था पनि गरिएको छ। घर तथा भवनको वर्गीकरण अनुसार 2-10 लाख रूपियाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो। यस्तै मध्यम आय भएका नागरिकका लागि सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका घर निर्माण तथा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। नागरिकले सहुलियतपूर्ण ऋण मार्फत यस्ता घर प्राप्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको हो। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षसम्म मासिक 11,000 रूपियाँ किस्ता तिर्ने गरी घर उपलब्ध गराउने व्यवस्था राखिएको छ। निम्न आय भएका नागरिकको आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित घरको सुनिश्चिततासम्मका व्यवस्था समेट्दै हरेक नेपाली नागरिकको आवासको अधिकार कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यले विधेयक ल्याएको मन्त्रालयले जनाएको छ।
जुम्ला हुँदै मनाङ मुस्ताङसम्म जोड्ने सड़क सहित कर्णाली राजमार्ग र नाम्न गमगढ़ी सड़कको स्तरोन्नति तथा निर्माणको सम्झौता अनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको छ। सड़क डिभिजनसँग राजमार्गको निर्माण गर्नका लागि आर्थिक वर्ष 75-80 सम्झौता भएका निर्माण कम्पनीले समयमै काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाण्डुलाई कालो सूचीमा राख्नका लागि सिफारिश गरी पठाएपछि छवटा निर्माण कम्पनी कालो सूचीमा परेको सड़क डिभिजन कार्यालय जुम्ला प्रमुख श्रवण कुमार महताराले बताउनुभयो। सड़क डिभिजनले सिफारिश गरेका तीनवटा निर्माण कम्पनी मध्ये विनम्र निर्माण सेवा सुर्खेतलाई 3 वर्षका लागि, ध्रुव निर्माण सेवा वीरेन्द्रनगर सुर्खेतलाई 2 वर्षको लागि र अविनाश निर्माण सेवा छायानाथ मुगुलाई 1 वर्षको लागि कालो सूचीमा राखिएको छ। त्यसै गरी शंकरमाली निर्माण सेवा काठमाण्डौ र मानसाई निर्माण सेवा कालीकोटलाई 3-3 वर्ष तथा कश्यप निर्माण सेवा काठमाण्डौलाई 2 वर्षको लागि कालो सूचीमा राखिएको सूचना यसअघि नै सार्वजनिक भएको सड़क डिभिजन कार्यालयका सब इन्जिनियर वीरेन्द्र रावलले बताउनुभयो। शंकरमाली निर्माण सेवाको नाम गमगढ़ी सड़क र कश्यप निर्माण सेवाले जुम्ला मनाङ मुस्ताङको सड़क निर्माणको सम्झौता अनुसारको काम नसक्दा कालो सूचीमा परेका छन्। बाँकी निर्माण कम्पनी कर्णाली राजमार्ग सड़क खण्ड अन्तर्गत कालीकोट क्षेत्रका सड़क स्तरोन्नति तथा निर्माणको ठेक्का समयमै सम्पन्न नगर्दा कालो सूचीमा परेको सब इन्जिनियर रावलले जानकारी दिनुभयो। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यवाहीमा भाग लिन पाउने छैनन्। नेपालबाट यस वर्षको मनसून क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली तथा लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसून बाहिरिसकेको छ। मनसून केही दिनमै पूरै बाहिरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सामान्यतया जून 13 तारीक अर्थात जेठको अन्तिमतिर मनसून भित्रनेर अक्टोबर 2 तारीक अर्थात असोज मध्यतिर बाहिरिने गर्छ। यस वर्ष भने मनसूनी गतिविधि केही ढिलोसम्म कायम रहेको छ। मनसून बाहिरिने क्रममा रहे पनि छिटफुट पानी पर्न सक्ने महाशाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको पनि प्रभावले आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गैराती पूर्वका झापा सुनसरी खोटाङ लगायत थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। यसैबीच कास्कीको पोखरा महानगरपालिका चलेक साइड फेवातालमा फँसेका 7 जनाको सशस्त्र प्रहरीले हिजो बेलुका सकुशल उद्धार गरेको छ। अचानक आएको हावाहुरी तथा पानीका कारण बोट सहित उनीहरू फँसेका थिए। चितवनबाट पोखरा पुगेका 7 जना आन्तरिक पर्यटक फेवाताल घुम्न चढ़ेको बोट डुंगा बाँध्ने डोरीको जालोमा परि तालमा अलपत्र परेका र लगत्तै उद्धार गरिएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ चाडपर्व मनाउन काठमाडौँ उपत्यका छोड्ने क्रम शुरू भएसँगै प्रमुख बस पार्क तथा उपत्यकाबाट बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वको अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ उहाँका अनुसार दशैंका लागि गाउँघर फर्किने यात्रुको संख्या कर्मश बढ़नेछ यात्रुको चाप बढ़ेसँगै उपत्यका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई समेत थप प्रभावकारी बनाउने गरी तयारी गरिएको छ नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष सरोज चिटौलाले चाडपर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक गाड़ीमा यात्रुको चाप थप बढ़ेको बताउनुभयो यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकता अनुसार अतिरिक्त गाड़ीहरू संचालन गर्ने तयारी गरिएको उहाँको भनाइ छ चाडपर्वमा यात्रुको अत्याधिक चाप हुने भएकोले टिकट बिक्री गाड़ीको अवस्था भाड़ा र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत बढ़ाएका छन् यात्रुलाई तोकिएको भाड़ामा तिर्न र आधिकारिक काउन्टरबाट मात्र टिकट लिन आग्रह गरिएको छ सन्तानको दीर्घायु सुस्वास्थ्य र समृद्धिको कामना सहित महिलाले मनाउने जितिया पर्व अन्तर्गतको निराहार व्रत आज समापन भएको छ तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्व अन्तर्गत अस्ति शुक्रबार राति ओगटन अर्थात दर खाएर महिलाले व्रत शुरू गरेका थिए हिजो शनिबार पानी समेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहानै नुहाई धुवाई गरी व्रत समापन गरेका हुन् व्रतको समापनसँगै परिवार तथा आफन्तबीच प्रसाद बाँडेर पर्वको खुशियाली साटासाट गर्ने परम्परा पनि रहेको छ अब विदेशको खबर मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरू गरेको आन्दोलनको आज तेस्रो दिन हो कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनको क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन् अस्ति शुक्रबार पनि केही प्रदर्शनकारी पक्राउ परेका थिए मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् झण्डै 100 प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकेले अक्टोबर 10 दिल्लीको जन्तर मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा 100 विद्यालय प्रभावित हुने गरी विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् शिक्षा क्षेत्रको अवस्था सुधारको माग राख्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको हो अब खेल खबर युईएफए नेशन्स लीगमा स्पेनले चेकियालाई हराएको छ गैराती चेकियालाई 3-1 हराउँदा स्पेनका लागि लामिलियानमल रोड्री र मिकेल मरिनोले गोल गरे यो जीतसँगै स्पेनको कीर्तिमानी अपराजित यात्रा 41 खेल पुगेको छ टोली नेशन्स लीगको क्वार्टर फाइनल नजिक छ स्पेनले सन् 2022 जूनमा नेशन्स लीगमै चेकियासँग खेलेको टोलीबाट यसपटक रोड्री र ओल्मोलाई मात्रै शुरूआती 11 राखेको थियो चारभन्झाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक कांग्रेसको 15 महाधिवेशन आजदेखि दिउँसो 2 बजे खुला मञ्चमा उद्घाटन पार्टी एकतासम्मको बहस विपन्नलाई घर बनाउन 75,000 रूपियाँ अनुदान दिने गरी कानून बन्दै कर्णाली राजमार्गमा काम नगर्ने 6 निर्माण कम्पनी कालो सूचीमा यस वर्षको मनसून बाहिरिन थाल्यो आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने हावाहुरीका कारण फेवातालमा फँसेका 7 सकुशल उद्धार भारत र फ्रान्समा युवा तथा विद्यार्थी आन्दोलन चर्किँदै अक्टोबर 10 दिल्लीमा ठूलो आन्दोलन गर्ने सीपीएसईको घोषणा र नेशन्स लीगमा स्पेनले चेकियालाई हरायो

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा झाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुषतर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम। दर्ता शुल्क 8,000+1,000।
1: महिला तर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
1: टिम दर्ता शुल्क 2,500+500। पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म। महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाडी संख्या 7+3 10 जना। पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यस पटक आफ्नो टिमको सहभागिता सुरक्षित क्षेत्र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गरे टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8008, 98458-2018, 98463-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताभ्रिङ लमजुङ। खेलौ, रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ, फुटबल प्रतियोगितामा रमाऊ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेठी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 को दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
3: एकाइ सभा हुने मिति, समय र स्थान:
2: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान: जिल्ला समन्वय समितिको सभाहाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभाहाल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शनिबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनास, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाइबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान: हातेमालो साकोसको सभाहाल बेसी सहर 7 लमजुङ। नोट: संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला।
1: गोपाल परियार, सचिव, संचालक समिति।
4: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
5: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
6: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842949129 र 9841552091।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका सात, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98 911।
2: हार्दिक निमन्त्रणा। हामी सबैको चाहना, विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेवरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चन्ती गाउँपालिका 1 र 2, पोचोङको घनपोखरा लमजुङ। आयोजक घनपोखरा गुम्बा लामा परिवार, घनपोखरा लमजुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410 61 454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98 4 67 56 604।
0: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
3: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
1: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो।

0: सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिस तथा बिउबीजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 र 98403 1989।
1: सिबिएस तथा बिउबीजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: पातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित नीति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार माने साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
0: एकाई सभा हुने मिति, समय र स्थान।
1: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान, जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार, मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र शनिबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान, हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला।
0: गोपाल परियार, सचिव संचालक समिति।
2: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बस्थे कि? के भयो मेरो बुढीलाई आज?
3: चाडबाड पनि नजिकै आइसक्यो। घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो। खै अहिलेसम्म किन दिएको होइन?
2: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाए चाहिँ किनेर बन्द भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो घर गहना पाइन्छ नि, त्यही जाऊ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 0665213181। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
9: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सुल स्थान चोकमा छ नि जयलक्ष्मी सुनचादी पसल जाने, सुनचादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचादी पसल हो त।
10: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेसीसहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर सहर लमजुङ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो? झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मिलो मिसै भइएन।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिकल फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जान बरु।
3: हुन्छ बुहारी, ल गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
6: आइसा के गर्दैछौ तिमी?
7: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
6: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
7: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीबाट ल्याएको हो। अझै आऊ त किचनतिर, अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
8: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
9: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास जाने बाटो लमजुङ। प्रोप्राइटर विवश बुढा थोकी, सम्पर्क मोबाइल नम्बर 9856045779।
10: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ, फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
11: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
12: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वती पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौ। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसीसहर नगरपालिका सात भलुवाटार लम्सु। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्ने खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ।
1: ओए हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
2: होइन है केटा, के को खासकुस हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
3: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
1: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
0: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको, सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लम्जुङ। सम्पर्क फोन नम्बर 0664520340, 98460074363 र 98461186608।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: कैसे भेज दी।
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाला द्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुराने ठाव में 14 नंबर गल्ली फोन नंबर 0665200004। यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जांच गराउनु भए मौका को फायदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागू पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि, तुलै थर्किने गरी हाँसेका? हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
3: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी शहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
7: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँड रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हुनुभएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
1: ल ल आए बहिनी किन होला
0: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जानु होला
1: चिन्ता नगरौ न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिम खोलामा नन्ना स्लाइस खोल्नु भएको छ ल हिँड आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिन जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचिसहा नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
3: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
4: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
3: ल त म पनि त्यतै जाने भए
5: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
6: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863525615 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
7: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
0: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
8: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि
6: 15 नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ
7: गुणस्तरीय

0: अनुवाद सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ। हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
1: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847747245। दोस्ती हेयर कटिङ तपाईँको

0: ऐसे भी रहे।
1: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाला द्वारा एक दिन निःशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुराने ठाउँमा 14 नंबर गली फोन नंबर 0665200004। यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुंगाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक औषधिको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी श्रद्धालु भक्तजन जनप्रतिनिधि बुद्धिजीवी शुभचिन्तक तथा गाउँवासी बुवा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गते देखि 9 गते सम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सन्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लमसुङ।

0: साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मदिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240335, 0665240375, मोबाइल नम्बर 9856045।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ, सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
4: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 98465244264 र 98467695।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

口巴布纳布拉巴耶纳米罗扎哈纳扎巴耶尼丁罗基本让罗霍斯巴尼多苏马嘎玛纳萨玛纳梅罗格德诺霍拉迪耶拉玛雅库埃斯托纳索而且巴图罗杰佛斯基纳格提霍拉阿巴米罗扎索米罗古纳索基伊提耶纳基科米提奥米罗玛雅玛苏扎苏斯丁丁哈鲁比提奥巴里格耶基纳埃克查亚玛迪罗玛雅阿穆里亚玛尼迪米莱纳梅勒阿普诺塔尼埃斯托米托萨玛纳托雷迪米科斯托तो भने अब मैले जाने माया गरेको मैले नै हुन्छु सबै बसेको जहिले नै हुन्छु नकारात्मक तिम्रो सोचे पनि गल्ती स्वीकार्ने म नै त हुन्छु बुझ्छु म अब नौलो सपना सुरुवात गर्न नौलो जीवन सोच्ने आधारै रहेन सम्भव छैन।

या त मेरो स्पष्ट बानी सधैँ नै तिमीलाई चुनिरहोस् जहाँ भए पनि म सधैँ नै तिम्रो मनमा रहोस् जहाँ भए पनि तिमी अनमोल खुसी र तिम्रो सन्त

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 11 बज्यो।

उपस्थित भएको छु र प्राविधिक कक्षाबाट साथ दिइरहनु भएको छ आशाले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोड्न सक्नुहुनेछ। आज भने हामी आइतबार व्यवसायमा छौ, आइतबार व्यवसायमा भने तपाईँहरूको सम्झनाको चौतारी लिएर आएका छौ। आफ्नो जीवनमा घटेको घटनाहरू बिर्सिन नसक्ने क्षण र पुरानो दिन आफ्नो बाल्यकालको अवस्थालाई हामीलाई सुनाउन सक्नुहुनेछ, रेडियो मार्फत सुनाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। यदि सुन्दै हुनुहुन्छ भने पक्कै पनि कार्यक्रममा हामीसँग जोड़िन सक्नुहुनेछ। यदि तपाईँहरू इन्टरनेट अनलाइनको पहुँचमा हुनुभएको छ भने हजुरहरूले हाम्रो अफिसियल वेबसाइट लगइन गरेर पनि सुन्न सक्नुहुनेछ र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ। श्रोता मित्रहरू रेडियो चौतारी 91.4 मेगाहर्जको अफिसियल फेसबुक पेजबाट पनि लाइभ भइरहेको छ। तपाईँले जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट हामीलाई कार्यक्रम सुनेर साथ दिन सक्नुहुनेछ। हामी हप्ताको सातै बार उपस्थित हुने नै छौ तपाईँहरूको लागि भनेर श्रोता मित्रहरू। आज भने हामी आइतबार बसाइमा छौ, आइतबार बसाइमा भने तपाईँहरूको जीवनमा घटेको घटनाहरूलाई सुनाउन सक्नुहुनेछ, बाल्यकालको अवस्थालाई पनि सुनाउन सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोड़िन सक्नुहुनेछ, मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। तपाईँहरू आउन सक्नुहुनेछ 0663-5183 तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौं। मनपर्ने सांगीतिक आवाज रोज्न पनि सक्नुहुनेछ अन्य दिनमा, अनि सम्झना सन्देश पनि दिन सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0663-5183 डायल गर्दै गर्नुहोला। अहिलेलाई भने सांगीतिक कोसेली

0: हजुर सुमधुर सांगीतिक कोसिली पछि पुनः स्वागत छ श्रोता मित्रहरू। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। 0650 5186 83 डायल गरेर हामीसँग मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी आइतबार व्यवसायमा छौ, हामी फरक दिन फरक विषय वस्तुको साथमा उपस्थित हुने नै छ। आइतबार व्यवसायमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना, बिर्सिन नसक्ने क्षण र पुरानो दिन, बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ भने सोमबारको दिनमा भने हामी तपाईँहरूको प्रतिभाको खोजी गर्नेछौ। तपाईँहरूभित्र के कस्ता प्रतिभाहरू लुकेर बसेका छन् त? गजल, मुक्त, कविता, कथा जे पनि भन्न सक्नुहुनेछ। र मंगलबारको दिनमा भने जुनसुकै गीत पनि रोज्न सक्नुहुनेछ। तपाईँहरूले गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। र बुधबार व्यवसायमा भने तपाईँहरूले आफ्नो घर परिवारबाट बाहिर रहनु भएको आफन्तजन परदेशीहरूलाई सम्झन सक्नुहुनेछ। आफ्नो घर परिवारबाट कुनै बाध्यताले आफ्नो घर परिवारबाट छुटिएर बाहिर बस्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि सम्झन सक्नुहुनेछ तपाईँहरूले। र बिहिबारको दिनमा भने तपाईँहरूले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। त्यसै गरी शुक्रबारको दिनमा भने साथीहरू तपाईँहरूले जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने गाउँ खाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँहरू आफैले दिनुपर्ने हुनेछ है श्रोता मित्रहरू। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। कति साथीहरू आफ्नो कार्यव्यस्तताको कारणले कार्यक्रम सुन्दा पनि फोनमा जुट्न सक्नु भएको छैन होला, केही छैन। आज फुर्सद नभए पनि भोलि भने पक्कै पनि फुर्सद हुनेछ भन्ने अपेक्षा गरेका छौ। पक्कै पनि श्रोता मित्रहरू तपाईँले कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। बाहिर घाम लागिरहेको छ, तपाईँहरूकोतिर के कस्तो छ मौसमको जानकारी पनि दिन सक्नुहुनेछ। र गीत मार्फत आफ्नो साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ, कल गर्न सक्नुहुनेछ। हामीसँग 0650 5186 83 डायल गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। हाम्रो यस रेडियो चौतारीबाट तपाईँहरूले प्रत्येक दिन कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँहरूको आवाजलाई रेडियोसम्म पुर्याउनको लागि तपाईँहरूले कल गर्न सक्नुहुनेछ। घर गाउँको आँगनको चौतारीमा तपाईँहरूले जोडिन सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिएर कल गर्न सक्नुहुनेछ। आज पनि हामी आइतबार व्यवसायमा छौ। आइतबार व्यवसायमा भने तपाईँहरूले आफूमा तपाईँहरूले आइतबार व्यवसायमा भने आफ्नो जीवनमा घटेको घटना, बिर्सिन नसक्ने क्षण र पुराना दिनहरू, बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलानी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते भगवती जी।
0: हजुर नमस्ते श्याम प्रसाद जी, के छ खबर?
1: ठिकै छ, हजुरको के छ नि?
0: हजुर मेरो पनि एकदमै ठिकठाक छ। के गर्दै हुनुहुन्छ?
1: अनि के गर्नु र, कतिखेर 11 बज्ला र फोन गरौँला भन्दै बस्छु चराउँदै थिएँ।
0: ए, कति बेला 11 बज्ला र फोन गरौँला भनेर बस्नु भएको थियो है? हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद। यति धेरै माया गरिदिनुहुन्छ, एकदमै खुसी लाग्छ। हुन्छ, ठिकै छ, विषयवस्तुतिर लागौँ है। हुन्छ, आज भने आफ्नो घर पर आफ्नो जीवनमा घटेको घटना, बिर्सिन नसक्ने क्षण, बाल्यकालको अवस्था, पुरानो दिनहरूलाई सम्झन सक्नुहुनेछ। हजुर,
1: अब भन्नुपर्दा त पहिला हामी केटीकेटी हुँदाखेरि हाम्रो गाउँमा चाहिँ रोटेपिङ हुन्थ्यो, अनि त्यही गाउँदेखि अलि पर चाहिँ रोटेपिङ हुन्थ्यो होइन। अब यो असोज ताका अब दसैँ पछाडिको कुरा नै हो, अनि तपाईँको कोदोबारी हुन्थ्यो, अनि हामी अब त्यस्तै मिलेर उत्रै उत्रै केटाहरू पिङ खेली खेली खेल्यो, अनि त्यहाँ त अब नानी बाबुहरू सबै हुन्थे। अनि अनि हाम्रो के उल्का काम भयो भनी भन्नु होला भने, अनि त्यहाँ त यसरी अगाडि आयो, अनि त्यहाँ त कोदोको बाला
0: क्या
1: बाटोमा लड्किन थियो, अनि त्यहाँ त गाँठो बनाएर छोडिदिने।
0: हजुर,
1: अगाडि दुई तिनजना आयो, अनि त्यहाँदेखि त्यहाँदेखि त बिच बिचमा कोदाको गाँठा बनाइदियो, अनि त्यहाँदेखि त अब त्यतिखेर त अब अहिलेको जस्तो मोबाइल हुन्थेन, त्यतिखेर कता कता अब त्यो टच बत्ती हुन्थ्यो, चाइनिजको टच अनि सिलबडेको, अनि कोही त्यस्तो हुन्थ्यो, कोही त्यस्तै हुन्थेन पनि, कोही कोहीको हुन्थ्यो त्यस्तो। अनि दुर अब उल्का त हो अन्त आयो अन्त अब त्यो कोदा नलमा बाँधेछ भने के कसलाई के थाहा हुन्छ र अन्त आयो अन्त त्यो खुट्टा अब अँधेरामा अब त्यो खुट्टा चाहिँ के अरे त्यो कोदाको नलमा अल्झिहाल्ने अनि बुङ्नु लग्ने अन्त अब नकैकन बस्यो अन्त बुङ्नु बुङ्नु कसले गरे यस्तो भन्थे अन्त बुङ्नु बुङ्नु लडे त्यसो गरे गरे गरे यति मुर्छ परे हाँसिन्थ्यो भने उल्का आउँथ्यो कि त्यो कहिले पनि बिर्सिँदिन अनि अनि फेरि त्यस्तै भयो फेरि अनि केही समय पछाडि फेरि त्यसरी गर्ने अनि त्यसो गरेर कहिले बिर्सिन्न त्यही मेरो त बालकाल अवस्थामा खेल्यो खेल्यो अनि तारी आयो अनि दाल त गुटुट्टै भइन्थ्यो क्या अरे अब नानी बाबुहरू सबै उत्रा उत्रा अनि दाल त अब के त हाँ अब त्यो त उल् किर्कीको उमेर त हो अन्त पुग्नु पुग्नु लड्ने अनि दाल त त्यो चाहिँ कहिले बिर्सिन्न म त
0: यति नै भन्न चाहनुहुन्छ है हजुर आफ्नो बाल्यकालको अवस्थालाई सम्झिनु भयो हामीलाई पनि सुनाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिनपछि हामी गीत बजाउँछौँ को कोलाई सुनाउन चाहनुहुन्छ
1: पहिलो प्रथम यति मिठो बोली गर्नुहुन्छ हजुरलाई अनि त्यसै गरी हाम्रो भित्र को हुनुहुन्छ आज
0: हजुर आज आशा हुनुहुन्छ
1: आशाजीलाई पनि अनि त्यहाँदेखि अनि हाम्रो प्रमुख भाइलाई बसन्त सरलाई अनि सीतारामलाई अनि मटकन्ती होल टिमलाई र साथीहरू भन्नुहुन्छ रिना बहिनीलाई सम्झे त्यहाँदेखि मुना बहिनीलाई अनि सलिनालाई त्यसरी दिदीलाई कृष्ण लामालाई अनि सरस्वती लोजन विनेन्द्रलाई अनि सुषमा दिदीलाई शङ्कर भाइलाई अनि राम पाण्डे भाइलाई अनि लक्ष्मी मिश्रलाई कामना अनि टिपु छेत्री दाजुलाई अनि त्यसै गरी हाम्रो एमसारू भाइलाई अनि कृष्ण गुरुङलाई अनि मुलो कान्छालाई अघि आउने पछि आउने सम्पूर्णलाई
0: नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्छ नयाँ गाउँबाट श्याम प्रसाद हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँहरूको पाठ आइसकेको छ 0665 81 83 दर्ज गरेर हामीसँग मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ आज भने हामी आइतबार व्यवसायमा छौँ आइतबार व्यवसायमा भने तपाईँहरूको जीवनमा घटेको घटना बिर्सिन नसक्ने क्षण र पुरानो दिन र बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ यति बेला पनि साङ्गीतिक खुसी
2: म त बिदो गाली भयो है

0: हजुर सुमधुर सांगीतिक कोशीले पछि पुनः स्वागत छ श्रोता हामीतिर यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कलन आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते।
1: नमस्कार नमस्कार हजुर।
0: हजुर नमस्ते दिदी, के छ खबर?
1: रमाइलो भनौँ, अलिक कामको बिजी पनि छ भन्नुपर्छ।
0: हजुर अहिले कामको सिजन छ, अब बारीतिर पनि खनखान गर्न पर्यो, लसुन रोप्न पर्यो, सागपात रोप्न पर्यो, होइन
1: पर्यो, आलु रोप्नु पर्यो, आलु रोप्ने सिजन हो अहिले, होइन
0: हजुर।
1: अनि सन्चै हुनुहुन्छ? हजुर
0: हजुर एकदमै ठिकठाक छौँ। अलिअलि खोकी लागिरहेको छ, अरू त केही भएको छैन।
1: ओहो हजुर, स्वास्थ्यलाई धेरै धेरै कामना।
0: हजुरलाई धेरै धेरै धन्यवाद
1: हुनुलाई।
0: हजुर धेरै धेरै धन्यवाद हजुरलाई दिदी। अरू सुनाउनुहोस् के छ नयाँ नौलो पुरानो?
1: नयाँ नौलो भन्नु नै अब अहिले झरी अलि बिदा भएको छ, घाम लागेको छ, अलि आलु रोप्ने, लसुन मुला
0: छर्ने त्यही नै भन्नुपर्छ है। हजुर हजुर हुन्छ दिदी, ठिकै छ, विषयवस्तुतिर लागौँ है।
1: के गर्नुपर्ने हो र आज?
0: आज तपाईँको जीवनमा घटेको घटना, बिर्सिन नसक्ने क्षण, पुरानो दिन, बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ, हामीलाई पनि सुनाउन सक्नुहुनेछ है त।
1: ओहो आज आइतबार चाहिँ के हो रहेछ, बुझ्नु पर्यो नि त, मनमा
0: राख्नु पर्यो, हजुर मनमा राख्नु होला है त।
1: आफै छुट्टै किसिमको सुनाए, मैले आज चाहिँ छुट्टै किसिमको सुनाउन चाहन्छु है। म चाहिँ सानो छँदा के अरे जेठो दाई देखेर एकदमै यतिकै डर लाग्ने कि, अनि जेठो दाई घाँसबाट आएर मेलामा नगाईसम्म त्यो स्कुल जानुपर्छ भन्दाखेरि चाहिँ नजाने भनेर रुने कराउने गर्थ्यो, अनि जेठो दाई नआए आएर घाँसबाट आएर खाना खाएर मेलो बादमा नगाइसम्म म चाहिँ घरको उतापट्टि ओडारमा लुकेर हेरिरहन्थ्यो कि। अनि जेठो राई खाना खाएर मेलोमा जानुभयो, बल्ल निस्केर आएर खाना खाएर भैँसी चराउन हिँड्थ्यो कि, म चाहिँ त्यो कहिल्यै बिर्सिनु सक्दैन है त।
0: यति नै भन्नुहुन्छ
1: हजुर।
0: दाईलाई एकदमै माया गर्नुहुन्छ, दाई नभई हुन्थेन है।
1: हजुर हजुर
0: हुन्छ ठिकै छ हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो। एकैछिनपछि हामी गीत बजाउँछौ, को कोलाई सम्झना चाहनुहुन्छ?
1: हजुरको लागि
0: हजुर धन्यवाद,
1: मित्रको लागि, अनि प्रमोद भाइको लागि पनि, अनि अघि आउने पछि आउने दाजुभाइ तथा दिदी बहिनी सबैको लागि भन्न चाहन्छु है त।
0: हुन्छ अहिलेलाई भने छुटौँ है। हुन्छ नमस्ते बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो खुदीबाट है, कसरी हुनुहुन्थ्यो श्रोता मित्र, अब भने तपाईँहरूको पालो आइसकेको छ। 0665 1183 डायल गरेर हामीसँग मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी आइतबार बसाईमा छौ, आइतबार बसाईमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्नु छ र पुरानो दिन बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ, रेडियो मार्फत हामीलाई पनि सुनाउन सक्नुहुनेछ र सम्पूर्ण श्रोताबिन्दुहरूलाई पनि सुनाउन सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल गर्न सक्नुहुनेछ, मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ हाम्रो यस चौतारी टक टाइम।

0: के तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर आठ सय र ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
1: स्वरको साथ लयको मन, यहाँ बिहे, पर्व, भजन कीर्तन, स्कूलका लागि आवश्यक सबै प्रकारका मादल, बाँसुरी, डमरू, खैजुरी, गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
2: सम्पर्क फोन नम्बर 9840223051। पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
3: सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
4: सानो कुनामा पनि के को पिर गरेको ढुमस,
3: खर्काजी पनि क्या कुरा गर्नुहुन्छ, राम्रो।

0: पटक भएन भने मलाई सुन्तलीले मार्छ फेरि। लौ न यसो केही उपाय दिनु पर्यो।
1: बुद्धा डिजिटल छँदै छ नि, झिगे खोला होला कि कपलेसको ठिक अगाडि बुद्धा डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
2: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीसहर नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560 46 466।
3: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
4: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
5: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165 85520, 98066 66162 र 066521381। दिपा सुनचाँदी पसल बिस्तर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
7: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसाध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
8: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
7: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
8: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
7: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98 27 11 77 82 र 98 4 67 47 245।
10: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
11: सुन्नुहोस् न दाई, म केही दिन बेसी सहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
12: त्यसको लागि त घलेगाउँ होटल छँदै छ नि।
13: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
11: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
9: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
14: स्वादिष्ट स्वस्थकर खाना हाई स्पीड को इंटरनेट वाईफाई तथा शांत वातावरण में बास बस्ना का लागि उत्कृष्ट गंतव्य घलेगाउँ होटल विशेषार आठ लक्ष्मी नारायण पुस्तकालय भित्रपटि प्रोप्राइटर ओम प्रकाश गुरुङ सम्पर्क फोन नंबर 98449993447।

0: भोलि पार्टी छ कपाल भने यस्तो बिग्रेको
1: ल टेन्सन किन हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि
0: बार्बर सप लेडिजको लागि पनि
1: हो बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ हाइलाइटिङ स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट
2: बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक प्रोप्राइटर विनय ठाकुर सम्पर्क 97 6 27 48 848 र 98 1 31 65 915

हजुर, सुमधुर सांगीतिक पछि लिएर व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। आज भने हामी आइतबार बसाईमा छौ। आइतबार बसाईमा भने तपाईँले आफ्नो जीवनमा घटेको घटना बिर्सिन नसक्ने छैन र पुरानो दिन बाल्यकालको अवस्थालाई सम्झन सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक फरक विषयको वस्तुको साथमा हामी साथै दिन उपस्थित हुने नै छौ। सोमबारको दिनमा भने तपाईँ लेख कथा मुक्त गजल अन्य प्रतिभालाई प्रस्फुटन गर्न सक्नुहुनेछ भने मंगलबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने तपाईँहरूको घर परिवारबाट बाहिर टाढा रहनुभएको आफन्तजनहरूलाई सम्झन सक्नुहुनेछ, परदेशीलाई पनि सम्झन सक्नुहुनेछ। बिहिबारको दिनमा भने तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ, गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शुक्रबारको दिनमा भने श्रोता मित्रहरू तपाईँले जुनसुकै गीत पनि रोज्न सक्नुहुनेछ र शनिबारको दिनमा भने गाउँ खाने प्रश्न लिएर आउनेछौ, त्यसको उत्तर भने तपाईँले आफैले दिनुपर्ने हुनेछ। श्रोता मित्र यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। श्रोताबिनहरू यदि तपाईँहरू इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हाम्रो फेसबुक अफिसियल फेसबुक पेजबाट लाइभ भइरहेको छ। लाइभ मार्फत पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट मार्फत पनि आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ र 91.4 MHz पनि सुन्न सक्नुहुनेछ। हाम्रो पात्र एप्सबाट पनि सुन्न सक्नुहुनेछ र प्रत्येक दिन फोन गर्नुहुने एकजना लक्की कलरलाई ग्रिन फिन झोल ममाबाट एक प्लेट झोल ममाको व्यवस्था गरिएको छ। यदि तपाईँहरू पनि लक्की कलर बन्न चाहनुहुन्छ भने 0665 1183 डायल गरेर मिठा मिठा कुराकानीमा जुट्न सक्नुहुनेछ। यति बेला भने एउटा सांगीतिक कसिली

0: हजुर, सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोतामित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल गरेर जोडिन सक्नुहुनेछ। यति बेला भने कोही साथी कल गर्न आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। होला नमस्ते।
1: नमस्ते।
0: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रायनसबाट लीला देवी भन्नुभयो है?
1: हजुर।
0: के छ रायनसतिरको खबर सुनाउनुहोस्।
1: ठिक छ, रमाइलो छ।
0: रमाइलो छ, ठिक छ है। खाना त खानुभयो?
1: खाना खाइयो।
0: हजुर, के गर्दै हुनुहुन्छ यति बेला? हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ कि नाइ?
1: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुनेर बस्नु भएको छ है?
1: हजुर।
0: हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद कार्यक्रममा सहभागी भइदिनु भयो। हुन्छ, विषयवस्तुतिर लागौँ है त। हजुर, आज भने तपाईँको घर परिवारबाट टाढा हुनुभएको, तपाईँले आफ्नो जीवनमा घटेको घटना, अविस्मरणीय क्षण, बिर्सिन नसक्ने पुराना दिनहरू, बाल्यकालको अवस्थालाई सम्झिन सक्नुहुनेछ है त? हजुर, तपाईँको जीवनमा कुनै त्यस्तो घटना घटेको छ, बिर्सिन सक्नु भएको छैन, आफ्नो बाल्यकाल के कस्तो रह्यो त हामीलाई सुनाउन सक्नुहुनेछ आज भने?
1: त्यस्ता बाल्यकाल त अब छोड्दिन पर्ने कुरा हो, तर कोही कोही कुरा याद आउँछ।
0: हजुर, कोही कोही कुराले एकदमै बिर्सिनै सकिन्न, मनमा रहिरहन्छ, त्यस्ता कुराहरूलाई चाहिँ सुनाउनु होला है आज, हामी पनि सुन्छौँ।
1: मेरो भन्नुहुन्छ भने अब हामी सानो भर्खर 4-5 कक्षामा पढ्ने केटकेटी थियौँ, हामीलाई त्यो सौभाग्यता स्कुल असाध्यै राम्रो लाग्थ्यो।
0: हजुर।
1: अनि 4-5 पढ्दैमा बिहा भयो, बालक होइन।
0: हजुर।
1: अनि कलिलेमा बिहा गरेर अर्काको घरमा आएर अर्काको सम्पत्ति धान्ने, अनि अर्काको कोसमा बस्ने, ती दिनहरू धेरै दुःखदका थिए। अहिले सम्झिँदाखेरिमा ती दिन चाहिँ बेसी नसक्नु लाग्छ, तर छोरा छोरी भए अहिले उनीहरू नि राम्रो राम्रो छन्, सबै सन्तुष्ट छ। तर ती दिन त्यस्ता बालकमा बाल बिहा कसैको नहोस् भन्ने सोचाइ, अर्काको दमनमा नपरून् भन्ने सोचाइ चाहिँ आउँछ, कुराहरू आउँछ। त्यही नै हो, अब अरू त यस्तै हो, ठिकै छ।
0: हजुर, अरू सबै ठिकठाक छ। बालापनमा, हजुर, बालखैमा, उमेर, सानो उमेरमा बाल विवाह कसैले नगर्नु होला भन्ने सन्देश पनि दिन चाहनुहुन्छ है?
1: हजुर हजुर हजुर, त्यसको असाध्यै मलाई त्यसमा असाध्यै छ।
0: हजुर, त्यति बेलाको बेला सबैजनाले सानो उमेरमा विवाह गर्नुहुन्थ्यो, त्यति बेला कति समस्या हुन्थ्यो, के हुन्थ्यो, कति भोग्न पर्ने थियो, सबै कुरा भोगिसक्नु भयो, देखिसक्नु भयो, तर अहिलेलाई भने सबै कुरा एकदमै राम्रो छ भनेर तपाईँले सन्देश पनि दिइसक्नु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। एकैछिनपछि हामी गीत बजाउँछौँ, कसलाई सम्झन चाहनुहुन्छ?
1: बजाउनु गीत अब सम्झने अन्य कुरा त अब कति कति धेरै आफ्ना इष्टमित्र, इष्टमित्र अनि छोरी ज्वाइँ, नाता नातिना सबै, सबैले सबैलाई सम्झिन्छु।
0: हुन्छ, अहिले भने छुटौँ है त।
1: हस्
0: हुन्छ, नमस्ते बाबा। हजुर, उहाँ हुनुहुन्छ रायनसबाट, लीला देवी हुनुहुन्छ श्रोता मित्र। के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ भने? पक्कै पनि हामीसँग कल सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला भने कोही साथी कल गर्न आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
2: नमस्ते बहिनी।
0: हजुर, नमस्ते दिदी, नमस्ते, सन्चै हुनुहुन्छ? किन होला दिदी, के भयो त्यस्तो? सन्चो भएको छैन है हजुरलाई?
2: हस्टेल भएन, हस्टेल कति जाने, अस्ति भर्खर गएर अब एक महिना नि भएन, त्यही बसेर आयो, फेरि उस्तै देख्नु थाल्यो।
0: हजुर, बिराम भएपछि त कति जानु भनेर भएन नि दिदी, स्वास्थ्यको ख्याल गर्न पर्यो, उपचार त गर्न पर्यो, हस्पिटल जानु होला, छिट्टो निको हुनु होला, हाम्रो दिदीलाई स्वास्थ्य लाभको कामना छ है त।
2: हुन्छ बहिनी।
0: हुन्छ दिदी, समय पनि छोटो छोटो छ, हामी विषय वस्तुतिर लागौँ है। सुन्छ, ठिकै छ। तपाईँको जीवनमा घटेको घटनाहरू सुनाउन सक्नुहुनेछ है त?
2: यस्ता घटना त कति कति नि, अघि बहिनीले भने जस्तै है, बहिनी दिदी हुनुहुन्छ, तर म पनि दिदीको उहाँको जस्तै एउटा कहानी भन्छु है। मलाई पनि मेरो पनि सर्ट मेरी खोलेरै बिहे भएको 13-14 वर्षमै।
0: हजुर।
2: अनि चाहिँ आमालाई मित्र पहिला त कानुनको जमाना थियो नि त है अनि आमालाई कानुन लाग्छ अब आमालाई थाना लान्छन् भन्ने कुरा गरे अनि कति वर्ष भयो भने नि 15 वर्ष भयो भनै भन्थे कि
0: सबैले
2: आमालाई लान्छ भनेपछि त भन्न नि पर्यो है
0: अनि
2: आमालाई जोगाउनको लागि नि म 15 वर्ष भए 15 16 ला हो भनेर भने घर खान त साह्रै गाह्रो हुँदो रहेछ क्या त्यति
0: सानो उमेरमा विवाह गरेर
2: त्यही त काम केही नगरेको मान्छे घरमासित सारा दुनियाँ काम गर्नुपर्ने अर्काको घरको उठेदेखिको सुत्ने बेलासम्म काम है
0: हजुर अर्काको खटनमा बस्नुपर्ने होइन
2: त्यही त अहिले जस्तो भए त हुन्थ्यो अहिलेको परेर 5:30 बजे छ बजे उठ्छन् उसलाई त 3 बजे 3:30 बजे उठाएर गाइलो कसरी गर्नुपर्ने ढिकी जाँदो गर्नुपर्ने अँधेरैमा पानी लिन जानुपर्ने मिठा भाँडा चोखाउनु पर्ने बिहान यहाँमा हो कति दुःख कति दुःख त्यहाँदेखि अनि 2-4 महिना चाहिँ ठिकै ठिकै भयो घरमै त राम्रैसँग गरे अनि फेरि पहिला त अब गाडीको चलन थिएन यता नरोल त हाँसोकबाटको भिमिरे निस्केर भिमिरे दलालको चिप्लेट निस्केर जाने बाटो थियो नि त हाम्रो पालामा त अनि हिँडेर घरमै त गर्न पनि अनि माइत गथे अनि त 8-7 महिना चाहिँ ओरदोरो गरे अब ऊ बेला पढाइदिन्छौँ हामी नौसरी स्कुलमा पढाइदिने हो भने चाहिँ अब किन पढाउँथे र अर्काले पाएपछि अर्का छोरी पाएपछि पढाइदिएनन् घरमै त गर्ने क्रममा एक दिन आमा माइत गएँ अनि घर आउने भनेर अनि आज घर जाने भनेर आमाले रोटी सेटी पकाउनु भयो अनि पकाएर अनि देउराली डाँडा भनेको थियो क्या बहिनी आलबाटा भन्ने चिन्नुहुन्छ त्यो पेट्रोल पम्प छ नि सिद्धिपुरमै हो मेरो माइत अनि पेट्रोल पम्पनिरै थियो माइत अनि त्यहाँनिर अलि यतापट्टि देउराली डाँडा भन्ने थियो अनि आमा र म त्यहाँसम्म आएँ अनि म त त्यहाँबाट त यता घरतिर घरको डाँडादेखि नि त्यहाँबाट त मैले त फर्कै चाल्दिनँ क्या अनि हिँड आमाले हिँड भनेछन् हिँड भनेछन् हिँड भनेछन् जान्न तल अब म बेसर गरेर मुद्दा हालिदिन्छु अब मुद्दा हालिदिन्छु मुख कुरा लाउँ हुनलाई है मुद्दा हालिदिन्छ अब भने अनि म त्यही रात परेर माइत फर्केर गर्छु कि पहिला गयो यस्तो दिन गए यस्तो दिन पनि आएँ अहिले यो उमेरसम्म पनि दुःखको दुःखै सबै नि अब जान पनि छोरी गयो नाति नातिना छोरा बुहारी नाति छ सानो त छ त नि देख्नलाई त ठिकै छ आफ्नो मर्म त कसलाई के थाहा
0: मनको कुरा मनलाई नै थाहा हुन्छ है
2: आफैलाई थाहा हुन्छ आफ्नो कुरा खोकुरीको चोरा जानलाई थाहा हुन्छ भने
0: हुन्छ दिदी कार्यक्रममा सहभागी भइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद आज गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ
2: सम्झिनु पर्दा ढिला पनि भयो भने तपाईँलाई अनि आशा बहिनीलाई आशा बहिनीको सम्झन बिहान सुन्दै थियो झ्याक्स भएर गथ्यो गइहाल्यो फेरि लास्टमा सुने आशा बहिनीलाई तमै भाइलाई र रेडियो सबै सबैलाई अनि मेरो साथी भाइ बहिनी सबै सबैलाई भन्दै सुरक्षित गर्नु नमस्ते
0: हस् हुन्छ नमस्ते भाइ हजुर उहाँ हुन्छ गाउँ सरबाट सुषमा हुनुहुन्थ्यो छोटा हामी छ अब पनि हामीलाई समयले नेटवर्क काटिसकेको छ कुनै पनि साथीहरूको कललाई लिन सक्दैनौ आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो नयाँ गाउँबाट श्यामप्रसाद हुनुहुन्थ्यो खुदीबाट आइतसरी हुनुहुन्थ्यो राइनसबाट लीला देवी हुनुहुन्थ्यो गाउँसरबाट सुषमा हुनुहुन्थ्यो ज जसले फोन सम्पर्क गर्नुभयो उहाँलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै हाम्रो फेसबुकमा लाइभमा कमेन्ट गर्नु भएको छ नमस्ते जोडले सिस्टममा पनि सुन्दैछु है भन्नुभएको छ नमस्कार हजुर धेरै धेरै धन्यवाद कार्यक्रम सुन्नुभयो नमस्ते सुन्दैछु बागमती प्रदेश 3 भन्नुभएको छ सबैजनालाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम प्रस्तुत म भगवती पनि बिदा हुन चाहन्छु रेडियो चौतारी 91.4 MHz सुन्दै गर्नुहोला नमस्कार।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मञ्चमा उद्घाटन समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै, कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लमानथाङमा रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन, नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवजावलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने, साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको होथी विद्रोहीको दावी, यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया र मैत्रीपूर्ण खेलमा भारत ब्राजीलसँग 4 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरू हुँदैछ। देशभर तथा प्रवासबाट आएका 7,500 भन्दा धेरै महाधिवेशन प्रतिनिधिको सहभागिता रहनेछ। काठमाडौँको खुला मञ्चमा आज दिउँसो 2 बजे उद्घाटन हुँदैछ। 5 दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ वैचारिक दिशा तय गर्दै नयाँ कार्य समिति चयन गर्नेछ। प्रतिनिधिको आवास व्यवस्थापन काठमाडौँका विभिन्न होटलमा गरिएको प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। आजको उद्घाटन समारोहमा प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू, त्यसै गरी भारत, चीन र अमेरिका सहित विभिन्न देशका पार्टी प्रतिनिधि तथा कूटनीतिज्ञ सहभागी हुँदैछन्। तालिका अनुसार महाधिवेशनको बन्द सत्र भोलि र पर्सि चल्नेछ। बन्द सत्रमा सभापति गगन कुमार थापाले समसामयिक राजनैतिक तथा नीतिगत दस्तावेज प्रस्तुत गर्नुहुनेछ भने उपसभापति, महामन्त्री तथा कोषाध्यक्षले आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। नयाँ नेतृत्व चयनका लागि पर्सि उम्मेद्वारी दर्ता तथा मनोनयन तालिका तय गरिएको छ। मतदान प्रक्रिया 21 र 22 गते सम्पन्न हुने तालिका छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मतदान कार्यलाई सहज बनाउन खुला मञ्च, राष्ट्रिय सभागृह र नेपाल प्रज्ञा प्रतिष्ठान गरी 3 फरक ठाउँमा मतदान केन्द्रहरू तोकिएका छन्। नेपालका लागि चिनिया राजदूत चाङ माओ मिङ सहित 7 सदस्यीय टोली कोरला नाका हुँदै उपल्लो मुस्ताङको लोमानथाङ आइपुग्ने भएको छ। नेपाल चीन कोरला नाका सम्बन्धी जानकारी लिने उद्देश्यले चिनिया राजदूत चाङ कोरला नाकाबाट उपल्लो मुस्ताङको लोमानथाङ पुग्नुभएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो। टोलीमा नेपालका लागि चिनिया राजदूत सहित 5 जना चिनिया टोली र 2 जना नेपालका चिनिया राजदूतका कर्मचारी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनु भएको छ। आज लोमानथाङबाट जोमसम आइपुग्ने र नेपाल चीन समकक्षबीच कोरला नाका सम्बन्धी बैठक बस्ने तयारी छ। भ्रमणको तेस्रो तथा अन्तिम दिन भोलि राजदूत चाङ लोमानथाङबाट कोरला नाका हुँदै चीन फर्कने योजना छ। लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङका अनुसार कोरला नाकालाई पूर्ण रूपमा खोल्न र नाकाको समग्र अवस्था बुझ्न राजदूत सहितको भ्रमण महत्वपूर्ण रहेको छ। गएको भतौ 10 गतेको भोटेकोशी बाढ़ीले रसुवागढ़ी केरूङ नाका पूर्ण रूपमा बन्द छ। त्यस्तै उत्तरी चीनतर्फको तातोपानी नाका पनि पूर्ण रूपमा बन्द अवस्थामा छ। यस्तोमा नेपालका लागि चिनिया राजदूत सहितको मुस्ताङ भ्रमणलाई महत्वका साथ हेरिएको छ। नेपाल चीन उत्तरी कोरला नाका वैकल्पिक नाकाका रूपमा रहेको छ। बाढ़ी पहिरोले र अवरूद्ध रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू सबैजसो सड़क खुलेका छन्। गएको भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण रसुवा जोड्ने गल्छी भेत्रावती स्याफ्रेबेसी रसुवागढ़ी ठिमुरे सड़क बन्द थियो। अस्ति शुक्रबारदेखि गल्छीदेखि भेत्रावतीसम्म गाड़ी चल्न थालेका छन्। रसुवातर्फ स्याफ्रेबेसी रसुवागढ़ी तथा ठिमुरे तत्काल केन्द्रीय सड़कमा जोड्न समस्या छ। गएको भदौ 10 गतेको बाढ़ीले 82 किलोमिटर लामो गल्छी भेत्रावती स्याफ्रेबेसी रसुवागढ़ी ठिमुरे सड़क खण्डको झण्डै 40 किलोमिटर सड़क बगाएको छ। यस्तै म्याग्दीको बेनी मुस्ताङ चम्सम सड़क खण्ड पनि पूर्ण रूपमा बन्द छ। यही असोज 9 देखि 11 गतेसम्मको ठूलो वर्षासँगै बाढ़ी पहिरो र नदी कटानबाट अवरूद्ध बेनी जोमसम सड़क सञ्चालनका लागि अझै 1 हप्ता लाग्ने अनुमान छ। लमजुङको बेसी सर हुँदै खाङसारसम्म जाने सड़क एकतर्फी खुलेको छ। नवल परासी पूर्व बोलिङटार र घुमाउरी घाटमा कालीगण्डकी करिडोर एकतर्फी खुलेको छ। यो करिडोरको बौद्धिकाली गाउँपालिका 3 जन्ती पहिरोमा सड़क एकतर्फी भए पनि ठूला गाड़ी चल्न सक्ने अवस्था नरहेको नेपाल प्रहरीले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटौल सड़क खण्डको जंगलमा थप 2 ओभरहेड क्यानोपी ब्रिज अर्थात बाँदर वारपार गर्ने आकाशीय झलंगे पुल निर्माण गर्ने भएको छ। एसियाली राजमार्ग मापदण्ड अनुसार 4 लेनमा विस्तार भएको यो खण्डको कावासेती र लोकहाबीच जंगल तथा चोरमारा र अरुण खोला बीच को जंगल में दुईवटा ओवरहेड क्यानोपी ब्रिज निर्माण करने तैयारी भएको हो। नारायणघाट भुटौल सड़क विस्तार योजना पूर्वी खंड का सूचना अधिकारी इंजीनियर शिव खनाल का अनुसार बाँदर का कारण राजमार्ग में दुर्घटना बढ़ते गए पछि बाँदरलाई बाटो काटने का लागि ओवरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो। पूर्व पश्चिम राजमार्ग को नवलप्रासी पूर्व खंड में यसअघि एउटा ओवरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ। गैडाकोट दस पितौज जंगल में निर्माण भएको क्यानोपी ब्रिज फटाफुट मात्रा में जनावर वार पार गरेको देखिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दशैंका लागि काठमाडौँबाट घर जाने क्रम शुरू, सुनको भाव आज तोलामा 2900 रुपियाँले घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मञ्चमा उद्घाटन शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लोमान थाङमा लगाएका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। दशैं तिहार छठ लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाबाट घर जाने क्रम शुरू भएको छ। चाडपर्व मनाउन काठमाडौँ उपत्यका छाड्ने क्रम शुरू भएसँगैका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल हुन थालेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार यस वर्ष दशैं तिहार लगायतका चाडपर्वका अवसरमा उपत्यकाबाट झण्डै 8-10 लाख नागरिक बाहिरिने अनुमान छ। उहाँका अनुसार दशैंका लागि गाउँघर फर्कने यात्रुको संख्या क्रमशः बढ़दै जानेछ। यात्रुको चाप बढ़ेसँगै उपत्यका प्रमुख बस पार्क र बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव घटेको छ। सुनको भाव आज तोलामा 2900 रूपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुन तोलाको 2,94,800 रूपियाँमा कारोबार भएकामा आज घटेर तोलाको 2,91,900 रूपियाँमा झरेको हो। यस्तै आज चाँदीको भाव तोलामा 60 रूपियाँले घटेको छ। शुक्रबार तोलाको 4,450 रूपियाँ रहेको चाँदी आज तोलाको 4,390 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। यमनका हुती विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको आरामको तेल प्रशोधन केन्द्रमाथि गरेको आक्रमणको जिम्मेवारी लिएको छ। बीबीसीका अनुसार हुतीहरूले क्षेपास्त्र तथा ड्रोन मार्फत आक्रमण गरेका छन्। साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हुती विद्रोहीहरूले बताएका छन्। हिजो आरम्भको तेल प्रशोधन केन्द्र नजिकै धुवाँ र आगोको मुस्लु देखिएको थियो, तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारिक रूपमा बताएका छैनन्। साउदी सरकार स्वामित्वको आरम्भको विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनी मध्ये एक हो। 1200 किलोमिटर लामो पाइप लाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई हर्मुज जलमार्ग प्रयोग नगरिकन आपूर्ति गर्न मदत पुर्याउँदै आएको छ। अब खेल खबर। 5 पटकको विश्वकप विजेता ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा भारतलाई 4 गोलले हराएको छ। हिजो कोलकाताको युवा भारती रंगशालामा ब्राजिलसँग पहिलो पटक खेलेको भारत पराजित भएको हो। ब्राजिलले खेलको 28, 42, 58 र अतिरिक्त समयको 4th मिनटमा गोल गर्यो। ब्राजिलले आफ्नो पहिलो भारत भ्रमण गरेको हो। अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिल बीच खेल भएको यो पहिलो पटक हो। ब्राजिल प्रशिक्षक कार्लो एन्सोलोटीले नेतृत्वमा भारत आएको टोली हो। ब्राजिलले अब पर्सि अक्टोबर 6 तारीकमा कोलकातामै उरुग्वेसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशनको दिउँसो खुला मञ्चमा उद्घाटन। समारोहमा शीर्ष नेतादेखि विदेशी पाहुना सहभागी हुँदै कोरला नाका हुँदै चिनिया राजदूत चाङसहित 7 सदस्यीय टोली लोमान थाङमा रसुवा र मुस्ताङ जोड्ने बाहेक अरू मुख्य सड़क सञ्चालन। नारायणघाट बुटौल सड़क खण्डमा ओभरहेड क्यानोपी ब्रिज थपिँदै वन्यजन्तुको प्राकृतिक आवत जावतलाई सहज तथा दुर्घटनाको जोखिम घटाउने। साउदी अरबको तेल प्रशोधन केन्द्रमाथि आक्रमण गरेको हुती विद्रोहीको दावी। यमनका विभिन्न क्षेत्रमा गरेको आक्रमणको जवाफ दिएको प्रतिक्रिया। र मैत्रीपूर्ण खेलमा भारत ब्राजिलसँग 4 गोलले पराजित।
2: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: आइ मारे म त सुन्ताली र मेरो बिहे हुँदैछ, यसो फोटो भिडियो खिचाउनु पर्ने थियो, कता जाने के गर्ने, म त अलमलमै परे, के गर्ने होला।
2: सानो कुनामा पनि केको फिर गरेको ढुमस,
1: खर्का जी पनि के कुरा गर्नुहुन्छ, राम्रो फोटो भएन भने मलाई सुन्तालीले मार्छ फेरि, लौ न यसो केही उपाय दिनु पर्यो।
2: बुद्ध डिजिटल छँदै छ नि, झिजे खोला हुला कि कप्लेसको ठिक अगाडि बुद्ध डिजिटलमा राम्रो राम्रो फोटो भिडियो खिचाइन्छ नि।
3: हाम्रा सेवाहरू प्रमाण पत्र, सम्मान पत्र, खादा, ब्याज, मायाको चिनो, भिजिटिङ कार्ड, फोटो प्रिन्ट, फोटो फ्रेम, विद्यालय तथा संघ संस्थाका परिचय पत्र तयार पारिनुका साथै शुभ विवाह लगायत अन्य शुभ कार्यको फोटो तथा भिडियो उच्च गुणस्तरमा खिचिन्छ। बुद्ध डिजिटल फोटो स्टुडियो बेसीचह नगरपालिका 8 झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि लम्सुङ। सम्पर्क नम्बर 98560 46 466।
4: नोट, सेरा चोक भित्रपट्टि रहेको बुद्ध डिजिटल फोटो स्टुडियो हाल झिङ्गे खोला हुलाकी कम्प्लेक्सको ठिक अगाडि रहेको घरमा सरेको जानकारी गराउँदछौ।
5: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ, कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन, यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
5: किन चिन्ता लिनुहुन्छ बुढा, पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
5: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 18202 र 98403 19799।
5: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: आज बजार जाँदा कहाँ खाना खाने हो त आमा? सिरा बजारको दैलो लजन रेस्टको जाउँ न, त्यहाँ सस्तोमा भेज खाना, चिकन खाना, मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 को खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबोर पनि एमआरपी नै पाइन्छ।
7: लम्जुङको सेरा बजारमा रहेको यस दैलो लज एन्ड रेस्टोमा सस्तोमा कफी, सस्तोमा खाना, बच्चाहरूका लागि खाना, बेसी सहरकै सस्तो खाना, भेज खाना, चिकन खाना, मटन खाना सुपथ मूल्यमा पाइन्छ, गोर्खा बियर र टुबर्ग बियर एमआरपीको रेटमा पाइनुका
6: खाना पनि पाइन्छ, अनि खाजा पनि राम्रो छ र नि। हो आमा, रु 450 को खाजा सिट 2-3 जनालाई पुग्ने गोर्खा बियर र टुबर्ग पनि एमआरपी नै पाइन्छ।

0: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066 र 066521381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ
4: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरी साध्य छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ
5: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
4: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
5: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
4: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
6: हाम्रा सेवाहरू यस जोशी हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसल गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाह्री जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 98271177482 र 98467742445
7: दोषी हेयर कटिङ तपाईँको

0: सुनना दाई म केही दिन बेसी शहरमा बस्नु पर्ने भयो कुन होटलमा बस्ने होला
1: त्यसको लागि त गलेगाउँ होटल छँदै छ नि
2: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि
0: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ त्यसको लागि केही छुटको व्यवस्था त होला नि है
2: हो नि लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ
3: हजुर हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ
0: स्वादिष्ट स्वस्थकर खाना हाई स्पिडको इन्टरनेट वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल विशेषार आठ लक्ष्मी नारायण पुस्तकालयबाट भित्रपट्टि प्रोपाइटर ओम प्रकाश गुरुङ सम्पर्क फोन नम्बर 98 4 99 59 3 7

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अब बेसी शहरमै जापानिज भाषाको निशुल्क कक्षा सञ्चालन।
2: जापान ट्राई होइन सियोर गरौं।
3: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
2: स्टुडेन्ट एन्ड वर्किङ भिजामा जापान जाने सुवर्ण अवसर।
3: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
1: लमसुङ एजुकेशन सेन्टर बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक रेडियो चौतारी भएको भवन।
4: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।

0: ओके
1: सम्पर्क मोबाइल नम्बर 9856045141 र 9863052615
2: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
3: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
4: तपाईँ मादलको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने हाम्रै लमजुङ बेसी सहर 813 ओह्रालोमा रहेको अनुष्का मादल पसलमा आउनुहोस्।
5: स्वरको साथ नएको मन यहाँ बिहे पर्व भजन कीर्तन स्कुलका लागि आवश्यक सबै प्रकारका मादल बाँसुरी डमरू खैजुनी गिटार लगायत परम्परागत तथा आधुनिक वाद्य वादनका सामग्री पाइनुका साथै मर्मत पनि गरिन्छ। सस्तो र सुपथ मूल्यमा एकदमै राम्रो आवाज भएको टिकाउ र गुणस्तरीय वाद्य वादनको सामग्रीका लागि सम्झनुहोस् अनुष्का मादल पसल, राम्रो मादलको भर पर्दो ठाउँ।
6: सम्पर्क फोन नम्बर 9840223051 पुनश अनुष्का मादल पसलको राइनस नगरपालिका 8 हरा बोर्डमा पनि शाखा रहेको जानकारी गराइन्छ।
7: बडा सुबह डिजिटल एन्जॉय विथ अस।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: भोलि पार्टी छ, कपाल भने यस्तो बिग्रेको।
2: ल टेन्सन किन, हाम्रै बेसी शहरमा बार्बर सप छँदैछ नि।
1: बार्बर सप लेडिजको लागि पनि
2: हो? बार्बर सप स्मार्ट लुक चाहिँदा होस् या लेटेस्ट स्टाइलमा हेयर कटिङ, हाइलाइटिङ, स्ट्रेटनिङ सबै सेवा एक्सपर्ट बार्बरको हातबाट।
3: बार्बर सप बेसी सहर नगरपालिका 8 प्रशासन चोक, प्रोप्राइटर विनय ठाकुर, सम्पर्क 97-6-27-48-848 र 98-1-31-65-915।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आएँ बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिम खोलामा नन्दा स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98-560-46-257 र 98-40-067-87।
7: सुनिता आ गर त
4: भोके, मेरो दाँत सबै किराले खाएको छ।
7: गर न के, आ गर, म हेर्छु।
4: आ
7: छी, कस्तो गनाको, दाँत माझ्दैन हो?
4: ठुलो स्वरमा नकराऊ न, मलाई लाज लाग्छ के।
7: बेसी सरको सेरा ओह्रालोमा रहेको भूपुस्तनिक डेन्टल होममा जाऊ न, दाँत सम्बन्धी सबै समस्याको उपचार गरिन्छ। भूपुसैनिक डेन्टल होममा अब कम्प्युटरबाट दाँतको जाँच गर्ने, दाँतको भिडियो एक्सरे गर्ने, वरिष्ठ डेन्टल डाक्टरबाट दाँतको जाँच गर्नुका साथै दाँत भर्ने, दाँत निकाल्ने, नयाँ दाँत राख्ने र भर्ती हुनेहरूका लागि फिक्स दाँत राखिन्छ। हप्ताको सातै दिन दाँतको सेवा उपलब्ध छ।
8: नोट, यहाँ हरेक महिनाको अन्तिम शनिबार बाङ्गाटेडा दाँत मिलाउने सेवा शुभारम्भ भएको जानकारी गराइन्छ।
9: भूपुसैनिक डेन्टल होम प्राली, बेसीसर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ।
8: प्रोप्राइटर बालकृष्ण वाग्ले र बीडीएस डाक्टर सीसा अधिकारी।
9: सम्पर्क फोन नम्बर 066-521-429, मोबाइल नम्बर 98-414-84-440।
10: कार्यक्रम स्वास्थ्य सरोकार,
11: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
10: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण,
11: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको दिउँसो 2 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं लमजुङमा रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको प्रसंगबाट। लमजुङको सदरमुकाम वैशेषहर नगरपालिका 8 ठाडो लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ। आज आइतबार आयोजित कार्यक्रममा रासोपाका केन्द्रीय नेता धर्मराज केसी, केन्द्रीय संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, गण्डकी प्रदेश महामन्त्री कृष्ण प्रसाद लम्साल र जिल्ला सभापति अशोक सापकोटा लगायत नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो। कार्यालयको उद्घाटन सामूहिक रूपमा दीप प्रज्वलन तथा रिबन काटेर गरिएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह तथा उडाबाट आएका पार्टीका नेता कार्यकर्ताहरूको उपस्थिति थियो। जिल्ला सभापति सापकोटाका अनुसार कार्यालय उद्घाटन अघि शनिबार पार्टीको विस्तारित बैठक बसेको थियो। आइतबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत संचालन गरिएको उहाँले बताउनुभयो। नयाँ कार्यालय संचालनमा आएसँगै जिल्लाका सांगठनिक गतिविधि, संगठन विस्तार, जनसम्पर्क तथा समन्वयका कामलाई थप व्यवस्थित रूपमा अघि बढ़ाउने तयारी गरिएको सापकोटाले बताउनुभयो। रासोपा लमजुङले नयाँ कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीका नियमित गतिविधि संचालन तथा जनसम्पर्क विस्तारका कामलाई निरन्तरता दिने जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा गण्डकी प्रदेश भूगोल तर्फबाट केन्द्रीय सदस्य पदका भेषबहादुर पौडेलले उम्मेद्वारी घोषणा गर्नुभएको छ। पौडेलको सचिवालयले सार्वजनिक अपील मार्फत नेपाली कांग्रेसलाई थप ऊर्जाशील, उत्तरदायी र सशक्त बनाउन आफ्नो पक्षमा मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेको हो। अपीलमा पौडेललाई आफ्नो अमूल्य मत दिई अत्यधिक मतका साथ विजय गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूसँग अनुरोध गरिएको छ। नेपाली कांग्रेस लमजुङ देउबा पछिल्ले जिल्लाभर ओडा तहदेखि महाधिवेशन प्रतिनिधि चयनसम्मको नयाँ सांगठनिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। उच्चस्तरीय राजनीतिक संयन्त्र लमजुङका सदस्य एवं नेपाली कांग्रेस देउबा पछिका नेता दीपक राज सिंहका अनुसार असोज 15 गतेदेखि कार्तिक 19 गतिभित्र जिल्लाका सबै तहका अधिवेशन तथा निर्वाचन सम्पन्न गर्ने बताउनु भएको छ। सिधाईका अनुसार असोज 15 देखि 19 गतेभित्र लमजुङका ओडामा ओडा अधिवेशन सम्पन्न गरी ओडा कमिटिहरू गठन गरिनेछ। यसै क्रममा जिल्लाका ओडाहरूमा देउबा पछि ओडा कमिटि गठन तथा अधिवेशनको प्रक्रिया शुरू भएको नेता सिधाईले जानकारी दिनुभयो। त्यस्तै असोज 20 गते जिल्लाका सबै पालिकामा पालिका स्तरीय अधिवेशन सम्पन्न गरिनेछ भने असोज 23 गते क्षेत्रीय अधिवेशन आयोजना गर्ने जनाइएको छ। जिल्ला तहका अधिवेशनहरू सम्पन्न गरिसकेपछि कार्तिक 15 गते निर्वाचन मार्फत महाधिवेशन प्रतिनिधिको चयन गर्दै अधिवेशन प्रक्रियालाई टुंगोमा पुर्याइनेछ। नेता सेडाईले लमजुङमा देउबा पछि नेपाली कांग्रेसको सांगठनिक उपस्थिति र पकड रहेको दावी गर्दै अधिवेशनहरू भव्य र उत्साहजनक रूपमा सम्पन्न हुने दावी गर्नुभएको छ। जिल्लाभर सांगठनिक विस्तारलाई तीव्रता दिनका लागि सबै तहका नेता तथा कार्यकर्ताहरूलाई सक्रियतापूर्वक जुट्न समेत उहाँले आग्रह गर्नुभएको छ। लमजुङ सदरमुकाम बेसीसहर स्थित माइक्रो काउन्टर अगाडिको सड़क जीर्ण बन्दा सवारी साधन तथा पैदल यात्रीलाई आवत जावतमा समस्या भएको छ। दैनिक 100 सवारी साधन ओहोर दोहोर गर्ने तथा यात्रुको समेत भीड़भाड हुने उक्त सड़क खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहँदा दुर्घटनाको जोखिम समेत बढ़ेको स्थानीयले बताएका छन्। माइक्रो काउन्टर अगाडिको सड़कमा ठाउँ ठाउँमा समस्या देखिएपछि सवारी साधन संचालन तथा पैदल यात्रीको आवत जावत प्रभावित हुने गरेको छ। विशेष गरी सवारी साधनको चाप बढ़ी हुने समयमा सड़कको जीर्ण अवस्थाका कारण आवागमन थप असहज हुने गरेको
गरेको स्थानीयको भनाई छ। व्यस्त सड़क खण्डमा सड़कको अवस्था समयमै सुधार तथा व्यवस्थापन हुन नसक्दा सवारी दुर्घटनाको जोखिम बढ़ेको स्थानीय बताउँछन्। यात्रु तथा सर्वसाधारणको नियमित आवतजावत हुने क्षेत्र भएकाले सड़कको अवस्था सुधारमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ छ। लमजुङको बेसीशहर स्थित संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋण लगानीमा ब्याज बाहेक कुनै पनि सेवा शुल्क तथा अन्य शुल्क नलिने निर्णय गरेको छ। सहकारीको शनिबार सम्पन्न संस्थाको 13 वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। यसअघि प्रति लाख रूपियाँ ऋणमा 100 रूपियाँ सेवा शुल्क लिँदै आएको थियो। अबदेखि बिना धितो र धितो दुवै प्रकारका ऋणमा ब्याज बाहेक अन्य शुल्क नलिने संस्थाले जनाएको छ। साधारण सभाले शेयर सदस्यलाई 5% नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ। सदस्यको बचत तथा ऋण कारोबारको आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट रकम उपलब्ध गराउने निर्णय गरिएको छ। संस्थाका अनुसार गत वर्षको तुलनामा कारोबार 8,44,00,000 रूपियाँले बढ़ेर 44,07,00,000 रूपियाँ पुगेको छ। साधारण सभाको अवसरमा एसई कक्षा 12 र स्नातक तह उत्तीर्ण सदस्यका छोराछोरी तथा बाल सदस्यलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट बाल महिला पुरूष तथा ज्येष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ। सभामा अध्यक्ष नेत्रमान गुरूङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुविधार दुर्गबहादुर गुरूङले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक अनिल गुरूङले आगामी नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो। संस्थाको कार्यक्षेत्र बेसी शहर, दोर्दी, सुन्दर बजार, मर्साङदी र कोलासुथर गाउँपालिकाका विभिन्न ओडा रहेको छ। बडा दशैं तथा तिहार नजिकिँदै गर्दा मर्साङदी गाउँपालिका दुईमा ग्रामीण सड़क सफाई तथा मरमत अभियान तीव्र पारिएको छ। बाढ़ी पहिरो र लिदोका कारण अवरूद्ध तथा खाल्डाखुल्डी परेका सड़कलाई चाड़ पर्व अघि सहज र सुरक्षित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। स्थानीय जनप्रतिनिधि र गाउँपालिकाको सक्रियतामा शुरू भएको सड़क सफाई अभियान 500 दिनमा पुगेको छ। सड़कमा थुप्रिएको हिलो, ढुंगा तथा झारपात हटाउन ओडाभित्र दुईवटा जेसीबी परिचालन गरिएको छ। सड़क सफाईसँगै अवरूद्ध अधिकांश सड़क खण्डमा साना तथा ठूला सवारी साधन सञ्चालन हुन थालेका छन्। जनप्रतिनिधि तथा प्राविधिक टोलीका अनुसार अबको दुईदेखि तीन दिनभित्र उडाका मुख्य तथा भित्री सड़कको सफाई सम्पन्न गरी यातायात सेवा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। चाड़पर्वका बेला गाउँ फर्कने नागरिक तथा पर्यटकको आवत जावत सहज बनाउनका साथै स्थानीय किसानलाई कृषि उपज बजारसम्म पुर्याउन सड़क सफाई अभियानले सहयोग पुग्ने अपेक्षा गरिएको छ। सड़क सफाईमा जनप्रतिनिधि आफै स्थलगत रूपमा खटिएपछि स्थानीयले अभियानप्रति धन्यवाद व्यक्त गरेका छन्। लमजुङको बेसीशहर नगरपालिका उडान नम्बर 1 र 11 जोड्ने मुख्य मोटरेबल पुल गत असोज 12 गते आएको विनाशकारी बाढ़ीका कारण क्षतविक्षत भई भग्नावशेषमा परिणत भएको छ। यो पुल 1 र 11 उडा मात्र नभई बेसीशहर नगरपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाका थुप्रै स्थानहरू आउट जाउट गर्ने लमजुङकै सबैभन्दा व्यस्त पुल मध्ये एक हो। पुल भत्किएसँगै अहिले आधा जसो लमजुङेहरूले आउट जाउटमा ठूलो शास्ति बेहोर्नु परेको छ भने हेभी इक्विपमेन्ट बोकेका गाड़ीहरू वारपार गर्न सक्ने अवस्था छैन। हाल उडाको विशेष पहल र नगरपालिकाको सहयोगमा पुल जोगाउन र थप क्षति हुनबाट रोक्नका लागि पर्खाल उठाउने कामको शुरूआत भएको छ। तर यसलाई दीर्घकालीन रूपमा बचाउन ठूलो बजेटको आवश्यकता पर्ने देखिन्छ। लमजुङको मर्स्याङदी गाउँपालिका 1 घनपोखरा स्थित हिमालय आमा समूहले रसुवा भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावितका लागि 50,000 रूपियाँ सहयोग गरेको छ। समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 50,000 रूपियाँ हस्तान्तरण गरेको हो। भदौ 10 गते रसुवाको भोटेकोशी
नदीमा आएको विनाशकारी बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि राहत तथा उद्धारका लागि समूहले सहयोग गरेको जनाएको छ। हिमाली आमा समूहकी अध्यक्ष अञ्जन देवी गुरूङले विपदको समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कोषमा रकम हस्तान्तरण गरिएको बताउनु भएको छ। हवस्त, यिनै समाचार सहित दिउँसो 2 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बिसौं कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम, दर्ता शुल्क 8,000+1,000।
1: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
1: टीम दर्ता शुल्क 2,500+500, पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म, महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाड़ी संख्या 7+3 10 जना, पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यस पटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-34821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ, आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्सुङ, प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ, सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ, मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ, फुटबल प्रतियोगितामा रमाऊ।
3: बुढी, ए बुढी, किन ल्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमल सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दीपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
7: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन। बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाइ?
8: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
7: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाइ।
8: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
7: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाइ। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसल गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245।
10: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लम्सुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लम्सुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्सुङ एजुकेशन सेन्टर, बेसीसहर 8 नारायणी स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
12: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
13: ओए हेर्न, त्यो परबाट आउने समीर नै होइन र भने, बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
14: होइन है केटा, के को खास कुस हो यो? गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
15: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
13: ए त्यसो भए यसपालि मङ्सिरा दाइको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिएँ, अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि।
16: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। गोपाल टेलर्सको विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स, बेसी सहर 2 त्रिवेणी टोल लम्सुङ। सम्पर्क फोन नम्बर 0665203040, 9846074363 र 9841186608।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नाति ए नाति यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
1: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पाए त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
0: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँटमा कर्पोरेश्वर फर्निचर छँदै छ नि।
1: कर्पोरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
0: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
2: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कर्पोरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चोक लमजुङ, प्रोप्राइटर राजकुमार अधिकारी, सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
2: सम्झनुहोस् हाम्रै कर्पोरेश्वर फर्निचर फर्निचर।
4: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
0: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
4: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
0: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
4: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
0: डोको, थुन्चे, नाङ्लो लगायत घरैसी सामग्री पनि पाइन्छ।
4: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
0: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका 7 त्रिवेणी टोल सानीमा बैंक नजिकै, प्रोप्राइटर मायादेवी आचार्य, सम्पर्क नम्बर 9860744459 र 9704404065।
5: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
8: न्यू जनप्रेमी छापाखाना, बेसी शहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ, सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842649129 र 9841252091।

0: आत्मा को चिर शांति को कामना करते भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्मा को वैकुंठ बासभूस भने भगवान संग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लम्सुङ।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चन्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-64।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लम्जुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भए।
1: बुढाचोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाचोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोपाइटर हरिकृष्ण बुढाचोकी।
8: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98630-52615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
7: बुढा, ए बुढा,
10: यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
11: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
10: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
12: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
10: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
12: सम्पर्क नम्बर 9842618202 र 9804039799।
10: सिबिएस तथा बिउ भिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
12: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
13: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
10: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
13: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
10: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
13: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
10: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
13: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856745435।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बोबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र के पाइन्छ
5: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
7: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015
1: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु
8: बुवा चिप नगर्नुहोस् झट्टै सुभाष मेडिकल फर्मामा गइहालौ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
1: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093
9: आइसा के गर्दैछौ तिमी
10: ए रिता तिमी पो म त टिभी हेर्दैछु
9: वाउ यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि
10: यहाँ नजिकै छ नि त भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु ल हेर त
11: मोडर्न फर्निचर उद्योग जस्तो नाम उस्तै सामान
12: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग बेसी सहर नगरपालिका 8 भीमसेन स्थान टोल विद्य विकास रानी बाटो लमजुङ प्रोपाइटर विवस बुढा थोकी सम्पर्क मोबाइल नम्बर 98565479।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: भावपूर्ण श्रद्धांजलि हमरा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुवाटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल छोरा बुहारी विश्व पौडेल र रीता पौडेल छोरी ज्वाइँहरू इन्द्र सुवेदी र लवहरी सुवेदी शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी नाती नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल नातिनी ज्वाइँ नाती अमृता अधिकारी र प्रकाश अधिकारी नातिहरू नयन आदित्य पवन नातिनीहरू आरजु अदिति पलातिनीहरू आर्य र आज्ञा भाउजू चीजा माया पौडेल दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल यादव पौडेल र चीजा पौडेल खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।
1: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउनु भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसको झिम खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्र्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ बेसी शहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787।
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज?
5: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
4: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
5: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
5: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ।
7: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
6: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी शहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको सञ्चालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
7: एकाई सभा हुने मिति समय र स्थान
6: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार समय बिहान 11:30 बजे स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू खुदी सेवा केन्द्र खुदी बजार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मसङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू भोटेवडा सेवा केन्द्र शनिबार मिति 2083/6/24 गते शनिबार समय बिहान 11:30 बजे भोटेवडा तमु आमा समूहको भवन पहिरे सुन्दर बजार राईनास दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे स्थान हातेमालो साकोसको सभा हल बेसी सहर 7 लमजुङ नोट संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemalosakos.com.np मा हेर्नुहोला
5: गोपाल परियार सचिव संचालक समिति
7: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
8: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
7: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
8: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
7: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
9: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245
10: दोस्ती हेयर कटिङ तपाईँको

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: विष्णु कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 को पावन अवसरमा पर्यटकीय गाउँ निप्राझाउ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 निप्रा लमजुङको विश्वौं वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र, सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम, दर्ता शुल्क 8,000+1,000।
2: महिला तर्फका पुरस्कारहरू, प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र,
3: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र, सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र, उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र,
2: टिम दर्ता शुल्क 2,500+500, पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म, महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म, उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे,
3: खेलाडी संख्या 7।

0: 10 टिम 10 जना पुरुषतर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिनेछ छैन। पहिलो दर्ता गरेको टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98468098 98458220 18 98463438121 र 97475015083 खेल मैदान मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा लम्सुङ। आयोजक कन्या देवी क्लब मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा लम्सुङ। प्रवर्धक मर्स्याङ्गी गाउँपालिकाको कार्यालय भुलभुले लम्सुङ। सह प्रवर्धक मर्स्याङ्गी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लम्सुङ। खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।

0: कैसे भी रहे।
1: यही मिति 2083 असो 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर बसन्त ढुङ्गानाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 0665200004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवसको दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागौषध रोग विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004। साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90

0: महानुभावहरूका लागि विशेष जानकारी। मौनव्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना लेउपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्णखोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङ।
1: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
2: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
1: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनै फाँकमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
2: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
1: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
3: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग, साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पूरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चौक लम्जुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 0665205022, मोबाइल नम्बर 9865056719।
3: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर। तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
4: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855745783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लम्जुङ।
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
7: यस नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
8: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
2: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
9: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
10: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
11: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 98462949129 र 98461052091।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर सरब बराल। सम्पर्क नम्बर 9856044501 र 9826173799।

0: भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसी शहर नगरपालिका साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मिति 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल छोरा बुहारी विश्व पौडेल र रीता पौडेल छोरी ज्वाइहरू इन्द्र सुवेदी र लवहरी सुवेदी शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल नातिनी ज्वाइ नाति अमृता अधिकारी र प्रकाश अधिकारी नातिहरू नयन आदित्य पवन नातिनीहरू आरजु अदिति पलातिनीहरू आर्य आज्ञा भाउजू चीजा माया पौडेल दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल यादव पौडेल र चीजा पौडेल खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी शहर नगरपालिका साथ भलुवाटार लमजुङ।
1: किन हाँस्या हो नि बुढा तुलाई थर्किने गरी
2: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँस्ने का
1: हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष गिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ।
4: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
5: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
6: यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
6: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी शहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9840698911।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि,
1: डोको, थुन्से, नाङ्लो लगायतका घरायसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-65-65।
2: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
3: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
2: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
3: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
2: ल त, म पनि त्यतै जाने भए।
4: बुढाथोकी ब्रदर्स सप्लायर स्टुडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 स्टुडी बार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
5: सम्पर्क मोबाइल नम्बर 9855-45-141 र 9863-52-615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
6: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
7: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।
8: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा

0: विशेषज्ञ डाक्टर बसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, अतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रौसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा, मर्चङ्ती गाउँपालिका 1 र 2 पोचोको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98465-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भई सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौं।

0: भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ। पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्सुङ। विष्णु कन्या देवी कप 2083। खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता। नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लम्जुङको विश्व वार्षिक उत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागेको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुद विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू। प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाड़ी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टीम नगद रु 10,000 प्रति टीम। दर्ता शुल्क 8,000+1,000।
0: महिला तर्फका पुरस्कारहरू। प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाड़ी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोल रक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
0: टीम दर्ता शुल्क 2,500+500। पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म। महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
1: खेलाड़ी संख्या 7+3=10। पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। यसपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टीम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टीमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टीमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
0: थप जानकारी का लागि संपर्क नंबर 98468090 98458 2221 97475183 खेल मैदान मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ आयोजक कन्या देवी क्लब मर्स्याङ्दी गाउँपालिका 4 मिप्रा लम्सुङ प्रवर्धक मर्स्याङ्दी गाउँपालिकाको कारणले भुलभुले लम्सुङ सह प्रवर्धक मर्स्याङ्दी गाउँपालिका 4 को उडा कारणले ताघ्रिङ लम्सुङ खेलौ रमाउ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 5 बज्यो।
2: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के के पाइन्छ?
4: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, दसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सु। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।

किन नाको सिन्दूर पोते दुईको धागो चुराओ किन नाको सिन्दूर पोते दुईको धागो चुराओ सुन्दर गर्ने औठीलाई।

0: ओइ हेर्न त्यो परबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ
1: होइन है केटा के को खास कुछ हो यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
2: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो
0: ये त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
2: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल लमजुङ सम्पर्क फोन नम्बर 086-520-340 98-460-74-363 र 98-461-86-608
3: छोरी आज बजार जाँदा कुन खाना खाने हो त
2: आमा
3: तिरा बजारको दैलो लज एन्ड रेस्टुरेन्ट हो त्यहाँ सस्तोमा भेज खाना चिकन खाना मटन खाना र बच्चाहरूका लागि पनि विशेष खाना पनि पाइन्छ अनि खाजा पनि राम्रो 086-520-340 98-460-74-363 र 98-461-86-608

0: सस्तो में खाना बच्चा का लागि खाना बेसी शहर के सस्तो खाना भेज खाना चिकन खाना मटन खाना सुपथ मूल्य में पाइन गोरखा बियर र ट्यूबर्ग बियर एमआरपी को रेट में पाइन का साथ ही रू 450 में चले खाजा सेट दुई देखि तीन जना पुग्ने गरी सुविधा रहे प्रोपाइटर विशाल श्रेष्ठ दैलो लज एंड रेस्ट रूम बेसी शहर नगर पालिक 8 सेरा बजार कामच्छे फर्नीचर को आडे में संपर्क फोन नंबर 0668 520 833 मोबाइल नंबर 98141 20 369।
1: बुढी ए बुढी किन न्याउ र मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई?
2: चाडबाड पनि नजिक आइसक्यो, घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किन दिएको होइन?
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जा पाई त्यही किनेर बन्द भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन्चादी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98161 85520, 98066 66162 र 066521381। दीपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
5: दाइको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दो छैन, दुहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
6: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
5: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
6: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
5: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा बायाँपट्टि छ नि दोस्ती हेयर कटिङ।
7: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाह्री जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोपाइटर मिलन कुमार, बेसी शहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 98271177482 र 98467443245।
8: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
9: सुन्नुहोस् न दाई, म केही दिन बेसी शहरमा बस्नु पर्ने भयो, कुन होटेलमा बस्ने होला?
10: त्यसको लागि त घलेगाउँ होटल छ कि छ नि,
11: शान्त वातावरणमा सर्वसुलभ मूल्यमा सामान्य कोठादेखि अट्याच बाथरूम सहितका कोठाहरूमा तातो र चिसो पानीको व्यवस्था सहित उपलब्ध छ नि।
9: म त अलि लामो समयसम्म बस्नु पर्ने हुन सक्छ, त्यसको लागि केही छुटको व्यवस्था त होला नि है?
11: हो नि, लामो समय बस्नेहरूको लागि विशेष छुटको व्यवस्था छ, साथै दैनिक खाना खानेहरूको लागि पनि विशेष सहुलियतको व्यवस्था रहेको छ।
7: हजुर, हामी कहाँ शान्त वातावरणमा पर्याप्त सवारी पार्किङको साथ अर्ग्यानिक खाना र आरामदायी बासको व्यवस्था रहेको छ। लामो समय बस्नुपर्ने पाहुनाहरूको लागि विशेष सहुलियत रहेको पनि जानकारी गराइन्छ।
9: स्वादिष्ट स्वास्थ्यकर खाना, हाई स्पिडको इन्टरनेट, वाइफाई तथा शान्त वातावरणमा बास बस्नका लागि उत्कृष्ट गन्तव्य घलेगाउँ होटल विशेषहर 8 लक्ष्मीनारायण पुस्तकालयबाट भित्रपट्टि। प्रोपाइटर ओम प्रकाश गुरुङ, सम्पर्क फोन नम्बर 98469 59347।

0: भाषाको निशुल्क कक्षा सञ्चालन
1: जापान ट्रायल होइन सियोर गरौ।
2: जापानमा अध्ययन गरेर आउनुभएका दक्ष अनुभवी प्रशिक्षकहरूबाट जापानिज भाषाको कक्षा सञ्चालन भइरहेको छ।
1: स्टुडेन्ट एन्ड ओरिजिन भिजामा जापान जाने सुवर्ण अवसर।
2: यस सुवर्ण अवसर पछि प्री प्रोसेसिङ साथै शून्य लागतमा जापान अप्लाई गरिनेछ।
0: लमसुङ एजुकेशन सेन्टर बेसीसहर नगरपालिका 8 नारायण स्थान चौक रेडियो चौतारी भएको भवन।
3: म्यानेजिङ डाइरेक्टर कर्ण गुरुङ, सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98-560-602-900।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसीसहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 066-520-4335, 066-520-4375, मोबाइल नम्बर 98-560-45-435।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जानिस् भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भुइँसेल स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-5220-209 र मोबाइल नम्बर 9840-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बुबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र
5: के पाइन्छ घरा एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन ब्याग आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
2: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ

0: अंठानबे 477 38 405। ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सार आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल त्यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर सहर, लमजुङ।
5: आइसा, के गर्दैछौ तिमी?
6: ए रिता, तिमी पो?
5: म त टिभी हेर्दैछु। वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
6: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योग के त्यही बाटो ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
7: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबेड, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढा थोकी, सम्पर्क मोबाइल नम्बर 9856045779।
8: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
9: यस नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली

0: खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोप्राइटर तेजसंग गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात मनाङे चौतारा। सम्पर्क फोन नम्बर 063-520-903, मोबाइल नम्बर 98-461-80-025।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जागरक्षी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98-451-39-647 र 98-111-90-610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: हेर्न त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
4: होइन है केटा, के को खास खुस हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
5: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
3: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
5: हाम्रा सेवाहरू यहाँ आकर्षक डिजाइनका सुट प्यान्ट, स्कूलका ड्रेसहरू, कुर्ता सुरुवाल र अन्य सबै कपडाहरू सिलाउनुका साथै सुपथ मूल्यमा पाइन्छ।
6: न्यू गोपाल टेलर्स बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल लमजुङ। प्रोप्राइटर गोपाल परियार। सम्पर्क नम्बर 063-520-340 र मोबाइल नम्बर 98-460-74-363।
3: हेर्न त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार। होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ।
4: होइन है केटा, के को खास खुस हो? यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार, दामी नदेखिने त कुरै भएन नि।
5: त्यही त नि, अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो।
3: ए त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए, अब त न्यू गोपाल टेलर्स नै सिलाइन्छ नि।
5: हजुर, हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ। डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको। विवाह होस्, चाडपर्व होस् वा दैनिक पहिरन, तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स। प्रोप्राइटर गोपाल परियार। न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल लमजुङ। सम्पर्क फोन नम्बर 063-520-340, 98-460-74-363 र 98-461-80-608।
4: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको। म त
4: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना बेसी शहर नगरपालिका नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0 छापाखाना बेसी शहर नगरपालिका नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0 66 520 227। मोबाइल नम्बर 98462 49129 र 98462 51091।
7: अहिले साँझको 6 बज्यो।
8: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
9: प्रकोसान किसान
10: अ कम्प्लिट फाइटिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
0: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको निष्पक्ष आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
2: अधिकांश मानिसहरू कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसले एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाकाको अवलोकन, चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
0: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा, राज्यका गभर्नर संघीय कंग्रेसका सदस्य र सिनेटका सदस्यमा पनि निर्वाचित हुँदै।
1: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काश्यमै चित्त बुझायो।
3: आउँछ तलब, जान्छ तलब, खल्ती खाली छैन बचत।
4: सो व्हाट नेक्स्ट?
3: SIP गरो, फ्युचरको लागि लगानी गरो। लगानी बेस्ट एट एनी एज, यो NIC एसिया क्यापिटलको SIP। आजैदेखि आफ्नो नियमित कमाइ र तलबको रु 1,000 भन्दा माथिदेखि प्रत्येक महिना NIC एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत SIP गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
5: थप जानकारीको लागि 98513514531 वा व्हाट्सएप र भाइबर नम्बर 98023557678 सम्पर्क गर्नुहोस्।
3: NIC एसिया क्यापिटल।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू भएको छ। काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह अहिले अन्तिम चरणमा चलिरहेको छ। अहिले अन्तिम चरणमा कांग्रेस सभापति गगन थापाले आफ्नो मन्तव्य राखिरहनु भएको छ। उद्घाटन समारोहपछि त्यही ठाउँमा भोलिदेखि बन्द सत्र शुरू हुनेछ। महाधिवेशनमा 7,500 धेरै प्रतिनिधि सहभागी छन्। निर्वाचन तालिका अनुसार भोलि राष्ट्रिय सभागृहमा उम्मेद्वारको मनोनयन दर्ता हुनेछ। कांग्रेसले पदाधिकारीको संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले तयार पारेको यो प्रस्ताव बन्द सत्रमा पेश हुनेछ। नयाँ प्रस्ताव अनुसार कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहनेछन्, जसमा उपसभापति 2 बढ़ाएर 4 पुर्याएको छ भने सहमहामन्त्री 11 बढ़ाएर 13 जना पुर्याएको छ। 4 उपसभापतिलाई चुनावबाटै छान्ने प्रस्ताव छ। उनीहरू मध्ये 1 वरिष्ठ र 1 महिला अनिवार्य गरिएको छ। केन्द्रीय कार्य समिति 232 सदस्यीय नै कायम राख्ने प्रस्तावमा उल्लेख छ। महाधिवेशन प्रतिनिधिहरूबाट यो प्रस्ताव पारित भएपछि मात्रै नयाँ संरचना अनुसार निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
1: यसै बीच कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित अन्य दलका शीर्ष नेताहरूले कांग्रेसमा गगन थापाले गरेको प्रयासको सराहना गर्दै उहाँलाई अबको कार्यकालमा सर्वसम्मत सभापति चयनको शुभकामना दिएका छन्। यस्तै कांग्रेसको मञ्चमा उपस्थित नेताहरूले राष्ट्रिय राजनीतिको पनि व्यापक चर्चा गरेका छन्। कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र संविधान खतरामा रहेको जिकिर गर्नुभयो। सरकारका केही गतिविधि र अभिव्यक्तिले चारितातिर जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको उहाँको भनाई छ। यसै गरी नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षा सहित विभिन्न चुनौतीको बाटोबाट अघि बढ़िरहेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले राजनीति र नेताप्रतिको जनताको वितृष्णामा अपेक्षित सुधार नआएको बताउनुभयो। यसै गरी जनता समाजवादी पार्टी जसपा नेपालका नेता शरद सिंह भण्डारीले नेपाली जनतालाई कुनै पनि बहानामा नियन्त्रित लोकतन्त्र स्वीकार्य नहुने बताउनुभयो। कार्यक्रममा रासोपा सभापति रवि लामिछानेले विभिन्न आरोप लगाएर राज्यका संयन्त्रलाई कमजोर बनाउने काम नगर्न अन्य दलसँग आग्रह गर्नुभयो। उहाँले अहिलेको सरकार नढल्ने भन्दै आफूहरूले इतिहासलाई साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झाउनुभयो। सरकार आज ढल्छ वा भोलि ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोश भएर ढल्ने खतरा भएको उहाँको टिप्पणी छ।
0: यसबीच नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्नका लागि राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आउँदो 4 वर्षका लागि कांग्रेसको वैचारिक, संगठनात्मक, आर्थिक कार्यदिशा प्रस्तुत गरेको प्रतिवेदनमा विगतका कमजोरीहरूको निष्पक्ष आत्मसमीक्षा गरिएको छ। प्रतिवेदनमा पछिल्ला 2 दशकमा पार्टी उद्देश्य भन्दा पद र सत्तामा केन्द्रित भएको, भागभण्डा र गुटबन्दीले नैतिक धरातल कमजोर बनाएको तथा युवा पुस्तासँगको दूरी बढ़ेको यथार्थ स्वीकार गरिएको छ। नागरिकसँग औपचारिक रूपमा क्षमा याचना गर्दै पार्टीलाई पूर्ण रूपमा पुनर्संरचना गर्ने संकल्प प्रतिवेदनमा गरिएको छ। मुख्य प्रस्तावहरूमा आउँदो चुनावदेखि कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै एजेण्डा र उम्मेद्वार सहित मतदातामा जाने नीति लिएको छ। उम्मेद्वार छनौटमा प्राइमरी चुनाव प्रणाली अपनाउने र प्रधानमन्त्रीको कार्यकाल 2 कार्यकालमा सीमित गर्न संवैधानिक पहल गर्ने पनि प्रस्ताव छ। यस्तै संसदमा 38 सीट सहित सरकारका काम कार्यवाहीमाथि कड़ा निगरानी राख्न छाया सरकारको अभ्यास गर्ने, न्यायपालिका र संवैधानिक निकायमा दलीय भागभण्डा नगर्ने सार्वजनिक प्रतिबद्धता जनाइएको छ। अर्थतन्त्रतर्फ निजी क्षेत्रलाई सहयात्रीका रूपमा लिँदै उत्पादन, उद्यम र रोजगारी सृजनालाई प्राथमिकता दिइएको छ। भ्रष्टाचार न्यूनीकरणका लागि आन्तरिक रूपमा स्वतन्त्र निकाय गठन गर्ने र पार्टी पदाधिकारीका लागि उच्च नैतिक मापदण्ड लागू गर्ने प्रस्ताव गरिएको छ। समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा सहित प्रस्तुत यो प्रतिवेदनले कांग्रेसलाई चुनावका बेला मात्र सक्रिय हुने दलबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य दिएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन चलिरहँदा सबै पक्ष यसमा सहभागी छैनन्। विशेष गरी पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन बहिष्कार गरेको मात्र होइन, छुट्टै महाधिवेशनको प्रक्रिया पनि अघि बढ़ाइरहेको छ। यी गतिविधिले कांग्रेस विभाजनको संकेत कतिको देखाएको छ भनेर साथी हृदय रिमालले राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाललाई सोध्नु भएको छ।
2: कति कांग्रेस विभाजित भएर अधिवेशन भइरहेको त होइन भन्ने प्रश्न पनि उठ्दछ। नेतृत्व परिवर्तनको विषय अत्यन्तै चरमोत्कर्षमा रहेको अवस्था हो। मेरो पुरानो एउटा खानदानी उदै जानी भयो, त्यो नै खुसी भयो भन्ने चिन्ता होला, मेरो प्रभाव रहेन पार्टीमा भन्ने चिन्ता रह्यो होला कतिलाई, लामो समयदेखि त्यहाँ हालीमुहाली गरेका परिवार व्यक्तिहरूलाई। भोलि विभाजित भएर दुईटा कांग्रेस जारी हो कि भन्ने पनि देखिन्छ। तर विधिवत रूपमा औपचारिक कांग्रेस त एउटै रहन्छ। ठूलो चुनौती भनेको यो चाहिँ विरासतयुक्त नेतृत्व हो कि विरासत मुक्त नेतृत्व हो, त्यसको द्वन्द हो। र आज प्रारम्भ भएको अधिवेशनले विरासत मुक्त नेतृत्वलाई नै अनुमोदन गरेर अगाडि बढ़ाउँछ भन्ने अपेक्षा गर्न सकिन्छ।
4: देउवा पक्ष पनि समानान्तर महाधिवेशनको गतिविधिमा सक्रिय भएको अवस्था छ। अब साँच्चीकै महाधिवेशन हुने सम्भावना कति छ यो पक्षको?
2: देउवा पक्षले महाधिवेशन गर्दैनन् भनेर भन्न मिल्दैन। त्यो अब कांग्रेसको महाधिवेशन नभइकन कांग्रेसको नाममा एउटा पक्षले गरिने महाधिवेशनको प्रयास मान्न सकिन्छ। निकै एक्लिएर गइसकेको देखिन्छ। अधिकांश मानिसहरू छोडेर एउटा कांग्रेसको मूलधारमै समाहित भएको देखिन्छन्। गगन थापाको नेतृत्वमा नै कांग्रेसको एउटा आफ्नो लय पक्रेको जस्तो लाग्दछ मलाई।
4: देउवा फर्किसके पछाडि समानान्तर रूपमा दुवै समूह शक्तिशाली देखिन्थ्यो, तर अहिले पछिल्लो समय अलिकति निकटहरूले साथ छोड्दाखेरि देउवा अलिकति कमजोर हुनुभयो भन्ने खालको पनि मनोवैज्ञानिक प्रभाव पर्यो भनिन्छ। यसलाई कसरी लिनु भएको छ?
2: त्यो खालको बुझाइ सही हो, मलाई पनि त्यस्तै लाग्दछ। सबै चाहिँ कसले सक्छ तर भन्ने खालको एउटा सुताई केही मानिसहरूमा हुन सक्दछ, कमजोर भएर गएको छ एउटा त्यो हो। हेर्दाखेरि त ठुलो हेभी वेट छ नि त काङ्ग्रेसको प्रतित्व ती अनुहारहरूले गर्न सकिरहेको जस्तो लाग्दैन मलाई।
4: काङ्ग्रेसभित्रको केन्द्रको आन्तरिक लडाई अथवा शीर्ष नेताहरू बीचको टकराव अथवा पार्टीको मूल नेतृत्व बीचको विवादले गाउँ गाउँसम्म अलिकति राजनीतिक रूपमा अन्यलता सृजना भएको अवस्था छ। काङ्ग्रेसमा विचार राख्नेहरूको लागि के हुन्छ यसको प्रभाव लामो?
2: अब यस्तो हेर्न पार्टीभित्र केही चाहिँ भिन्न दृष्टिकोण आउनु, नेतृत्वका बीचमा केही चाहिँ कहिले काहीँ प्रतिस्पर्धा हुनु, गुटहरू निर्माण हुनु पार्टीको राजनीतिमा यो कुनै अनपेक्षित कुरा होइन। हेर्नुहोस् त्यसलाई व्यवस्थापन गर्ने पार्टीको विधि र परम्परा कस्तो छ, त्यो विधि र परम्परा नै हाम्रो सबैभन्दा ठुलो कमजोर पक्ष रहेको छ। व्यक्तिगत टक्कर मात्रै बढी छ, तपाईँले भने जस्तै वास्तवमा काङ्ग्रेसको संगठन संरचना कुनै न कुनै रूपबाट देशव्यापी प्रभावित छ। स्थानीय चुनाव र प्रदेशको चुनाव मुलुकमा आउँदैछ, अब जनसमर्थनको ठूलो चुनौती काङ्ग्रेसमा विद्यमान छँदैछ। सुदृढ गरेर जनविश्वासलाई पुनस्थापित गर्ने जुन जिम्मेवारी छ त्यसमा अब मूल नेतृत्व सबैभन्दा बढी जिम्मेवार हो।
4: प्रतिकूल परिस्थितिमा पनि काङ्ग्रेसभित्र युवाहरूको आकर्षण भन्ने देखिन्छ, यसलाई चाहिँ
2: लाग्दछ भन्दाखेरि अब काङ्ग्रेस समाप्त भएर जाने पार्टी त होइन नि, कमजोर हुनु एउटा कुरा हो, एउटा चुनाव हार्दैमा पार्टी समाप्त भएर जाने कुरा होइन। यत्रो एउटा इतिहास बोकेको छ, इतिहास मात्रै होइन, जुन पार्टी अहिले जितेर सत्तामा पुगे पनि त्यसको आधार तय गरिदिने योगदान त नेपाली काङ्ग्रेसको हो नि त। नेपाली काङ्ग्रेसले नै लोकतन्त्र नेपालमा बित्याउने काम गर्यो, उसैको नेतृत्वमा तपाईँको राणा शासन ढाल्ने मात्रै होइन कि लोकतान्त्रिक संरचनाको निर्माणको कामहरू भयो। त्यही संरचनाभित्र आज सबै दलहरू चाहिँ राजनीतिक गर्ने प्रतिस्पर्धा गर्ने ठाउँ पाएको छ। अब गैर कम्युनिस्ट पृष्ठभूमि एउटा भनौँ आधार बनाएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भए पनि लोकतन्त्रमा प्रति त्यो पार्टी कति चाहिँ विश्वासिलो हुन्छ भनेर त्यो पुष्टि हुन बाँकी नै छ। त्यसैले काङ्ग्रेसको एउटा मत चाहिँ अहिले पनि सुरक्षित छ, खालि त्यसलाई परिचालन गर्ने नेतृत्वको कमजोरी नयाँ किसिमबाट ड्राइभ दिने त्यो कमीले गर्दाखेरि यो भएको।
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनाल। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा,
10: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
10: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा,
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपाली काँग्रेसको 15 महाधिवेशन शुरू, बन्द सत्र भोलिदेखि शुरू हुने, उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलीको काँग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा, सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा, चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव, फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै काँग्रेसले लय समातेको राजनीतिक विश्लेषण लगायतका खबर प्रस्तुत गर्यौं।
1: राजदूत चाङ माओ मिङले मुस्ताङको कोरला नाकामा रहेको अध्यागमन कार्यालयको निरीक्षण गर्नुभएको छ। चिनिया राजदूत सहितको उच्चस्तरीय टोली कोरला नाका हुँदै नेपालको लोमानथाङ पुगेको हो। मुख्य नाका रसुवा र तातो पानी बन्द रहेको र कोरला नाका सड़क पनि अवरूद्ध रहेको बेला चिनिया राजदूतको यो भ्रमणलाई निकै चासोका साथ हेरिएको छ। दशैं लगायत चाड़ पर्व नजिकिँदै गर्दा चीनसँग जोड़िएका प्रमुख स्थलमार्गहरू पूर्ण रूपमा बन्द हुँदा बजारमा ठूलो प्रभाव परेको छ। बाढ़ी पहिरोले 3 नाका प्रभावित भएपछि दशैं तिहार लक्ष्य चार लत्ता कपड़ा, जुत्ता, चप्पल, इलेक्ट्रोनिक्स र घर सजावटका सामग्रीहरू बाटोमै रोकिएका छन्। सयौं कन्टेनरहरू बाटोमा थन्किएपछि व्यापारीहरूले सामानको चरम अभाव र मूल्य वृद्धिको जोखिम बढ़ेको बताएका छन्। 1.5 महिनादेखि सामान रोकिएपछि रिरूट गर्दा प्रति कन्टेनर ढुवानी खर्च 1 लाखबाट बढ़ेर 5-6 लाख रूपियाँसम्म पुगेको छ। यसले गर्दा बजारमा 25-30% मूल्य बढ़ेको व्यापारीहरूको अनुमान छ। चाड़ पर्वको समयमा चिनिया नाका बन्द हुँदा उत्पन्न सामानको अभाव र बढ़ेको ढुवानी खर्चले निम्न आय भएका उपभोक्ताहरूलाई सबैभन्दा बढ़ी मार पारेको छ। सरकारले कूटनीतिक पहल गरेर प्राविधिक रूपमा सम्भव भएका नाका खोल्नु पर्ने माग बढ़िरहेका बेला चिनिया राजदूत सहितको टोली कोरोला नाका पुगेको हो।
0: यसैबीच अविरल वर्षाले क्षति पुर्याएको बेनी जोमसोम कोरोला सड़क अन्तर्गत म्याग्दी खण्डमा गाड़ी सञ्चालनका लागि मरमत कार्य तीव्र रूपमा भइरहेको छ। चिनसँगको व्यापारिक नाका जोड्ने मुस्ताङ स्याउ र भेडासाङ र बजारसम्म पुर्याउने तथा पर्यटन नियम शुरू भएकाले यो सड़क मरमतलाई सरकारले उच्च प्राथमिकता दिएको छ। बाढ़ी पहिरोले 55 ठाउँमा क्षति पुर्याएको यो सड़कको धेरैसो खण्डमा मरमत सकिए पनि राहु पारेदेखि पोखरे बगरसम्मको 15 किलोमिटर क्षेत्रमा काम भइरहेको छ। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सबै तालमेल मिलेमा अबको एक हप्तादेखि 10 दिनभित्र 4 पाङ्रे गाड़ी सञ्चालन गर्ने लक्ष्यसहित मजदूर र उपकरणहरू परिचालन गरिएको छ। तिल्केनी चौर क्षेत्रमा अवरोध हटेसँगै सदरमुकाम बेनीसँगको यातायात सम्पर्क भने जोड़िएको छ।
1: यसैबीच रसुवा र नुवाकोट सीमामा रहेको भित्रावतीको फलाखु खोलामा बन्ने बेलीब्रिज दशैं अघि नै सञ्चालनमा ल्याउने नेपाली सेनाले जनाएको छ। भदौ 10 गतेको बाढ़ीले पक्की पुल बगाएपछि त्यहाँ नेपाली सेनाको नेतृत्वमा बेलीब्रिज डाँडको काम भइरहेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रती राजाराम बस्नेतका अनुसार निर्माण सामग्रीहरू पुर्याइसकेर दशैं अघि नै गाड़ी सञ्चालन गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ। बेलीब्रिज सञ्चालनमा आएपछि राजधानी काठमाण्डौसँग रसुवाको अवरूद्ध सड़क सम्पर्क पुनः जोड़िएर आवत जावतमा राहत मिल्नेछ।
0: नेपाली विकीहरूले भदौ 10 गते भोटेकोशी नदीमा बाढ़ी ल्याउने हिम पहिरो झरेको यथार्थ समय स्थान र गति पत्ता लगाएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोक विजय अधिकारी र शिव सुवेदीको नेतृत्वमा स्वदेशी एवं विदेशी वैज्ञानिकहरूको सहकार्यमा गरेको यो अध्ययन अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नल सेस्मिकामा प्रकाशित भएको छ। अध्ययन अनुसार भदौ 10 गते बिहान 8:37 16 सेकेण्डमा टाङ्गुरी हिमालमा हिम पहिरो झरेको हो। अनुसन्धानकर्ताहरूले नेपाल र चीनका विभिन्न ठाउँमा जडान गरिएका 45 भूकम्प मापक यन्त्रबाट प्राप्त उच्च फ्रिक्वेन्सीका तरंगहरूको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएका हुन्। पहिरो जानुभन्दा 17 मिनट अघि पनि त्यही क्षेत्रमा 2.5 म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। प्रतिवेदन अनुसार हिम पहिरोको पहिलो 25 किलोमिटरसम्म बाढ़ी प्रति घण्टा 163 किलोमिटरसम्मको अधिकतम गतिमा बहेको थियो भने नदीको भिरालोपन घट्दै जाँदा तलतर्फ यो गति क्रमशः घटेर प्रति घण्टा 33 किलोमिटरमा झरेको थियो। भूकम्पीय तथ्याङ्कले पहिरो खसिन लगत्तैको पहिलो 15 मिनटमा अत्यधिक उच्च ऊर्जा र कम्पन रहेको र त्यसपछि बाढ़ीको भावसँगै त्रिशुली किनारमा घण्टौंसम्म निरन्तर कम्पन रेकर्ड भएको देखाएको छ। यूपी पश्चिम संसारका विभिन्न भागमा रहेका भूकम्प मापक यन्त्रले समेत रेकर्ड गरेका थिए। विज्ञहरूले भविष्यमा उच्च हिमाली क्षेत्रमा आउने यस्ता आकस्मिक विपदहरूको पूर्व सूचना दिन र समयमै सतर्कता अपनाउन प्रभावकारी भूकम्पीय निगरानी नेटवर्क तथा अत्याधुनिक पूर्व सूचना प्रणालीको विकास गर्नुपर्नेमा जोड़ दिएका छन्।
1: बाराको देवताल गाउँपालिका वड़ा नम्बर 6 माछा पोखरीमा डुबेर 2 किशोरीको ज्यान गएको छ। 14 वर्षीय निशा पटेल र 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएका दुवै किशोरी हिजो डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा दुवै किशोरी मृत अवस्थामा फेला परेका प्रहरी निरीक्षक ठाकुरले जानकारी दिनुभयो।
0: यसरी सन्तानको स्वास्थ्य दीर्घ जीवन र कल्याणको कामना सहित मधेसभर श्रद्धापूर्वक मनाइने जितिया पर्व आज सम्पन्न भएको छ। मधेसका सन्तानवती आमाहरूले 30 घण्टा भन्दा लामो कठोर निर्जला व्रत बसि यो पर्व समापन गरेका हुन्। यसअघि सप्तमीका दिन पवित्र स्नान गरी व्रत संकल्प गरेका महिलाहरूले अष्टमीको रात ओगटन अर्थात दर खाई शनिबारदेखि निराहार व्रत शुरू गरेका थिए। व्रतको विधान अनुसार नवमी तिथि शुरू भएसँगै आज बिहान व्रत समापन गरिएको हो। व्रतको अवसरमा व्रतालु महिलाहरूले पवित्र जलाशयमा स्नान गरी आफ्ना दिवंगत महिला पितृहरूलाई तर्पण समेत दिएका छन्। राजा जित वाहनको आराधनामा गरिने यो पर्वको प्रभावले सन्तान पराक्रमी पकारी र दीर्घजीवी हुने जनविश्वास रहिआएको छ। भविष्य पुराणमा समेत चर्चा गरिएको यो ऐतिहासिक तथा धार्मिक व्रत द्वापर युगदेखि नै चलिआएको विश्वास गरिन्छ।
1: सरकारले सड़कमा जथाभावी पार्किङ गर्ने र सड़क पेटीमा अनधिकृत रूपमा सामान थुप्पार्ने प्रवृत्तिलाई कानूनी दायरामा ल्याउने गरी संसदमा राष्ट्रिय सड़क सुरक्षा विधेयक 2083 दर्ता गरेको छ। प्रस्तावित विधेयकको दफा 31 गाड़ी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा गाड़ी राखेर दुर्घटना भएमा त्यसको क्षतिपूर्ति सम्बन्धित गाड़ी धनी चालक वा सामान राख्ने व्यक्ति तथा संस्थाबाट असूल गरिने व्यवस्था गरिएको छ। यदि दुर्घटना गराउने गाड़ीको 1995 राष्ट्रिय सड़क सुरक्षा परिषदको कोषबाट पीड़ितलाई राहत दिने व्यवस्था छ। सड़क दुर्घटना न्यूनीकरण गर्न सड़क पूर्वाधार मन्त्रीको अध्यक्षतामा राष्ट्रिय सड़क सुरक्षा परिषद गठन गर्ने प्रस्ताव समेत विधेयकमा छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: कृषि मन्त्र नार्क सँग
12: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालको लागि नयाँ प्रजातिको चरा कोलार्ड किङ फिसर अभिलेख भएको छ। धनुषाको जनकपुर धाम उपमहानगरपालिका 12 यो चरा फेला परेको हो। यही असोज 13 बेलुका चरा अवलोकनकर्ता अनिल मण्डलले यो चराको फोटो खिच्नु भएको नेपाल पंक्षीविद संघले जनाएको छ। संघका अनुसार मण्डलले नेपाल बर्ड रेकर्ड कमिटिमा विवरण सहित पठाउनु भएको चराको तस्वीरको अध्ययन राष्ट्रिय अन्तर्राष्ट्रिय पंक्षीविदहरूसँग राय सुझाव पछि नेपालका लागि नयाँ चरा भएको हो। समुद्री किनारमा पाइने यो चरा बाटो बिराएर वा मौसमको कारण धनुषा आइपुगेको अनुमान छ। यससँगै नेपालमा चरा प्रजातिको कुल संख्या 904 पुगेको छ।
3: कफी खेतीको विस्तार र उत्पादनका हिसाबले काभ्रे देशकै अग्रणी जिल्लाको रूपमा स्थापित भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर 5,500 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा कफी खेती हुँदै आएको छ भने ग्रीन बीन कफी उत्पादन 641 मेट्रिक टन पुगेको छ। यसमध्ये काभ्रेमा मात्रै 497 हेक्टर क्षेत्रफलमा खेती हुँदै 121 मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ। काभ्रेका महाभारत र खानीखोला गाउँपालिकाले बोट गनेर र उत्पादनका आधारमा प्रोत्साहन रकम तथा अनुदान दिन थालेपछि किसानहरू थप व्यावसायिक बनेका छन्। पछिल्लो समय नेपालबाट 22 भन्दा बढ़ी देशमा कफी निर्यात हुन थालेको छ। पालिकाहरूको सक्रियता र किसानको मेहनतले काभ्रेलाई कफी खेतीको जिल्ला बनाउँदै पहाड़ी क्षेत्रका किसानको दीर्घकालीन आमदानीको भरपर्दो आधार समेत तयार पारेको छ।
1: हावाहुरीले बिजुलीका पोल र तारमा पुर्याएको क्षति मर्मत नहुँदा सल्यानका दुई पालिकाका बस्ती 10 दिनदेखि विद्युत सेवा विहीन भएका छन्। असोज 10 हावाहुरीले गरेको क्षतिका कारण कपुरकोट गाउँपालिकाका विभिन्न वडा र शारदा नगरपालिकाको जलुके बस्तीका झण्डै 1170 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। लामो समयदेखि बिजुली नहुँदा स्थानीयवासीहरू सौर्य टुकी र लालटेन बाल्न बाध्य भएका छन् भने मोबाइल चार्ज गर्न समेत घण्टौं हिँड्नु परेको छ। विद्युत नहुँदा खानेपानी, संचार, स्वास्थ्य सेवा तथा वडा कार्यालयबाट हुने अनलाइन सेवाहरू समेत पूर्ण रूपमा प्रभावित भएका छन्। विद्युत प्राधिकरण सल्यानका प्रमुख नरेश दत्त रावलले प्राविधिक जनशक्ति कम भएका कारण मर्मतमा ढिलाइ भएको बताउनुभयो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। ब्राजिलमा आज भइरहेको राष्ट्रपति चुनावमा बहालवाला राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो बीच मुख्य प्रतिस्पर्धा हुँदैछ। वैचारिक रूपमा विपरीत ध्रुवमा रहेका यी दुई उम्मेद्वार बीचको प्रतिस्पर्धालाई पछिल्ला वर्षहरूमा ब्राजिलकै सबैभन्दा महत्वपूर्ण राजनीतिक प्रतिस्पर्धाको रूपमा हेरिएको समाचार संस्था एपीले जनाएको छ। अरू 10 उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहे पनि उनीहरूले सीमित मत मात्र पाउने अनुमान छ। 80 लुला 7 पटक राष्ट्रपति पदका लागि चुनावमा प्रतिस्पर्धा गरिरहनु भएको छ। उहाँ 4 पटक राष्ट्रपति बन्ने प्रयासमा हुनुहुन्छ। यद्यपि यसअघि उहाँका कार्यकाल लगातार थिएनन्। 45 फ्लाभियो बोल्सोनारो पूर्व राष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी मानिनुहुन्छ। बोल्सोनारोले ट्रम्पसँगको आफ्नो वैचारिक निकटतालाई चुनावी अभियानको मुख्य आधार बनाउनु भएको छ। उहाँले दुर्लभ खनिज लगायत रणनीतिक क्षेत्रमा ट्रम्प प्रशासनसँग अझ राम्रो सम्झौता गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ। लुलाले अमेरिकाले ब्राजिलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न सक्ने जोखिमबारे चेतावनी दिँदै आउनु भएको छ। आजको मतदानमा राष्ट्रपतिसँगै 27 राज्यका गवर्नर, राज्य विधायिकाका सदस्य, संघीय कंग्रेससँगै 513 सदस्य तथा 81 सदस्य सिनेटका 54 सदस्य पनि निर्वाचित हुनेछन्।
1: अब खेल खबर। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्ने बताउनु भएको छ। सुर्खेतमा आज बसेको 10 खेलकुद मूल आयोजक समितिको बैठकमा मन्त्री पोखरेलले प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। उहाँले 10 राष्ट्रिय खेलकुदको उत्सव आजैदेखि शुरू भएको बताउनुभयो। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ। पछिल्लो पटक प्रतियोगिता आउँदो मंगिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय भएको छ। राष्ट्रिय खेलकुदको मिति यो 5 पटक तोकिएको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2-9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति चढ़दै आएको छ।
3: जापानको आइसी नागोयामा सम्पन्न चलिरहेको 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य जितेको छ। आयोजक जापान 83 स्वर्ण 95 रजत र 91 काँस्य सहित 269 पदक जितेर दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। 20 एसियाली खेलकुदमा नेपालले 2 काँस्य पदकमै चित्त बुझाएको छ। नेपालका लागि कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले काँस्य पदक जिते। पछिल्ला संस्करणहरूसँग तुलना गर्दा नेपालको यो प्रदर्शन निराशाजनक बनेको छ। सन् 2018 जकार्ता एसियाडमा प्याराग्लाइडिङ र 2022 हाङझाउ एसियाडमा कराटेकी एरिका गुरूङले नेपालको लागि ऐतिहासिक रजत पदक जितेका थिए। तर यसपटक नेपाल रजत पदक विहीन बन्न पुग्यो। धेरै खेलाड़ीहरू प्रारम्भिक चरणमै रोकिए। यसले नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय तयारी पूर्वाधार र पूर्व तयारीमाथि गम्भीर समीक्षा गर्नुपर्ने पाठ सिकाएको छ।
1: र पाकिस्तानकी तीव्र गतिकी बलर कायनात इम्तियाजले म्याच रेफ्रीको रूपमा करियर अघि बढ़ाउन अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छन्। उनले गएको अगस्त र सेप्टेम्बरमा कराचीमा आयोजित 19 वर्ष मुनिको पीसीबी राष्ट्रिय महिला टी20 प्रतियोगिताका खेलहरूमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। दायाँ हाते बलर इम्तियाजले 13 वर्ष लामो आफ्नो खेल जीवनमा 19 एक दिवसीय र 21 टी20 अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन्। कायनात इम्तियाजले एक दिवसीय क्रिकेटमा 51.40 को औसतमा 10 विकेट तथा टी20 अन्तर्राष्ट्रियमा 5.82 को इकोनोमी रेटमा 8 विकेट लिएकी छन्। इम्तियाज म्याच रेफ्री बन्ने पाकिस्तानकी दोस्रो पूर्व महिला क्रिकेटर हुन्। यसअघि गएको अगस्तमा आयमान अनवरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएकी थिइन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन शुरू, बन्द 17 भोलिदेखि शुरू हुने। उद्घाटन समारोहमा अरू दलका नेताहरूबाट बदलिएको कांग्रेसदेखि देश समस्यामा परेको सम्म चर्चा।
3: सभापति गगन थापाको राजनीतिक प्रतिवेदनमा कमजोरीको आत्मसमीक्षा। चुनाव अघि अरू दलसँग गठबन्धन नगर्ने प्रस्ताव। फुटको जोखिम कायम रहे पनि महाधिवेशनसँगै कांग्रेसले लय समातेको राजनीतिक विश्लेषण।
1: चिनिया राजदूत सहितको टोलीद्वारा कोरला नाफाको अवलोकन। चाड पर्वका बेला चीनबाट सामान ल्याउन पाउने आशा।
3: ब्राजिलको राष्ट्रपति चुनावमा लुला र बोल्सोनारो बीच तीव्र प्रतिस्पर्धा। राज्यका गवर्नर, संघीय कंग्रेसका सदस्य तथा सिनेटका सदस्य पनि निर्वाचित हुँदै।
1: र 10 राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्ने, शिक्षा मन्त्री पोखरेलको भनाई। र एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा, नेपालले 2 काश्यमै चित्त बुझायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।
4: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।

0: भावपूर्ण श्रद्धांजलि हमारा प्रात स्मरणीय बेसीशहर नगर पालिक साथ भलुआटार निवासी बामदेव पौडेल को 73 वर्ष को उमेर में मेटी 2083 साल असोज 14 गते बुधवार का दिन असामयिक निधन भएकोमा भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। श्रीमती माया देवी पौडेल छोरा बुहारी विश्व पौडेल र रीता पौडेल छोरी जयहरू इन्द्र सुवेदी र लवहरी सुवेदी शोभा अधिकारी र पदम अधिकारी प्रतीक्षा सुवेदी र सन्तोष सुवेदी नाति नातिनी बुहारी विशाल पौडेल र शीतल पौडेल नातिनी ज्वाई नाति अमृता अधिकारी र प्रकाश अधिकारी नातिहरू नयन आदित्य पवन नातिनीहरू आरजू अदिति पलातिनीहरू आर्य र आज्ञा भाउजू चीजा माया पौडेल दाजु भाउजू पदम प्रसाद पौडेल र हरिमाया पौडेल भाई बुहारी कृष्ण प्रसाद पौडेल र हरिमाया पौडेल यादव पौडेल र चीजा पौडेल खडानन्द पौडेल र देवी पौडेल एवं समस्त पौडेल परिवार बेसी सहर नगरपालिका साथ भलुवाटार लमजुङ।
1: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो कुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 98461080025।
0: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 देखि 30 गतेसम्मको लागि खटिनु भएकोले आफूले पालन गरेका गाई भैँसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रो एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। समाचार शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। सुन्दर बजार अस्पतालको स्तर उन्नति र पूर्वाधार विकासबारे सांसद केसीसँग छलफल गरी योजना बनाएर पूर्वाधार विकास अघि बढ़ाइने। नामजुङ सदरमुकाम बीच शहरको माइक्रो काउन्टर अगाडिको सड़क जीर्ण, दुर्घटनाको जोखिम बढ़्यो, आवश्यक मरमत सम्भार गर्न माग। लमजुङको सदरमुकाम बेसी शहरमा रासुपाको जिल्ला पार्टी कार्यालय उद्घाटन, सांगठनिक गतिविधि व्यवस्थित रूपमा अघि बढ़ाइने। लमजुङको संयुक्त भूपू सैनिक सहकारीको 13 वार्षिक साधारण सभा सम्पन्न, ऋण लगानीमा ब्याज बाहेक कुनै शुल्क नलिने। र आगामी चाडपर्वलाई लक्षित गर्दै मर्साङदी 2 मा ग्रामीण सड़क सफाई तथा मरमत अभियान तीव्र, 2 वटा जेसीबी परिचालन।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जा पाए त्यही किनेरो पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ।

0: 林少，
1: 林少。
2: समाचार अब विस्तारमा लमजुङको सुन्दर बजार अस्पतालको भवन निर्माण स्तर उन्नति तथा आवश्यक स्वास्थ्य पूर्वाधार विकासको विषयमा संघीय सांसद धर्मराज केसीसँग छलफल भएको छ। अस्पतालको समग्र विकासलाई योजनाबद्ध रूपमा अगाडि बढ़ाउने उद्देश्य सहित भएको छलफलमा भौतिक पूर्वाधार सुधार तथा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकतामा राखिएको थियो। छलफलका क्रममा अस्पतालका लागि आवश्यक नयाँ भवन निर्माण, विद्यमान संरचनाको सुधार तथा नागरिकलाई थप प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने विषयमा विशेष जोड़ दिइएको थियो। अस्पतालको वर्तमान आवश्यकता र भविष्यमा आवश्यक पर्ने सेवाहरूलाई समेत समेटेर पूर्वाधार विकास अघि बढ़ाउनु पर्नेमा छलफल केन्द्रित भएको बताइएको छ। अस्पतालको विकासलाई टुक्रे योजना भन्दा दीर्घकालीन गुरू योजना बनाएर प्राथमिकताको आधारमा अघि बढ़ाउने विषयमा समेत छलफल भएको छ। गुरू योजनाले अस्पतालका लागि आवश्यक भवन, स्वास्थ्य पूर्वाधार तथा सेवा विस्तारको स्पष्ट मार्गचित्र तयार गर्ने र सोही आधारमा बजेट तथा स्रोत व्यवस्थापनका लागि पहल गर्ने बताइएको छ। अस्पतालको स्तरोन्नति र पूर्वाधार विकासका लागि आवश्यक बजेट, व्यवस्थापन तथा सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। स्थानीय तह, संघीय प्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायबीच समन्वय गरेर अस्पताललाई आवश्यक संरचना र सेवा सहित अघि बढ़ाउने प्रयास गरिने जनाइएको छ। सुन्दर बजार अस्पतालको पूर्वाधार विस्तार र सेवा सुदृढ़ीकरण हुन सकेमा सुन्दर बजार सहित आसपासका क्षेत्रका नागरिकले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। विशेष गरी स्थानीय स्तरमा थप व्यवस्थित र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पतालको स्तरोन्नतिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। अस्पतालको दीर्घकालीन आवश्यकता पहिचान गरी गुरू योजनाका आधारमा काम अघि बढ़ाउने पहलले सुन्दर बजार अस्पतालको भौतिक तथा स्वास्थ्य सेवा क्षमतामा क्रमिक सुधार ल्याउने अपेक्षा गरिएको छ। लमजुङ सदरमुकाम बेसी शहर स्थित माइक्रो काउन्टर अगाडिको सड़क जीर्ण बन्दा सवारी साधन तथा पैदल यात्रीलाई आवतजावतमा समस्या भएको छ। दैनिक सयौं सवारी साधन ओहोर दोहोर गर्ने तथा यात्रुको समेत भीड़भाड़ हुने उक्त सड़क खण्ड लामो समयदेखि जीर्ण अवस्थामा रहँदा दुर्घटनाको जोखिम समेत बढ़ेको स्थानीयले बताएका छन्। माइक्रो काउन्टर अगाडिको सड़कमा ठाउँ ठाउँमा समस्या देखिएपछि सवारी साधन संचालन तथा पैदल यात्रीको आवतजावत प्रभावित हुने गरेको छ। विशेष गरी सवारी साधनको चाप बढ़ी हुने समयमा सड़कको जीर्ण अवस्थाका कारण आवागमन थप असहज हुने गरेको स्थानीयहरू बताउँछन्। व्यस्त सड़क खण्डमा सड़कको अवस्था समयमै सुधार तथा व्यवस्थापन हुन नसक्दा सवारी दुर्घटनाको जोखिम बढ़ेको स्थानीय बताउँछन्। यात्रु तथा सर्वसाधारणको नियमित आवतजावत हुने भएकाले सड़कको अवस्था सुधारमा सम्बन्धित निकाय प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ। स्थानीयका अनुसार सड़कको जीर्ण अवस्था सुधार गर्नुका साथै सवारी साधन र पैदल यात्रीका लागि सुरक्षित आवतजावतको व्यवस्था मिलाउन आवश्यक छ। विशेष गरी दैनिक सवारी साधनको चाप बढ़ी हुने क्षेत्र पहिचान गरी सड़क मरमत तथा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। बेसी शहर नगरपालिका वडा नम्बर 1 र 11 जोड्ने मोटरेबल पुल गत असोज 12 गते आएको विनाशकारी बाढ़ीका कारण क्षतिग्रस्त छ। यो पुल 1 र 11 वडा मात्र नभई बेसी शहर नगरपालिका, दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकाका थुप्रै स्थानहरू आवत जावत गर्ने लमजुङकै सबैभन्दा व्यस्त पुल मध्ये एक हो। पुल भत्किएसँगै अहिले आधा जसो लमजुङेहरूले आवतजावतमा ठूलो शास्ति बेहोर्नु परिरहेको छ भने भेवी इक्विपमेन्ट बोकेका गाड़ीहरू वारपार गर्न सक्ने अवस्था छैन। हाल ओडाको विशेष पहल र नगरपालिकाको सहयोगमा पुल जोगाउने र थप क्षति हुनबाट रोक्नका लागि पर्खाल उठाउने कामको शुरूआत त भएको छ, तर यसलाई दीर्घकालीन रूपमा बचाउन ठूलो बजेटको आवश्यकता पर्ने देखिन्छ। लमजुङको सदरमुकाम बेसी शहर नगरपालिका 8 ठाडो लाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन गरिएको छ। आइतबार आयोजित कार्यक्रममा रासोपाका केन्द्रीय नेता धर्मराज केसी, केन्द्रीय संगठन विभाग प्रमुख प्रमोद नेउपाने, गण्डकी प्रदेश महामन्त्री कृष्ण प्रसाद लम्साल

0: जिल्ला सभापति अशोक सापकोटा लगायत नेता कार्यकर्ता तथा शुभेच्छुकको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो। कार्यालयको उद्घाटन सामूहिक रूपमा दीप प्रज्वलन तथा रिबन काटेर गरिएको रासोपा लमजुङले जनाएको छ। कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तह तथा उडाबाट आएका पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति थियो। जिल्ला सभापति सापकोटाका अनुसार कार्यालय उद्घाटन अघि शनिबार पार्टीको विस्तारित बैठक समेत सम्पन्न भएको छ। आइतबार जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको छ। नयाँ कार्यालय सञ्चालनमा आएसँगै जिल्लाका सांगठनिक गतिविधि, संगठन विस्तार, जनसम्पर्क तथा समन्वयका कामलाई थप व्यवस्थित रूपमा अघि बढ़ाउने तयारी गरिएको सापकोटाले बताउनुभयो। रासोपा लमजुङले नयाँ कार्यालय मार्फत जिल्लाका विभिन्न स्थानीय तहमा पार्टीका नियमित गतिविधि सञ्चालन तथा जनसम्पर्क विस्तारका कामलाई निरन्तरता दिने जनाएको छ। नजिकिँदै गरेको बडा दशैं तथा तिहार नजिकिँदै गर्दा मर्स्याङदी गाउँपालिका दुईमा ग्रामीण सड़क सफाई तथा मरमत अभियान तीव्र पारिएको छ। बाढ़ी पहिरो र लेदोका कारण अवरूद्ध सड़क खुलाउन गाउँपालिकाले दुईवटा जेसीबी परिचालन गरेको छ। सड़कमा थुप्रिएको हिलो, ढुंगा तथा झारपात हटाउने काम भइरहेको छ। अभियानको छैटौं दिनसम्म अधिकांश सड़क खण्डमा यातायात सञ्चालनमा आएका छन्। अबको एक दुई दिनभित्र मुख्य तथा भित्री सड़क सफाई गरेर यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाइएको छ। चाड़पर्वमा गाउँ फर्कने नागरिक तथा स्थानीय किसानलाई सड़क सहज बनाउने अपेक्षा गरिएको छ। मनाङको चामे बजारमा बाढ़ीबाट प्रभावित घर तथा मर्स्याङदी नदीको तटीय क्षेत्रको सरसफाईमा जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी कर्मचारीहरू निरन्तर खटिएका छन्। बाढ़ीपछि थुप्रिएको हिलो, माटो, फोहोर तथा अन्य सामग्री हटाउँदै प्रहरीले स्थानीयवासीसँगको सहकार्यमा सरसफाई गरिरहेको हो। बाढ़ीका कारण चामे बजारका विभिन्न घर तथा आसपासका क्षेत्रमा हिलो र फोहोर थुप्रिएपछि प्रभावित क्षेत्रमा सरसफाईलाई प्राथमिकता दिइएको हो। प्रहरीले घर, बाटो तथा सार्वजनिक क्षेत्रमा जमेको फोहोर हटाउनुका साथै बाढ़ीले असर पुर्याएका स्थानलाई व्यवस्थित बनाउने काम गरिरहेको छ। मर्स्याङदी नदीको तटीय क्षेत्रमा बाढ़ीले बगाएर ल्याएका फोहोर तथा अन्य सामग्री हटाउने कार्य समेत भइरहेको छ। यसबाट नदी तटीय क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। विपदपछिको पुनर्स्थापनाका क्रममा प्रहरीको प्रत्यक्ष सहभागिताले प्रभावित स्थानीयवासीलाई घर तथा आसपासको क्षेत्र पुनः व्यवस्थित गर्न सहयोग पुगेको छ। सरसफाईसँगै स्थानीयवासी, सुरक्षा निकाय र सम्बन्धित निकाय बीचको सहकार्यलाई निरन्तरता दिइने जनाइएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेज मार्फत तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर। समाचारमा अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
2: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
1: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
2: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
1: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
2: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
1: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोपाइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856445।

0: ओइ हेर्न त्यो पहरबाट आउने समीर नै होइन र भने बडो ह्यान्डसम देखिया छ त यार होइन केटोलाई कोट प्यान्टले त सुहाउँदो रहेछ
1: होइन है केटा के को खासकुस हो यो गोपाल टेलर्समा बनाएको कोट प्यान्ट पो हो त यार दामी नदेखिने त कुरै भएन नि
2: त्यही त नि अस्ति भर्खर मेरो पनि क्याम्पसको ड्रेस त्यही त सिलाएको हो
0: ये त्यसो भए यसपालि मङ्सिरा दाईको बिहेमा कोट प्यान्ट कहाँ सिलाउने भनिरहेको थिए अब त न्यू गोपाल टेलर्समै सिलाइन्छ नि
2: हजुर हामी कहाँ सुपथ मूल्यमा उच्च स्तरीय कपडाहरूका साथै तपाईँको रोजाई र आकर्षक डिजाइन अनुसार उत्कृष्ट सिलाई गरिन्छ डिजाइन आफ्नै रोजाईको सिलाई गोपाल टेलर्सको विवाह होस् चाडपर्व होस् वा दैनिक पहिरन तपाईँको व्यक्तित्व सुहाउने आकर्षक डिजाइनका लागि सम्झनुहोस् न्यू गोपाल टेलर्स प्रोप्राइटर गोपाल परियार न्यू गोपाल टेलर्स बेसी सहर 2 त्रिवेणी टोल नमचुङ सम्पर्क फोन नम्बर 0665203640 9846074363 र 9841188608
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
4: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चो नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
4: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
6: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरिसक्दै छैन बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई
7: ए बहिनी त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर
6: कहाँ जाने नि तपाईँको कपाल र दारीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई
7: कहाँ छ यो दोस्ती हेयर कटिङ खुबै तारिफ गर्छिन् त मेरी बहिनी
6: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ
8: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने मिलाउने धुने स्टाइलिङ गर्ने कपाल कलर गर्ने कपाल हाइलाइट गर्ने स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ प्रोप्राइटर मिलन कुमार बेसी सहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड सम्पर्क मोबाइल नम्बर 9827117782 र 9847447245
9: दोस्ती हेयर कटिङ तपाईँको

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। बेसी शहर स्थित संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋण लगानीमा ब्याज बाहेक कुनै पनि सेवा शुल्क तथा अन्य शुल्क नलिने निर्णय गरेको छ। शनिबार सम्पन्न संस्थाको 13 वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। यसअघि प्रति लाख रूपियाँ ऋणमा 100 रूपियाँ सेवा शुल्क लिँदै आएको थियो। अबदेखि बिना धितो र धितो दुवै प्रकारको ऋणमा ब्याज बाहेक अन्य शुल्क नलिने संस्थाले जनाएको छ। साधारण सभाले शेयर सदस्यलाई 5% रकम लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ। सदस्यको बचत तथा ऋण कारोबारका आधारमा संरक्षित पूँजी फिर्ता कोषबाट रकम उपलब्ध गराउने निर्णय गरिएको छ। संस्थाका अनुसार गत वर्षको तुलनामा कारोबार 8,44,00,000 रूपियाँले बढ़ेर 44,07,00,000 रूपियाँ पुगेको छ। साधारण सभाको अवसरमा एसई कक्षा 12 र स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट बाल महिला पुरूष तथा ज्येष्ठ सदस्य र उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ। सभामा अध्यक्ष नेत्रमान गुरूङले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुविधार दुर्गा बहादुर गुरूङले आर्थिक प्रतिवेदन तथा व्यवस्थापक अनिल गुरूङले आगामी नीति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो। संस्थाको कार्यक्षेत्र बेसी शहर नगरपालिका, दोर्ती, सुन्दर बजार, मर्स्याङदी र कोलासुथार गाउँपालिकाका विभिन्न ओडामा रहेको छ। श्रम संस्कृति पार्टी लमजुङको आयोजनामा दोर्दी गाउँपालिकामा पार्टीको तदर्थ समिति गठन तथा सदस्यता वितरण कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार यही असोज 24 गते बिहान 11 बजे दोर्दी गाउँपालिका स्थित नौथर सेराको दोर्दी किसेदी होटलमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य तथा अधिवक्ता लिजा मिश्रा राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यस्तै श्रम संस्कृति पार्टी गण्डकी प्रदेशका अध्यक्ष सिंहराज गुरूङ तथा बुद्धिजीवी एवं वामपन्थी राजनीति विश्लेषक बुद्धिराम गुरूङ विशेष अतिथिका रूपमा सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा दोर्दी गाउँपालिका तथा समग्र लमजुङ जिल्लाका श्रमदाता, श्रम प्रेमी, इमान्दार, क्रमर तथा देशभक्त नागरिकलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ। सहभागीहरूले आफ्नो सुझाव, साथ तथा सहभागिता मार्फत पार्टीको अभियानलाई सहयोग गर्न सक्ने आयोजकको भनाई छ। दोर्दी गाउँपालिकामा पार्टीको तदर्थ समिति गठनसँगै सदस्यता वितरण समेत गरिने भएकाले श्रम संस्कृति पार्टीमा आबद्ध हुन चाहनेहरूका लागि कार्यक्रम महत्वपूर्ण हुने आयोजकले जनाएको छ।

0: लमजुङको मर्स्याङदी गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने परिवारले विद्युत महसुलको बाँकी बकेउता आफैले भुक्तानी गर्नुपर्ने भएको छ। नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार गाउँपालिकाले स्थायी बासिन्दाका परिवारलाई मासिक 50 युनिटसम्म निशुल्क विद्युत सेवा उपलब्ध गराउने नीति अनुसार गाउँपालिका र वितरण केन्द्रबीच समझदारी अर्थात एमओयू तथा कार्य सम्झौता भएको छ। तर भदौ मसान्तसम्मको बाँकी विद्युत महसुल गाउँपालिकाले भुक्तानी नगर्ने भएकाले सम्बन्धित ग्राहकलाई आफ्नो बकेउता भए नभएको यकिन गर्न र बाँकी रकम भए भुक्तानी गर्न वितरण केन्द्रले अनुरोध गरेको छ। वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै विद्युत उपभोक्तालाई आफ्नो महसुलको अवस्था जाँच गरी बाँकी बकेउता समयमै भुक्तानी गर्न आग्रह गरेको हो। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सुन्दर बजार अस्पतालको स्तरोन्नति तथा पूर्वाधार विकास बारे सांसद केसीसँग छलफल, गुरु योजना बनाएर पूर्वाधार विकास अघि बढ़ाइने। लमजुङ सदरमुकाम बेसी शहरको माइक्रो काउन्टर अगाडिको सड़क जीर्ण, दुर्घटनाको जोखिम बढ़्यो, आवश्यक मरमत सम्भार गर्न माग। लमजुङको सदरमुकाम बेसी शहरमा रासोपाको जिल्ला पार्टी कार्यालय उद्घाटन, सांगठनिक गतिविधि व्यवस्थित रूपमा अघि बढ़ाइने। लमजुङको संयुक्त भूपू सैनिक सहकारीको 13 वार्षिक साधारण सभा सम्पन्न, ऋण लगानीमा ब्याज बाहेक कुनै शुल्क नलिने। र आगामी चाड़पर्वलाई लक्षित गर्दै मर्स्याङदी दुईमा ग्रामीण सड़क सफाई तथा मरमत अभियान तीव्र, दुईवटा जेसीबी परिचालन। हवस्त, यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
1: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै पाइएन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका 8 सेरा,
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
3: अहिले बेलुकीको 7 बज्यो।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम जागृति। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
7: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित। उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति।

रेडियो नाटक श्रृंखला जागृतिको पर्खाईमा रहनुभएका सम्पूर्ण आदरणीय श्रोता महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन जागृति परिवारको तर्फबाट। तिनाउ 9.12 FM को साप्ताहिक प्रस्तुति जागृतिमा हामीले एचआईभी एड्स सचेतनालाई प्रमुख विषय बनाएका छौं। विगतका श्रृंखला चाहिँ आजको श्रृंखला पनि एचआईभी एड्स यसको समाजमा प्रभाव यसबारेको व्यक्ति पिच्छेको धारणा अनि यसप्रतिको व्यक्तिगत सचेतनालाई नाटकको रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छौं। अब लागौं आजको श्रृंखलातर्फ।

0: ये मौसम दिन इसी तरह मौसम हनी नवली को जैसे सुरीलो आवाज में चिच्छा की थी को पक्के पे नहीं उसको घर यति कते होला कस्तो मिलेको जुगाले हेर्नु कति भगवानले मेरै लागि साइड सुराइदिएको त होइन हेर विकास हेर यस्तो मौका फेरि फेरि आउँदैन हेर एक्लो जीवन कतिसम्म बिताउने साँच्चै ती सुन्दरीलाई फकाउन पाए त यसको लागि त केही न केही उपाय त सोच्नै पर्छ सोच विकास सोच
1: अय्या अय्या मरे नि बाबा अय्या कस्तो जोडले पेलिदिएको
2: अरे कसको आवाज आयो कसलाई के भइरहेछ यहाँ
1: हेर न बहिनी हिँड्दा एक्कासी पेट दुख्यो भने यहाँ कति साह्रो दुखेको
2: होइन तपाईँ चाहिँ को हो कहाँबाट आउनुभयो
1: म एउटा बटुवा बहिनी लाबाट घरतिर जान लागेको साह्रै पेट दुख्यो हिँड्दा हिँड्दै
2: ला अब के गर्ने होला त वरिपरि कोही पनि छैन छोडेर जाऊ भने फेरि यस्तो अवस्थामा कसरी छोडु फेरि लैजाऊ भने पनि कसरी लैजाऊ
1: लु न बहिनी के औषधि पसल भए पनि यसो परसम्म लगिदिनुहोस् न मलाई
2: यहाँ त औषधि पसल कहीँ पनि छैन बरु यस्तो गर्नुहोस् न हाम्रो घरसम्म जाउँ न
1: हाम्रो बहिनी मेरो लागि तपाईँलाई कति दुःख दिनु
2: होइन आमाले केही जडीबुटी बनाउनु भएको छ त्यो खाएपछि ठिक भइहाल्छ
1: भयो भने भयो एकछिन पछि आराम भएपछि गइहाल्छु नि भयो कति दुःख दिनु तपाईँलाई
2: हेर्नुहोस् दाई अब यस्तो बिच बाटोमा बिरामी मान्छेलाई छोडेर म कसरी जाउँ हेर्नुहोस् न केही हुँदैन कि यहीँनिर छ मेरो घर आउनुहोस् न
1: कस्तो दिनमा हिँडेछु भने हिँड्न पनि सकिनँ कति टाढा पर्छ होला चाहिँ
2: अब यहीँनिर हो आइपुग्यो नआउनुहोस् न दाई भइहाल्छ नि
3: होइन है त पानी लिन गा हो कि त्यो ठिकैसँग लक्षै नपराएको
2: बाबा मैले त पानी लिन गएको नि तर यो त बाटोमा बिरामी भएको देखेर घर ल्याएको नि बरु केही दबाई गर्न जानेछु पनि गरिदिउ न
3: के रे के रे ए बिजुली कहाँ भयो है शून्य सम्झिनी छिट्टो बाहिर आइज
4: होइन तिमीलाई के भएर किन यस्तो बिरी चिच्याएछौ तिमी
3: यहाँ त तेरो छोरीको चोटिकाला
4: के गरे छोरीले
3: होइन तँलाई लाग लागेन कि यो अन्जु अन्त के गरे छोरीले भन्छस् चिनो नजान्नु मान्छेसँग
4: ए बिजुली के कुरो हो
2: होइन आमा यो दाई त बाटोमा बिरामी भएर अल्पत्र परेका थिए त्यसैले घरमा ल्याएको नि बरु केही ओखरी भए देऊ न साह्रै आत्तिएका छन् के
4: ठिकै त गरेछ नि छोरीले आपतमा परेको मानिसलाई सहयोग गरेर राम्रै गरेछ नि
3: छोरीलाई कुनै फुलको इज्जत माटोमा मिलाउँछे अनि बल्ल तेरो होस फुल्छ बोल्छु कोद्यो के छैन छ त्यसको किन घरमा ल्याएको त्यसलाई
4: किन त्यसलाई त्यति विधि भन्छौ के मान्छे भएर मान्छेलाई सहयोग गर्नु धर्म होइन र
3: गरी धर्म अब तिरा गाई भैँसीले घाँसी नखाइकन बढ्दै बस्यो धर्म हुन्छ के गाउँ खेलाउँदै बस्यो कि चोटीले घाँस काट्न जान पर्दैन
4: धेरै नगरौ आज मलाई सन्तोष छैन म घाँस काट्न जान सक्दिनँ भनेपछि सक्दिनँ
3: के रे सन्चो छैन रे होइन ए सकल्ली खाना बोले खान सक्ने कुरा काट्न पाए जति पनि सक्ने अनि काम पऱ्यो भने सन्चो छैन
4: साँच्चै नै असाध्यै सन्चो नभएर हो तिमी रक्सी खाएर चार्न भन्दा तिमी घाँस काट्न गए हुन्न
3: है के कुरा पो भने कि भुइँमा कस्तै पाउँदैन क्याटिन्छ कति चुन्नु नखेलाउँछ नि
4: हे भगवान् कस्तो अबुझ लग्नु परेछ आफूलाई सन्चो नभएको कति दिन भइसक्यो खालि काम मात्र चाहिने
5: होइन भाउजू के भयो र रुनु भएको
4: के हुनु नि नानी सधैँको कचकच एक दिनको होइन दुई दिनको होइन बिहानैदेखि टन्न रक्सी धोक्यो अनि घरि मेरो घरि छोरीको सातो उडाउने
5: यो दाई पनि कहिले सुझ्रने होला कुन्नी
4: आफूलाई सन्चो नभएर कति गाह्रो भएको छ घाँस काट्न जान सक्दिन मात्र के भनेकी थिए हेर्नुहोस् न नानी जगल्टा समातेर कुटिहाले
5: कस्तो अभिव्यक्ति भएका हुन् दाई पनि कुन्नी अँ साँच्चै भाउजू तपाईँलाई सन्चो छैन भन्नुहुन्छ के भएको छ भाउजू
4: त्यो हुनु नि नानी, उही त हो नि आइमाईको रोग। तल्लो पेट दुख्छ, सेतो पानी बग्छ, खाना भनेपछि पटक्कै मन लाग्दैन।
5: कति दिन जति भयो भाउजू यस्तो भएको?
4: भयो नानी, धेरै दिन नै, तर हिजोदेखि त निकै आत्तेकी छु।
5: ए, तपाईँको भनाइबाट त तपाईँलाई यौन रोग लागे जस्तो छ।
4: के रोग रे नानी?
5: आत्तिनु पर्दैन भाउजू, अस्पताल गई जचाएर नियमित रूपले औषधि खाने हो भने यो यौन रोग छिटै निको हुन्छ। बरु बेलैमा जचाउनु पर्छ है भाउजू।
4: के को पैसाले जचाउन जानु नि नानी, लोग्नी बनाउँदालाई जति पैसा भए पनि पुग्दैन। अन्न बेची हुनेलाई, बाख्रा बाटो बेची हुनेलाई आफूसँग दुई पैसा कहिल्यै हुँदैन।
5: यसो भनेर रोग पालेर बस्नु पनि त भएन भाउजू। यताउता सरसापट गरेर भए पनि अथवा राम्रोसँग दाईलाई सम्झाएर भए पनि दबाई त गर्नु पर्यो नि, होइन र?
4: कुरा त ठिकै हो नानी, तर मलाई कसले देलाएर सापट्टी? बरु तपाईँसँग भइदिनुहोस् न, सन्चो भएपछि फेरि अर्को काम गरेर भए पनि त तिराउला।
5: भइहाल्छ नि भाउजू, अहिले त साथमा ल्याएकी छैन। बरु जताउन कहिले जानुहुन्छ त्यति बेला घरमै आउनुहोस् न त, हुन्न र?
4: खै नानी, यस्तो रोग म एक्लै त कसरी जाउँ र? बरु भोलि नै तपाईँ र म भएर जाउँ, हुन्न र नानी?
5: हुन्छ भाउजू, तपाईँ तयार भएर आउनुहोस् अनि उतैबाट जाउँला। बरु मलाई अहिले अलि हतार जस्तो छ, म जान्छु पनि।
4: हस् त नानी, नमस्कार।
5: नमस्कार, बरु भोलि अलि चाँडै आउनु होला नि।
3: आमा, ए आमा!
6: होइन किन र छोरी, के भयो?
3: हामी एकैछिन हाट बजार गएर आउँछौ है।
6: ल ल, चाँडै गरी आउनु नि फेरि।
7: बिजुली, ए बिजुली।
6: हजुर, भन्नुहोस् न।
7: हेर न, यो घरमा आएपछि त मैले मेरो घर नोकरी सबै बिर्सिहाल्ने, मलाई त यही बसु बसु पो लागिरहेको छ।
6: बो बो, धेरै जिस्काउनु पर्दैन।
7: ओहो बिजुली, तिम्रो कसम।
6: नमस्कार हजुर।
8: नमस्कार नमस्कार, भन्नुहोस् के सेवा गर्नु पर्यो यहाँहरूको?
5: यहाँ भाउजूलाई सन्चो नभएकोले जताउन ल्याए कि।
8: ए, यता आउनुहोस् त, के भएको छ तपाईँलाई?
5: खाना रुच्दैन, टाउको दुख्छ।
8: अरू के हुन्छ?
5: तल्लो पेट पनि दुख्छ। अनि
8: भन्नुहोस् भन्नुहोस्। ओहो, तपाईँ त लजाए जस्तो छ। सेतो पानी पनि बग्छ?
5: हजुर।
8: भनेपछि गनाउने सेतो पानी पनि बग्छ, तल्लो पेट पनि दुख्छ, होइन त? अनि ससाना घाउ खटिरा पनि आएका छन् कि?
5: हो हजुर।
8: कति भयो यस्तो हुन थालेको?
5: एक डेढ महिना जति भयो रे डाक्टर साहब, हिजो मात्र मैले थाहा पाएर जचाउन ल्याए कि।
8: उहाँको भनाइ अनुसार यौन रोग भएको लक्षण देखिन्छ। तपाईँले उहाँलाई समयमै ल्याएर एकदम ठिक गर्नुभयो।
5: के गर्नु डाक्टर साहब, यो त मेरो कर्तव्य नै हो नि।
8: सुन्नुहोस् त, तपाईँलाई यौन रोग लागेको हो, म औषधि लेखिदिन्छु, नबिराइकन खानुभयो भने ठिक हुन्छ, चिन्ता लिनु पर्दैन।
5: बरु यो रोगको बारेमा राम्रोसँग बुझाउन पाए हुन्थ्यो कि।
8: हेर्नुहोस्, यो एक प्रकारको यौनजन्य सरुवा रोग हो, विशेष गरी असुरक्षित यौन सम्पर्क र सरसफाईको कमीले यो रोग सर्दछ।
5: डाक्टर साहब, यसले कुनै खतरा त हुँदैन?
8: डराउनु पर्दैन, तपाईँ ठिक समयमा आउनु भएको छ। बरु यो सरुवा रोग भएको हुँदा तपाईँको श्रीमानलाई पनि यो रोग हुन सक्छ, त्यसैले तपाईँले मात्र औषधि खाएर पुग्दैन, तपाईँको श्रीमानलाई पनि जाँच्नुपर्छ र आवश्यक परे औषधि पनि गर्नुपर्छ।
5: कसैले भनेको मान्नु भए पो? म सम्झाउँछु दाईलाई, तपाईँ चिन्तै नलिनुहोस् न।
8: सुन्नुहोस्, तल्लो पेट दुख्नु, गनाउने सेतो पानी बग्नु, गुप्ताङ्क वरिपरि ससाना बिबिरा आउनु, चिलाउनु जस्ता लक्षण भएमा यौन रोग लागेको भनेर बुझ्नुपर्छ, तुरन्त जतै औषधि खानुपर्छ, बुझ्नुभयो होइन त?
5: बुझे डाक्टर साहब।
8: 15 दिनको औषधि छ, नियमित रूपले खानुपर्छ, अलिअलि ठिक हुँदैमा बीचमा नछोड्नु होला। सकेसम्म औषधि खाँदासम्म यौन सम्पर्क नराख्ने र राख्न परेमा कन्डमको प्रयोग गर्नुपर्छ र 15 दिनपछि आउँदा श्रीमानलाई पनि लिएर आउनु होला।
5: हुन्छ डाक्टर साहब, हस् त नमस्कार। जान्छौ त डाक्टर साहब, नमस्कार।
8: हस् नमस्कार।

0: 아마? 예, 아마.
1: 아니, 꽈다도 아니고 하셔.
0: 아마?
2: 기나라 바보, 조나 쏘나 보고를 띠니 꽈다 있나 사네고.
1: 아마, 자는 라이고 마다. छुट्टी पनि सकियो तपाईहरुको माया पाएर घर जान पनि बिर्सिए के गर्नु जान त कहाँ मन लागेको छ र तै पनि अर्काको देशमा अर्काको नुन पनि खाएपछि जानै पर्ने रहेछ अब
2: हो त नि बाबु यो दुई महिनासम्म सारै रमाइलोसँग बसियो आफ्नै छोरा जस्तो गरी बसियो तर जाने भन्दा सारै नरमाइलो लाग्दो रहेछ अब फेरि कहिले भेट हुन्छ त बाबु
1: आमा दुई महिनासम्मको हजुरको माया र बिजुलीको साथ म कहिले भुल्न सक्दिनँ के म वहाँ गएर हजुरहरूलाई बिर्सुला र म त्यहाँ गएपछि दुई चार महिना काम गरेर फेरि छुट्टी मिलाएर तपाईँलाई भेट्न आइहाल्छु नि
2: बिजुली ए बिजुली अनि के भयो आमा खै यता बाहिर आइज त किन बाबु हिँड्न लागेको रे झोला पनि गरुङ छ जान मोटर चढाएर आइज
1: ल त आमा जान्छु है जान साथ चिठी पठाउँछु बिजुली किन नबोले कि किन चुपचाप कमसेकम हिँड्ने बेला त हाँसीमुख बिदा गर न
2: कति सजिलो भन्नुहुन्छ है यतिका दिनसम्म सँगै घुमफिर सँगै मेलापात अनि अब तपाईँ गएपछि म एक्लो जीवन कसरी बिताउने
1: लाटे म सधैँको लागि जान लागेको त होइन नि नोकरी र डेराको सारा व्यवस्था मिलाएर आइहाल्छु नि तिमीलाई लिन दुई चार महिना त त्यतिकै बितिहाल्छ नि त लाटे
2: लोग्ने मान्छेको जात कति सजिलै भन्न सक्छ दुई चार महिना भनेर आफू पनि दुई चार दिन त कसरी एक्लै बिताउ जस्तो भइरहेछ के गर्नु हामी त ठगिएकै जात लोग्ने मान्छे त टाढा टाढा कता हो कता घुम्न पाउने रमाइलोको रमाइलो अब हामी जस्ता गाउँलाई त दुई चार दिनमै बिर्सिहाल्छौँ नि तर हामी भने सुन्नुहोस् न तपाईँ सहरमा गएपछि मलाई बिर्सिनु त हुनु नि है यदि तपाईँले पनि माया मार्नु गयो भने त म त बाँच्दिनँ
1: बिर्सिनु विश्वास गर म तिम्रो हो तिमी मेरी हो तिमी बिना यो संसारै अँध्यारो छ बस तिमी दुई चार महिना मेरो प्रतीक्षा गर आफूलाई एक्लो नठान बिजुली
2: हुन्छ अब हिँड्ने बेलामा आँसु देखाउनु हुन्न भन्छन् तपाईँ राम्ररी जानुहोस् है सहरको रमझममा भुलेर फेरि मलाई नबिर्सिनु नि
1: धत लाथे जाऊ बिजुली जाऊ धेरै टाढा आयौ बाटो अप्ठ्यारो छ तिमी एक्लै जानुपर्छ म गइहाल्छु नि
3: सुन सबैजना सुन म पागल पागल रे सुने म पागल हो हो पागल भन्छन् मलाई पागलहरूले पागल भन्छन् तर म पागल होइन होइन हेर त यी दुईजनाको माया प्रीति हेर कति गहिरो छ तर बिचरा कहिले नछुटोस् कहिले नछुटोस् माया प्रीति गर्नेहरूको माया प्रीति कहिले नछुटोस् तर के गर्नु भन्छ जस्तो कहाँ हुन्छ र यो पात हेर यो पात पनि बिचरा जब यो पात रुखमा थियो नि यस्तै छारीमा बटुवाले पनि ठगाई मार्यो होला नि कतिलाई त यही पातले शीतल दियो होला तर आज यसलाई कुल्चेका छन् सबले चुत्रा चुत्रा बनाएका छन् हो मलाई जस्तो यहाँ मलाई जस्तो हो मलाई जस्तो हो मलाई जस्तो

0: घाम पनि कति चर्को यो बिहानी बिहानी। आज त साथीहरूले पनि छोडेर गएछन्, घाँस पनि नजिकै पाइनु होइन।
1: त्यो चिन्नु नजान्नु मान्छेलाई दुई दुई महिनासम्म घर राखेर कहिले लट्ठा दिँदै हाट बजार त कहिले मेलापात गरेको यसैको लागि ठुक्क नकटी बिहा हुनु गाँजा गाँजा पेट बोक्न हतार पक पक तलाई मुखिया बा कहाँ गएर यो सब नबताई कहाँ छोडौला र रोक्ला।
2: मुखिया बा, ए मुखिया बा, बाहिर आउनुहोस् न चाँडै।
3: होइन, किन चिच्याउँछ घोक्रो सुक्ने गरी? के भन्न आएछ?
2: के भन्नु नि, गाउँमा के भइसक्यो तपाईँलाई पनि केही वास्तै छैन।
3: ल हेर होइन, के भएर त्यस्तो भने?
2: कसरी भन्नु खै, अब त हाम्रा छोरी चेली बिकाउन पनि गाह्रो हुने भयो, सारा गाउँकै बेइज्जत भयो।
3: ल हेर, खुरुक्क भन्न, के भयो त्यस्तो?
2: डम्मरेको छोरी क्या बिजुली
3: के गरी त त्यसले?
2: पेट बोकी चे पेट।
3: के भन्छ यो मुरो कथा?
2: ओ हजुर, मेरो आफ्नै आँखाले देखेको, फरकै पर्दैन। म हेर्दा यस्तो भए पनि मनको बाटो छु नि। बरु हजुरले त्यो बिजुलीले जसको पेट बोकेकी हो उसैसँग जा भनिदिनु पर्यो, होइन भने त गाउँकै बिजेत हुने भयो।
3: ए ल, त्यस्तो हो भने हिँड, त्यो जडिया डम्बरेलाई नै भेटौ न त।
2: ए डम्बरे, बाहिर आइज डम्बरे।
3: ए डम्बरे,
4: अनि के भयो, के भयो त्यस्तो?
3: क्या हो तेरो चाला? रात दिन रक्सीको नसामा डुबेर बस्ने, घरमा बढेकी छोरी छ, चिन्नु न जान्नुको मान्छेलाई दुई दुई महिनासम्म घरमा राखेर मन परी घुम्न दिएपछि यस्तो हुँदैन त?
2: हो कि होइन? ल भन भन, के भन्छ यो मुखियाले?
3: हेर डम्बरे, थाहा नपाए जस्तो नगर, तेरी छोरीले जसको पाप बोकेकी हो खुरुक्क उसैको जिम्मा लगाइहाल, नत्र सारा गाउँले मिलेर तँलाई समेत आगो पानी बारिन्छ फेरि। अहिलेलाई म गएँ।
2: के भन्छ यो मुखियाले? छोरीले पेट बोकेको
4: हुन त हावा नचलि पाप हाल्नु भन्छन्, कतै यो कुरा साँचो त होइन?
2: बिजुली, ए बिजुली, यता मत।
4: ए तैँले कसैको पाप बोकेको छ त्यसो
2: हो कि होइन भन? ए लाज पछि कि किन बोकिनेस्? हो कि होइन भन? ठुक्क नकटी बाबुबाजेको नाक काटिहालिस नि तैँले।
4: ए
2: त जन्मे दिन किन मरिनेस्?
4: हे भगवान्,
2: अब कसरी गाउँमा मुख देखाउँ मैले? अझ यहाँ अङ्ग देखाउँछिस्? जा जा गइहाल।
5: होइन, फेरि किन कुटेको छोरीलाई त्यसरी?
2: सोध्दै रे छोरीलाई के गरी भनेर, भएको इज्जत पनि माटोमा मिसाए यसले।
5: होइन, के गरे यसले, कसरी फाले यसले इज्जत?
2: कसको पाप बोके छिरे, सोध हो कि होइन? अनि सुन सुनिस् एनकटी, आजबाट तेरो लागि यो घरको ढोका बन्द भइसक्यो। भरे आउँदा तेरो अलग छिनी अनुहार देख्यो भने रमिता हुनेछ।
5: हे भगवान्, के सुन्नु परेको, ए नकटी, तँलाई अलिकति पनि घरको इज्जतको ख्याल भएन? हे प्रभु, कसको पाप हो यो भन्न भन, कसको पाप हो यो?
6: हरि शिव, ऊ कहाँ छ, आउने हो कि होइन? जान साथ चिठी लेख्छु भन्थ्यो, गएको पनि आज तिन तिन महिना भइसक्यो, न चिठी न खबर।
7: भाउजू, बिजुली, के भयो, फेरि आज दाइले रक्सी खाएर उपद्रव मचाउनु भयो कि कसो?
6: कसरी भन्नु नानी, अहिले सुख र सन्तोष हुने भएन।
7: भाउजू, के भयो त आखिर?
6: हेर्न, यो पापीले त्यही मरो बिकासेको पो पेट भोगी छ।
7: ओहो, हो र, बेलैमा सोच्नु पर्ने, तर अब छोरीले बुद्धि पुर्याएन भनेर हामीले पनि गाली गर्ने हप्काउने गर्न त भएन नि। बरु ऊ कहाँ छ खोज खबर गरेर चाँडै बोलाउनु पर्यो।
6: कसरी बोलाउने नानी, बस्दासम्म राम्रै मान्छे जस्तो लाग्यो, खासै पक्का ठेगाना पनि लिएन, जान साथ चिठी पठाउँछु भन्थ्यो, खै आजसम्म पठाएन। त्यस्ता परदेशीको के भरोसा हुन्छ र, खोज्न जाऊ भने कुन मुलुक कसरी पत्ता लगाउने? यहाँ एक कान दुई कान हुँदा हुँदै
7: भाउजू, उसो भए आत्तिर मात्र हुँदैन नि,
0: भोलि एकचोटि अस्पताल जाउँ। कहिले काहीँ शरीरको गडबडीले पनि महिनावारी रोकिन सक्छ। गर्भ रहेकै भए पनि केही उपाय सोचौला नि।
6: हुन्छ नानी, दुःख र अप्ठ्यारो परेको बेला तपाईँ बाहेक को छ र हामीलाई सोध गर्ने।
0: हुन्छ भाउजू, भोलि खाना खाएर ठिक पर्नु, म आउन र सँगै जाउँला हुन्न त। हस् भाउजू। डाक्टर साहब, यी बहिनीको महिनावारी रोकिएको छ, कतै गर्भ पो रहेको हो कि भन्ने शंकाले जताउन ल्याएको।
8: ए, भइहाल्छ नि, नाम भन्नुहोस् त।
0: बिजुली हो हजुर।
8: उमेर ठेगाना? ल, तपाईँ भित्र चार नम्बर कोठामा जानुहोस्, म आउँछु। अनि नानीको श्रीमान आउनु भएको छैन?
0: हेर्नुहोस् डाक्टर साहब, यी नानीको बिहे भएको छैन। एकजना भारततिर काम गर्ने लाउरेसँग भेट भएछ। दुई महिना उनकै घरमा बस्यो, माया प्रेम भयो, सम्पर्क पनि भयो, तर ऊ अहिले कहाँ छ, के गर्छ, केही पत्तो छैन।
8: ओहो, उसो भए त एकपटक नानीको रगत पनि जाँच्नु पर्छ होला। तपाईँहरू बस्दै गर्नुहोस्, म भित्र जान्छु है।
6: म त कस्तै अभागी रहेछु नानी, कहिल्यै सुख सन्तोष पाइएन। लोग्ने त त्यस्ता थिए थिए, यही भए कि एउटी छोरीले पनि यस्तो गरे।
0: चिन्ता नगर्नुहोस् भाउजू, यस्तै हो, सबै समस्याहरूको समाधान गर्दै जानुपर्छ।
8: बिरामीको आफन्त को हुनुहुन्छ?
6: म हजुर, म।
0: गर्भ रहेकै रहेछ डाक्टर साहब?
8: गर्भ त रहेकै हो, तर त्यो भन्दा पनि अर्को समस्या आइपर्यो।
0: के समस्या डाक्टर साहब?
8: सायद त्यो लाउरेसँग नानीको असुरक्षित यौन सम्पर्क भएछ क्यारे, त्यसैले रगत परीक्षण गर्दा एचआईभी पोजिटिभ भेटियो।
0: एचआईभी पोजिटिभ?
6: मेरो छोरीलाई एड्स भयो। हे भगवान्, यो के सुन्नु पर्यो मैले?
8: होइन आमा, उहाँलाई एड्स भएको छैन, यसरी आत्तिनु पर्दैन। जनताबेर रुने कराउने, उहाँलाई गाली गर्ने, हेला गर्ने गर्नुभयो भने त उहाँ कमजोर हुनुहुन्छ। एचआईभी हुँदैमा एड्स भइहाल्दैन, त्यसैले तपाईँ नआत्तिनु।
0: डाक्टर साहब, यो नानीलाई एचआईभी त भयो भयो, उनीबाट जन्मने शिशुलाई पनि नसर्ला भन्न सकिन्न। अनि यिनको लोग्नेको पनि आउने नआउने कुनै ठेगानै छैन, त्यसैले उनको गर्भ पतन गराउन पाए कसो होला?
8: कुरा त तपाईँको ठिक हो, अहिले गर्भपतन सम्बन्धी कानून पनि बनेको छ। सामान्यतया गर्भको कारणले आमा वा शिशु मध्ये कुनै एकलाई खतरा हुन्छ भने गर्भपतन गराउन बेसै हुन्छ। तर गर्भपतन गराउन तपाईँ हामीले चाहेर मात्र हुँदैन, स्वयं गर्भवती महिला पनि मन्जुर हुन्छन् भने सुरक्षित गर्भपतन गराउन त।
0: हुन्छ नि डाक्टर साहब, हामी उनलाई सोध्छौ, उनी मन्जुर भएमा यहाँ त सुरक्षित गर्भपतन गराउन सकिन्छ नि, होइन र?
8: अनि सुन्नुहोस्, यो एचआईभी एक प्रकारको सरुवा रोग हो। असुरक्षित यौन सम्पर्क, एचआईभी संक्रमित व्यक्तिले प्रयोग गरेका छाला छिन्ने औजार प्रयोग गर्नाले मात्र यो रोगहरूलाई सर्छ। त्यसकारण उनलाई कुनै कुरामा भेदभाव नगरी माया र ममता दिनुहोस्। 15-20 वर्ष त उनलाई केही हुँदैन, बुझ्नुभयो त? हिँड्नुहोस् त भित्र, छोरीलाई सोध्नुहोस्, मन्जुर भए गर्भपतन गरौला।
0: किन र बुवा?
9: अहिले पर बस, मेरो जस्तो माटोमा पुरुष पुरुष जहाँ गयो जसलाई भेट्यो त्यहीँको छोरीको कुरा सुन्नुपर्छ,
10: होइन?
9: यस्तो किन चलाउँदैन?
10: घरको काम पनि गर्नु भएन, गाई भैँसीले पनि गाँस खाँदा त के हुनु होला? कि
9: तिन थाल खाएपछि काम गर्न सकिनस्? यता घरतिर आइज, गोतिर बस, उतै उतै खा, के खुवाल अब्बर बसिदियो, जा फेरि उतै घाँस काट्न।
10: हेर त कहीँ र, फेरि आज पनि साइतै बिग्रियो। यसो कतै जाउँ भनेर साइत गयो, यही अलक्षिणीको मुख देख्न पर्ने। यस्तो रोग लागिसकेपछि पनि गाउँमा बस्नु कति सकेको हो? होइन ए, किन बाँचे कि त? यो रोग कहिल्यै सन्चो हुन्न भन्ने सुनेको छैनस् तैँले? गाउँलेलाई पनि सार्ने हो कि भन्ने जगजगी भइसक्यो। गाउँमा कसरी मुख देखाउन सकेको होला पृथ्वीको लागि भार मात्र? ठुक्क नहिन काहीँले हिन, साहित्यै बिग्रियो।
0: हे भगवान कुन पाप को सजाय दियो प्रभु कहाँ जाऊ यही बसू भने पनि कसको सहाराले बसौ आफूलाई जन्म दिने बाबुआमाले त घरको ढोका बन्द गरेर पशु सहार गोठमा बास गरेछ अब म किन बाँच्ने कसको लागि बाँच्ने म बाँचेर केही सार छैन पृथ्वीमा पृथ्वीमा भार मात्र छिटो आउनुहोस् न मसँग किन नानी किन आइदिनु भएको के भयो र नानी बिजुलीले आत्महत्या गरे भाउजू के भनेको नानी हो दाई पर चौतराको रुखमा नाम्लोको पासो लगाएर आत्महत्या गरिछन् गाउँलेहरूले छुन पनि मानेनन् पछि कहीँबाट एउटा वृद्ध मान्छे आएर सबैलाई गाली गर्दै पासो फुकाएपछि दुई चारजना गाउँले यता ल्याउँदैछन् तपाईँहरू छिटो हिँड्नुहोस् त
10: बिजुली के आमा के गरी हामी
11: गएको आँसु खुब धार्दैछौ होइन गएको आँसु पर्दैन पर्दैन कसैले यस्तो आँसु धार्न पर्दैन बिचरा बाँचुन्जेलसम्म माया गर्न सकेनौ हो कि अनि माया गर्न पनि आवश्यक छैनौ हो कि तिमीहरू हाँस खुब हाँस अट्टहास गर तिमीहरू खुसियाली मनाउ जाऊ ए गाउँले भनाउँदाहरू हो ए अबुझहरू हो के तमासा हेर्दैछौ तिमीहरू थाहा छ यसले किन आत्महत्या गरी थाहा छ यसको जिम्मेवार को हो तिमीहरू हौ हो तिमीहरू हौ म पागल रे बुझौ पागल पागलहरूको नजरमा पागल देखिएको सज्जन हो म सज्जन चिन मलाई पागल त तिमीहरू हौ तिमीहरू बुझ्यौ तिमीहरू
10: हो छोरी हो ठिक भन्दैछन् तलाई यो अवस्था पुरा मै हुँ म गरेको छोरीलाई कहाँ जान्छ के गर्छ कहिले ख्याल गरिन ख्याल गरेको भए आज यस्तो हुने थिएन
0: छोरीले एउटा गल्ती गर्दा माफ दिन नसक्दा र सधैँभरि खेला गर्दा आज पनि संसारी छाडेर गइस् छोरी
12: आमा बाबा यो के भयो बाबा अनि यो यत्रो भिड के को भिड हो बाबा यो
10: पापी दुष्ट नसुन मलाई गइहाल त मेरो छोरीको जीवन बर्बाद आइसक्यो तैँले मेरो छोरीलाई मारि थियो नि तैँले
12: आमा
0: नसुन तैँले सोध्दै नसुन नलि मेरो छोरीको नाम त पापी तेरै कारणले मेरो छोरीले आत्महत्या गरे
12: आत्महत्या त्यो पनि बिजुलीले
10: नथौ मेरो छोरीलाई गइहाल गइहाल यहाँबाट
12: के गर्यो बिजुली तिमीले यस्तो किन गर्यो आत्महत्या मेरो कुरा त सुन्नुहोस् बाबा मैले बिजुलीलाई धोका दिन खोजेको होइन म त बिजुलीलाई बिहे गरेर आफ्नो जीवनसाथी बनाउन चाहन्थे साथी भएको सङ्गतले म एक दुई पटक त्यसै ठाउँमा गएको थिएँ तर मलाई थाहा थिएन मलाई एचआइभी छ भनेर बिजुलीलाई भेटेपछि हामी बीच माया बस्यो र जीवनभर सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका थियौँ हामीले अनि जाने बेलामा लिन आउँछु भन्ने बाचा गरेर गएको थिएँ
0: बहाना बनाउनु पर्दैन त दुष्ट उसो भए किन आइनस् लिन
12: आउनु न तपाईँको कहाँ डेराको बन्दोबस्त मिलाएर म उनलाई लिन आएको थिएँ अचानक म आएको बस दुर्घटनामा गयो, अस्पताल लगेछन् मलाई। पछि होसमा आएपछि थाहा पाएँ मलाई एचआईभी भएको रहेछ। अनि म झसङ्ग भए, कतै यो रोग मेरो बिजुलीलाई पनि सर्न सरेन। अनि आत्तिने आउँदा बिजुली किन अधार गयो? बिजुली एकैछिन पनि कुर्न सकिन मलाई। आज मेरो लापरवाहीले गर्दा तिम्रो त्यो फूल जस्तो जीवन बर्बाद भयो। म पापी हुँ बिजुली, म पापी हुँ, तिम्रो हत्यारा हो म। मलाई माफ माग्ने मौकासम्म दिन दिँदैन बिजुली। तिमीलाई जुलै बनाएर रातो घुम्चोमा सजाउने कत्रो धोको थियो मेरो। हेर त, चुरा पोते अनि मलाई मन परेको रातो साडी र तिमीलाई सुहाउने घुम्चो, यो झुलीमा तिमीलाई सजाउन नपाए पनि अर्को झुलीमा तिमी मेरी हो बिजुली। साँच्चै बिजुली, अर्को झुलीमा तिमी मेरी हो। बाबा आमा, यदि सक्नुहुन्छ भने मलाई माफ गरिदिनु होला।
13: कहाँ जान्छौ? बिजुलीको यो अवस्था हुनुमा तिम्रो मात्र गल्ती छैन, हामी सब बराबर जिम्मेवार छौँ यसमा। आजदेखि हाम्रा आँखा खुले बाबु, यो रोगसँगै बस्दैमा, सँगै खाँदैमा, जुठो खाँदैमा सर्दैन भन्ने कुरा हामीले बुझेका थिएनौ। त्यसैले त उसलाई छिछि र दुरदुर गयो। एचआईभी भएकालाई घृणा होइन, माया गर्नु पर्दो रहेछ। उनीहरू रहरले यस्तो भएका होइनन्। सानो गल्ती र असावधानीले जो कोहीलाई पनि यस्तो हुन सक्छ भन्ने भन्नु बुझ्ने बाबु। त्यसैले नजाऊ बाबु, डम्बरे सम्झाऊ यो बाबुलाई।
12: बाबुबा, मलाई जान दिनुहोस्। यो एक्लो जीवन अनि सबैको हेला भएर म बाँच्न सक्दिन। अब म जान्छु।
7: त्यसो नभन्नुहोस् भाइ, तपाईँ बाँच्नुपर्छ। दाई, अब रोएर आवेशमा आएर अनि पछुताएर केही फाइदा छैन। छोरीलाई माया गरेको भए 8-10 वर्ष मजाले बाँच्न सक्थिन्। छोरीको त यो अवस्था भयो भयो, कमसेकम विकासलाई त माया गर्नु। आखिर ऊ पनि बिजुलीलाई लिनै आएको त रहेछ नि।
12: मैले बुझेँ, यसमा हामी सबैको गल्ती थियो। हेर्नुहोस् न, हाम्रो पो अरूको छोरा भए पनि छोरी भए पनि त्यही बिजुली नै हो, त्यसले पनि छैन। म कसँग, म अब कहिले रक्सी खानु छोरी? विकासलाई तेरो चिनो खानेर माया गरेर राख्छु बाबु। अब तपाईँ नै हाम्रो सहारा हो। हामीलाई छोडेर नजानुहोस् बाबु, हामीलाई छोडेर जाने कुरै नगर्नुहोस् बाबु। आमा, तपाईँ कति महान हुनुहुन्छ, मलाई माफ गरिदिनुहोस् बाबा, मलाई माफ गरिदिनुहोस्।
14: प्रिय श्रोता, तपाईहरूले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा सञ्चालित रेडियो कार्यक्रम जागृति। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सुझाव, सल्लाह र प्रतिज्ञाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम जागृति, GPO बक्स नम्बर 8975, EPC नम्बर 2561, काठमाडौँ, नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 SMS वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: तर अर्को दिन के हुन्छ, चिया पसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ? राजनीतिको कुरा हुन्छ। सबै कुरा राजनीति, चिया खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कम्युनिटीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
2: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा एक सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्। 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्ट्रप टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्ट्रप टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,132, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
3: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ़ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले
2: 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले

0: हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
1: स्कट टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
0: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
1: स्कट टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
0: अब यो स्कट टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई, तर पनि खासमा व्यक्तिलाई ज्वरो आउने, शरीर असाध्य धेरै थाक्ने, मांसपेशीहरू दुख्ने, कसै कसैलाई अलिकति ढिलो भयो भनेदेखि चाहिँ श्वास प्रश्वासमा समस्या हुने, कसैको आँखाहरूमा रातो हुने, कन्जक्टिभाइटिसहरू हुने लगायतका लक्षण देखिन्छन्। ठ्याक्कै यो स्पेसिफिक चाहिँ देखिने सिस्टेमिक लक्षणमा स्पेसिफिक यस्तो देखिने भन्ने हुँदैन, तर यसले चाहिँ के हुन्छ भने बेलैमा उपचार गरिएन भने कहिलेकाहीँ मृत्युको जोखिम त चाहिँ बढ़ी हुन्छ। यसमा यसले चाहिँ शरीरका सबै अंगहरूको मल्टी अर्गन फेलियर हुन्छौं, सबै शरीरका अंगहरूलाई को काम गर्ने क्रियाशीलतालाई त्यसले कमजोर बनाइदिन्छ।
1: घाँस तथा झाडीमा जानु परे पूरै शरीर ढाक्ने कपड़ा लगाउने र घर फर्किएपछि शरीर तथा कपड़ा सफा गर्ने र वरपरको वातावरण सफा राख्न उहाँको सुझाव छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्लाभर 170 घर पूर्ण रूपमा क्षति भएका छन् भने 131 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्तीमा क्षति भएको हो। सबैभन्दा बढ़ी जलजला गाउँपालिका 113 घरमा धेरै क्षति भएको छ। त्यहाँका 58 घर पहिरोको जोखिममा रहेका छन्। जलजलाका 171 परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी जंगबहादुर छेत्रीले जानकारी दिनुभयो।
2: अब जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ। पहिला चाहिँ त कति घर प्रभावित भएको भन्ने चाहिँ पालिकाले चाहिँ अहिले रेकर्ड चाहिँ तयार गर्दैछ र त्यो रेकर्ड तयार भइसके कति घर एकिन भइसकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावेश सुरक्षित ठाउँ कहाँ छ र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन, हामीले चाहिँ नि पहिचान गरेका स्थानहरू त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ यकिन भएको छैन।
1: बाराको देवताल गाउँपालिका 6 जवका स्थित माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 रौवाहीकी 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यसपटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सतही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगी र तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग 2 कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
3: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बाल बालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
4: बाल बालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँहरूलाई एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ।

0: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। बर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: प्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
3: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
2: ओहो, तिमी त घरको खाने भएछौ नि।
4: के को सरसल्लाह हो दुईजनाको?
3: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
4: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
2: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
4: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
5: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
7: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
8: पूरा भैं सफा गरिसकेपछि अबको भैं पहिला हाम्रो भएको भैंसँग तुलना गर्न सकियो भने कही पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैं कतै चर्किएको अथवा भैं कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको, कुनै पनि भित्ता बाहिर पनि ननिस्केको, झ्यालहरू पनि नफुटेको अवस्थामा चेप्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका, भित्तामा छड्के चर्काहरू आएको, गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौँ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
7: इन्जिनियर विजय कृष्ण उपाध्याय, तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न, गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
9: यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ, उहाँहरू आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इन्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त, उहाँले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने, अनि त्यसै स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि। अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ, यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँले चाहिँ क्लासहरू लिनुहुन्छ कि, त्यसले गर्दाखेरि पनि अलिकति इन्गेज भएको। अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ, मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
7: पढाइसँगै बालबालिकालाई गीत संगीत, चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेलीब्रिज सञ्चालनमा आएको छ, तर तपाईले बेलीब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनु पर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई,
10: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ

0: खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
2: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
1: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
5: कोल्ड डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। अब मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्यास्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्यास्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
1: यस्ता रोगहरूबाट बच्नलाई चाहिँ के गर्ने होला?
5: यस्ता रोगहरूबाट बच्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसा तिरेर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भनेको होइन, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउनु भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
1: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
5: मैले सरकारले जे लगाइरहनु भएको छ त्यसै एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले बिसिजी लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि नौ महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ दादुरा जर्मन दादुरा दुइटै लाग्छ त्यसपछि हजुरको निमोनियाको जुन

0: लगाएको छ 10, त्यसको अर्को डोज यो बेलामा लाग्छ र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12मा गएर हाम्रो जेई जापानिज इन्केफलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ होला, एकदम बढेको छ भनेर, त्यसको खोप लाग्छ। र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्ष माथिको नानीहरूलाई चाहिँ एचपिभी ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ, यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ, यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन, होइन त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ।
1: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
0: सास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि हो, भाइरल निमोनिया भन्छ हामी त्यसलाई। सो यसमा चाहिँ अलिकति स्या स्या किसिमको निमोनिया हुने, स्या स्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो, एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो, आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
1: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडेको थियो होइन, अब त्यो मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला।
0: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिन ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ, केटाकेटीको उमेरसम्म एकदम ठुलो छ, 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन, त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ यो कार्बोहाइड्रेट जुन यो चामल मकै गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु पिँडालु, अर्को हुन्छ प्रोटिन मासु अन्डा दुध चिजहरूमा पाइने भयो, अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल तरकारी र फलफुल जसमा चाहिँ हामीले मिनरल्स भाइटामिन्सहरू पाउँछौँ भने, अर्को चाहिँ दही दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो। जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ जुन पनि जरुरी छ।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 0152 68 66 1 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
2: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेको आलोचनाले सरकार कमजोर नहुने बताउनु भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र नै धराशायी भएको हुनाले नेपाली कांग्रेस र एमाले मिलेर लोकतन्त्र जोगाउनु पर्ने बताउनु भएको छ। कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 भन्दा बढ़ी घर विस्थापित भएका छन्। बाराको देवताल गाउँपालिकामा माछा पोखरीमा डुबेर 2 किशोरीको मृत्यु भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष बड़ा दशैंलाई लक्षित गर्दै नोट सटै नगर्ने जनाएको छ। र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 19 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: विश्व कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास, युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र। सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम। दर्ता शुल्क 8,000+1,000।
1: महिला तर्फका पुरस्कारहरू: प्रथम पुरस्कार नगद 20,020 रुपियाँ कप मेडल र प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र। सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र। उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र।
1: टिम दर्ता शुल्क 2,500+500। पुरुष टिम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजे सम्म। महिला टिम दर्ता 2083 असोज 26 गते साँझ 5 बजे सम्म। उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे।
2: खेलाडी संख्या 7+3=10। पुरुष तर्फ अधिकतम 32 टिमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ। एक पटक आफ्नो टिमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ। भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ। QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन। पहिलो दर्ता गर्ने टिमलाई प्राथमिकता दिइनेछ। त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098, 98458-2018, 98464-3821 र 97475-1583। खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ। प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कार्यालय भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कार्यालय ताघ्रिङ लमजुङ। खेलौ, रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ। मिप्रा जाउ फुटबल प्रतियोगितामा रमाऊ।
3: निशुल्क स्वास्थ्य शिविर, निशुल्क स्वास्थ्य शिविर।
1: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्राज्ञ डाक्टर वसन्त ढुङ्गालाद्वारा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने बारे अत्यन्त जरूरी सूचना। मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमजुङ मोडल हस्पिटल पुरानै ठाउँमा 14 नम्बर गल्ली फोन नम्बर 066-520-004। यही मिति 2083 असोज महिनाको 24 गते शनिबार विश्व मानसिक स्वास्थ्य दिवस दिन बिहान 11 बजेबाट चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुङ्गाना आउनुहुने हुँदा निशुल्क स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
4: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्रा नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने भएमा काम्ने छोप्ने ढल्ने बेला बेलामा बेहोस हुने छारे रोग भएमा डर लाग्ने झसङ्ग हुने हतालिने मुटुको ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाई हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
1: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी सहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त MBBS डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
6: बडा सुबह डिजिटल इन्जॉय विथ अस।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घन पोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने बेहोरा जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्चाङ्ती गाउँपालिका 1 र 2 पोचोङको घन पोखरा लम्सुङ, आयोजक घन पोखरा गुम्बा लामा परिवार घन पोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घन पोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98456-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076, संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाइ सभा हुने मिति, समय र स्थान।
3: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हल खुदी बजार मसेङदी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवडा सेवा केन्द्र शनिबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवडा तमुह आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.हातेमालोसाकुस.com.nb मा हेर्नुहोला।
4: गोपाल परियार सचिव, संचालक।

भावपूर्ण श्रद्धांजलि। बेसी शहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथी छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वता पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ बासभूस भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी शहर नगरपालिका सात भलुवाटार लम्सुङ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: That is done. Enjoy with us.

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
4: खै हजुरबुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यसै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है। कुरो सुन्नु बुढाको, आगो ताप्नु मुढाको भन्छन्। बरु भन्नुहोस् न हजुरबुबा, बेसी स्तरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
3: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी स्तरको दनाई फाँटमा कर्पुरेश्वर फर्निचर छँदैछ नि।
4: कर्पुरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
3: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
5: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ऱ्याक साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: कर्पुरेश्वर सिसा पसल, बेसी सहर नगरपालिका 8 सेरा चोक, लमजुङ। प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
5: सम्झनुहोस् हाम्रै कर्पुरेश्वर फर्निचर।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
3: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
3: बेसी सहरको त्रिवेणी टोलमा रहेको माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
6: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
3: डोको, थुन्चे, नाङ्लो लगाएर घरायसी सामग्री पनि पाइन्छ।
6: यस माया देवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घरायसी सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
3: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। माया देवी भाँडा पसल विश्व नगरपालिका 7 त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोप्राइटर माया देवी आचार्य। सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-765।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिवेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबेस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यो बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसो खाइएन।
0: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा।
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका आठ, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहल लमजुङ।
3: आइसा, के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दैछु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर, अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
7: किन हाँस्याउ नि बुढा, तुलाई थर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
8: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811209081।

0: 20 कन्या देवी कप 2083 खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा पर्यटकीय गाउँ मित्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ भन्ने मूल नाराका साथ कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मेप्रा लमजुङको विश्व वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झै यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गर्न लागि हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछौ। पुरुष तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद रु 1,15,015 कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 75,075 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 2,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 2,000 ट्रफी र प्रमाण पत्र सेमी फाइनल दुई टिम नगद रु 10,000 प्रति टिम दर्ता शुल्क 8,000+1,000
0: महिला तर्फका पुरस्कारहरू प्रथम पुरस्कार नगद 20,020 रुपैयाँ कप मेडल र प्रमाण पत्र
1: द्वितीय पुरस्कार नगद रु 12,012 कप मेडल र प्रमाण पत्र सर्वाधिक गोलकर्ता नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट खेलाडी नगद रु 1,000 ट्रफी र प्रमाण पत्र उत्कृष्ट गोलरक्षक नगद रु 1,000 ट्रफी र प्रमाण पत्र
0: टीम दर्ता शुल्क 2,500+500 पुरुष टीम दर्ता 2083 असोज 25 र 26 गते साँझ 5 बजेसम्म महिला टीम दर्ता 2083 असोज 26 गते साँझ 5 बजेसम्म उद्घाटन खेल 2083 असोज 28 गते बिहान 11 बजे
1: खेलाडी संख्या 7+3 10 जना पुरुष तर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा समावेश गराइनेछ एकपटक आफ्नो टीमको सहभागिता सुरक्षित र सुनिश्चित गर्नका लागि टिम दर्ता गर्ने क्रममा आयोजकले उपलब्ध गराएको QR स्क्यान गरी रु 4,000 अग्रिम दर्ता शुल्क भुक्तानी गर्नुपर्नेछ भुक्तानी गरिसकेपछि ट्रान्जेक्सनको स्क्रिनसट अनिवार्य रूपमा आयोजकलाई पठाउनु पर्नेछ QR मार्फत अग्रिम शुल्क भुक्तानी नगरेको टिमलाई प्रतियोगिताको दर्तामा समावेश गरिने छैन पहिलो दर्ता गरे टिमलाई प्राथमिकता दिइनेछ त्यसैले आफ्नो टिमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98467-8098 98458-2018 98464-3421 र 97475-1583 खेल मैदान मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ आयोजक कन्या देवी क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमजुङ प्रवर्धक मर्स्याङदी गाउँपालिकाको कारणले भुलभुले लमजुङ सह प्रवर्धक मर्स्याङदी गाउँपालिका 4 को उडा कारणले काग्रिङ लमजुङ खेलौ रमाऊ र पर्यटन प्रवर्धनमा योगदान गरौ मिप्रा जाऊ फुटबल प्रतियोगितामा रमाऊ

0: यही मिति 2083 असोज 24 गते विश्व मानसिक स्वास्थ्य दिवस को अवसर में प्राज्ञ डाक्टर बसंत ढुंगाला द्वारा एक दिन निःशुल्क स्वास्थ्य शिविर होने बारे अत्यंत जरूरी सूचना। मोडल सिटी हॉस्पिटल प्राली बेसी शहर पुरानो लमजुंग मोडल हॉस्पिटल पुराने ठाव में 14 नंबर गली फोन नंबर 0665200004 यही मिति 2083 असोज महीना को 24 गते शनिवार विश्व मानसिक स्वास्थ्य दिवस को दिन बिहान 11 बजे चरक मेमोरियल हॉस्पिटल पोखरा का वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर बसंत ढुंगाना आउनु हुने हुँदा निशुल्क स्वास्थ्य जांच गराउनु भई मौका को फायदा उठाउनुहोस्।
1: निशुल्क जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्रा नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने भएमा, काम्ने, छोप्ने, ढल्ने, बेला बेलामा बेहोस हुने, छारे रोग भएमा, डर लाग्ने, झसङ्ग हुने, हतालिने, मुटुको ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाई हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा, लागु पदार्थको दुर्व्यसनी वा अत्यधिक रसीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा, उदास भइरहने, जिउमा फुर्ती नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको सिहार नगरेमा।
0: निशुल्क जाँच हुने दिन र समय यही मिति 2083 असोज महिनाको 24 गते शनिबारका दिन बिहान 11 बजेबाट मोडल सिटी हस्पिटल प्राली बेसी शहर पुरानो लमसुङ मोडल हस्पिटल पुरानै ठाउँमा गल्ली नम्बर 14 फोन नम्बर 0665200004 साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सुविधा पनि उपलब्ध छ।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
4: बडा सुबह डिजिटल इन्जोय विथ अस।

0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा। हामी सबैको चाहना विश्व शान्तिको कामना भन्ने मूल नाराका साथ साम्बा चोलिङ बुद्ध गुम्बाको प्राङ्गणमा गुम्बा समिति तथा न्युने समूहको सक्रियतामा घनपोखरा लामा परिवारद्वारा त्रिदिवसीय न्युने मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा आयोजना हुन गइरहेको छ। उक्त महापूजामा सहभागी भई पुण्य लाभ प्राप्त गर्न सम्पूर्ण जिल्लावासी, श्रद्धालु, भक्तजन, जनप्रतिनिधि, बुद्धिजीवी, शुभचिन्तक तथा गाउँवासी बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। मौन व्रत तथा पितृ उद्धार कार्यक्रम महापूजा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने व्यवहार जानकारी गराउँदै यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 कार्तिक 7 गतेदेखि 9 गतेसम्म, समय बिहान 10 बजेदेखि, स्थान साम्ब छ्योलिङ बौद्ध गुम्बा मर्सङ्गती गाउँपालिका 1 र 2 पोचोको घनपोखरा लम्सुङ, आयोजक घनपोखरा गुम्बा लामा परिवार घनपोखरा लम्सुङ। थप जानकारीका लागि सम्पर्क गुम्बा समिति अध्यक्ष राम गुरुङ 98410-61454, घनपोखरा लामा परिवार अध्यक्ष डम्बर गुरुङ कर्म 98467-56604।
2: नोट, मौन व्रत बस्न चाहनुहुने श्रद्धालु महानुभावहरूका लागि विशेष जानकारी। मौन व्रत बस्न इच्छुक श्रद्धालुहरूले कार्तिक 6 गते बेलुकासम्म गुम्बामा आइपुग्नु पर्नेछ।
1: कार्यक्रमको समय तालिका यस प्रकार रहेको छ। कार्तिक 6 गते बेलुकासम्म गुम्बामा उपस्थित भइसक्नु पर्ने, कार्तिक 7 गते बिहान 5 बजे शील ग्रहण गर्ने, कार्तिक 8 गते बिहान 5:30 बजे शील ग्रहण गर्ने, कार्तिक 9 गते बिहान 3 बजेदेखि पूजा शुरू भए सोही दिन कार्यक्रम समापन हुने जानकारी गराउँदै उक्त मौन व्रतमा सहभागी हुन इच्छुक सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई निर्धारित समयमै उपस्थित भए पुण्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको 16 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सर लमजुङको मिति 2083 साल भाद्र 18 गते बिहिबार बसेको संचालक समितिको 14 बैठकको निर्णय अनुसार संस्थाको 16 वार्षिक साधारण सभा नेपाल सरकार सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा निर्देशिका 2076 संशोधित 2077 र संस्थाको पुनर्लेखन विनियम 2079 दफा 28(2) बमोजिम इकाई अनुसार तपसिलमा उल्लेखित मिति र कार्यसूची बमोजिम हुने कुरा सम्पूर्ण शेयर सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गरिएको छ। कुनै कारणवश पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
2: एकाई सभा हुने मिति, समय र स्थान।
3: मुख्य कार्यालय बेसी सहर 2083/6/23 गते शुक्रबार, समय बिहान 11:30 बजे। स्थान जिल्ला समन्वय समितिको सभा हाल बेसी सहर नगरपालिका वडा नम्बर 8 मुख्य कार्यालय अन्तर्गतका सबै सदस्यहरू। खुदी सेवा केन्द्र खुदी बजार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। लमजुङ उद्योग वाणिज्य संघ खुदी इकाई सभा हाल खुदी बजार, मर्सङ्गी गाउँपालिका अन्तर्गतका सबै सदस्यहरू। भोटेवाडा सेवा केन्द्र सिउँडीबार, मिति 2083/6/24 गते शनिबार, समय बिहान 11:30 बजे। भोटेवाडा तमु आमा समूहको भवन पहिरे, सुन्दर बजार, राईनाश, दोर्दी र दुधपोखरी गाउँपालिकाका सबै सदस्यहरू। इकाईबाट निर्णय प्रमाणित गर्न छानिएका प्रतिनिधिहरूको बैठक मिति 2083 साल असोज 27 गते मंगलबार बिहान 11:30 बजे। स्थान हातेमालो साकुसको सभा हल बेसी सहर 7 लमजुङ। नोट, संचालक समिति सदस्य र लेखा सुपरिवेक्षण समितिको सदस्य रिक्त पदको निर्वाचन सम्बन्धी कार्यक्रम संस्थाको वेबसाइट www.hatemaloshakos.com.nb मा हेर्नुहोला।
4: गोपाल परियार सचिव संचालक समिति।
5: आयो टप्पटी बी लग्यो, मिति पुग्यो, टारेर टर्दै

भावपूर्ण श्रद्धांजलि। बेसीसहर नगरपालिका सात भलुवाटार निवासी चेतनाथ पौडेलको श्रीमती र छोरा विमोचन पौडेल, बुहारी सरिना लामिछाने, साथै छोरीहरू ऋतु अधिकारी, मेलिना न्यौपाने र सबिना भण्डारीको ममतामयी माता स्वर्गीय पार्वती पौडेलको यही 2083 असोज 7 गते 58 वर्षको उमेरमा भएको निधनले हामी त्रिवेणी बाबा समूह भलुवाटार परिवार मर्माहित भएका छौं। दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै स्वर्गीय आत्माको वैकुण्ठ वास होस् भनी भगवानसँग प्रार्थना गर्दछौ। त्रिवेणी बाबा समूह परिवार बेसी सहर नगरपालिका सात भलुवाटार लम्सुङ।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बडा सुबह डिजिटल एन्जॉय विथ अस।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
2: नाति ए नाति, यत्रो खर्च गरेर घर निर्माण त गर्न लाग्यो, अब घरका लागि आवश्यक फर्निचर सामानहरू कहाँबाट ल्याउने विचार गरेको छस्?
3: खै हजुर बुबा, 10 वर्ष विदेशमा पसिना बगाएपछि बल्ल बल्ल बनाएको घर हो, जस्तो पायो त्यस्तै ठाउँबाट फर्निचर र सिसाका सामान चाहिँ ल्याउनु हुन्न है? कुरो सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्छन्, बरु भन्नुहोस् न हजुरबुबा, बेसी शहरमा आकर्षक गुणस्तरीय र टिकाउ फर्निचरका सामानहरू कहाँ पाइन्छ होला?
2: ल यता सुन केटा, त्यसका लागि त हाम्रै बेसी शहरको दनाई फाँटमा कर्पूरेश्वर फर्निचर छँदैछ नि।
3: कर्पूरेश्वर फर्निचर के पाइन्छ त्यहाँ?
2: त्यहाँ त घरका लागि चाहिने सबै प्रकारका फर्निसिङ तथा फर्निचरका सामानहरू र झ्याल ढोकाका लागि चाहिने उच्च गुणस्तरीय सिसा पनि पाइन्छ।
4: हजुर, हामी कहाँ घर अफिसका लागि चाहिने उच्च गुणस्तरीय फर्निचरका सामानहरू, चौकस, पल्ला, वाटर प्रुफ प्लाई, फर्माइका रेडिमेड किचन ब्याग साथै जालडोकाका लागि अर्डर अनुसारका गुणस्तरीय र विभिन्न डिजाइनका सिसाका फ्रेम, फ्रेमिङ र हार्डवेयरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: कर्पूरेश्वर सिसा पसल, बेसी शहर नगरपालिका 8 सेरा चौक लमजुङ, प्रोप्राइटर राजकुमार अधिकारी। सम्पर्क फोन नम्बर 066-520-522, मोबाइल नम्बर 98-650-56-719।
4: सम्झनुहोस् हाम्रै कर्पूरेश्वर फर्निचर फर्निचर।
6: बुबा, घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
2: किन चिन्ता गर्छ छोरी माया देवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साटफेर तथा खरिद बिक्री पनि गरिन्छ।
6: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
2: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
6: अनि बुबा, घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
2: डोको, थुन्से, नाङ्लो लगाएर घरैसी सामग्री पनि पाइन्छ।
6: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घराइची सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
2: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्वास नगरपालिका 7 त्रिवेणी टोल छानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 98-60-74-48-59 र 97-4-64-40-765।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मिसै गरिएन।
0: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडीको फर्मामा गइहालम, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
0: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 813,
4: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ, बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9840658565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाममै नबिर्स काममै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र प्रभर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर सहर लमजुङ।
3: आइसा, के गर्दैछौ तिमी?
4: ए रिता, तिमी पो? म त टिभी हेर्दै छु।
3: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
4: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर, अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु। ल हेर त,
5: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
6: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसिसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास जाने बाटो लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856045779।
7: किन हाँस्या हो नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
8: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.4 मेगाहर्ज।

0: by Digital. Enjoy with us.
1: गर्लफ्रेन्ड गीतांजलि
2: छ जिगु प्राण ख जिगु सास अले जिगु जीवन ख छ जिगु फुक्क ख जी छन्त यक्को मतिना जी छन्त यक्को यक्को मतिना।

0: बुढा ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबेस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पर्छ।

0: प्रोफाइटर सृजना श्रेष्ठ।
1: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सीबीएस तथा ब्यु भिजन भण्डार बेसीसहर नगरपालिका 8 सेरा लमसुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 9816685520, 9806661062 र 0665231381। दिपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: दाईको बिहे आउन लागिसक्यो तर कपालको हालत हेरि साध्य छैन, बेहुलाको कपाल पनि यस्तो हुन्छ त दाई?
7: ए बहिनी, त्यसैले त म सोच्दै थिएँ नि कपाल काट्न कहाँ जाने होला भनेर।
6: कहाँ जाने नि, तपाईँको कपाल र दाढीलाई स्टाइलिस र आकर्षक बनाउन त दोस्ती हेयर कटिङ नै जानुपर्छ दाई।
7: कहाँ छ यो दोस्ती हेयर कटिङ, खुबै तारिफ गर्छिन् त मेरी बहिनी।
6: जस्तो तस्तोलाई तारिफ गर्दिन नि है, तपाईँको बहिनीले आफ्नो अनुहार सुहाउँदो, नयाँ नयाँ स्टाइल अनि सफा र राम्रो सेवा छ है दाई। त्यहाँ हाम्रै बेसी सहरको प्रशासन चोकबाट क्याम्पस रोडमा जाँदै गर्दा पायापट्टि छ नि दोस्ती हेयर कटिङ।
8: हाम्रा सेवाहरू यस दोस्ती हेयर कटिङ सेन्टरमा कपाल काट्ने, मिलाउने, धुने, स्टाइलिङ गर्ने, कपाल कलर गर्ने, कपाल हाइलाइट गर्ने, स्मुथिङ गर्ने तथा हेड मसाज गर्ने जस्ता सेवाहरू प्रदान गरिन्छ। साथै पुरुषका लागि दाढी जुङ्गा काट्ने तथा ग्रुमिङ सेवा पनि उपलब्ध रहेको जानकारी गराइन्छ। प्रोप्राइटर मिलन कुमार, बेसीसहर नगरपालिका 8 प्रशासन चोकबाट 15 मिटर क्याम्पस जाने रोड। सम्पर्क मोबाइल नम्बर 9827117782 र 9864747245।
9: दोस्ती हेयर कटिङ, तपाईँको स्टाइल हाम्रो दोस्ती, हाम्रो दोस्ती।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसीसहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सुल स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066 520209 र मोबाइल

0: बुबा घरमा भाँडाकुँडाहरू धेरै पुराना छन्, अब के गर्ने होला?
1: किन चिन्ता गर्छ छोरी मायादेवी, भाँडा पसलमा जाने नि, त्यहाँ त पुराना भाँडाकुँडा साखेर तथा खरिद बिक्री पनि गरिन्छ।
0: ए, त्यो भाँडा पसल चाहिँ कहाँनिर छ?
1: बेसी सहरको त्रिवेणी टोलमा रहेको मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल र माटाका भाँडाकुँडा सबै पाइन्छ।
0: अनि बुबा घरमा नयाँ भाँडाकुँडाहरू पनि चाहिएको छ नि।
1: डोको, थुन्से, नाङ्लो लगायत घरैसी सामग्री पनि पाइन्छ।
0: यस मायादेवी भाँडा पसलमा तामा, पित्तल, चरेस, फलाम, प्लास्टिक, स्टिल तथा माटाका भाँडाकुँडाहरू पाइनुको साथै डोको, थुन्से, नाङ्लो आदि जस्ता घराइची सामग्रीहरू पनि उपलब्ध रहेको छ। घरमा थन्किएर बसेका तामा, पित्तल, चरेस तथा सिल्भरका पुराना भाँडाकुँडाहरूसँग नयाँ भाँडाकुँडाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ।
1: नोट, दसैँका लागि 10,000 भन्दा माथिका सामानहरू खरिद बिक्री गर्दा बम्पर अफर प्राप्त गर्न सक्नुहुनेछ। मायादेवी भाँडा पसल विश्व नगरपालिका साथ त्रिवेणी टोल सानीमा बैंक नजिकै। प्रोप्राइटर मायादेवी आचार्य। सम्पर्क नम्बर 9860-74-48-59 र 97464-7065।
2: आइसा, के गर्दैछौ तिमी?
3: ए रिता, तिमी पो? म त टिभी हेर्दै छु।
2: वाउ, यति राम्रो फर्निचर कहाँबाट ल्याएको नि?
3: यहाँ नजिकै छ नि त, भीमसेन स्थान चोकदेखि विद्या विकास जाने बाटोमा मोडर्न फर्निचर उद्योगले त्यहीँबाट ल्याएको हो। अझै आऊ त किचनतिर अनि बेडरुमतिर पनि कति राम्रा राम्रा फर्निचर ल्याएको छु, ल हेर त।
4: मोडर्न फर्निचर उद्योग, जस्तो नाम उस्तै सामान, जस्तो नाम उस्तै सामान।
5: हाम्रा सेवाहरू मोडुलर किचन, दराज, पलाङ, फोल्डिङ पलाङ, लोबे, सोफा, डाइनिङ टेबल, किचन र्याक, कुर्सी टेबल लगायत फर्निचरका हरेक सामग्री आधुनिक डिजाइनमा अर्डर अनुसार तयार गरिनुका साथै सुपथ मूल्यमा तयारी फर्निचरका सामानहरू पाइन्छ। अफिस डेकोरेसन, किचन डेकोरेसन र इन्टेरियर डेकोरेसनका लागि हामीलाई सम्झनुहोस्। मोडर्न फर्निचर उद्योग, बेसीसार नगरपालिका 8, भीमसेन स्थान टोल, विद्या विकास लाने बाटो, लमजुङ। प्रोप्राइटर विवश बुढाथोकी। सम्पर्क मोबाइल नम्बर 9856-45779।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
7: रङ्गरा र